0: सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भयपर्दछ।
4: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
6: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
6: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198-198।
7: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना।
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
10: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी,
7: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार, साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
9: हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ, सुर्खेत। फोन नम्बर 083-590-693।
0: सूचना।
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
11: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
8: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715 सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: के तपाई वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
0: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ
9: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
0: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
9: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
0: हजुर यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
9: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
8: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
8: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
8: हो। अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
8: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
12: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
13: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
9: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
13: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत।
13: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्रीस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
12: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
8: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
8: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
14: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
12: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
14: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
12: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
14: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
12: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
14: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
12: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
14: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
12: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: सुने
1: रेडियो भेरी एफएम।
2: एक्सट्रीम इमेजिंग टाइम चेक अहिले ठीक 6 बजेको छ।
3: साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल साउन 8 गते शुक्रबार, सन् 2026 जुलाई 24 तारीख असार शुक्ल पक्षको दशमी तिथि।
5: काया कैरन का साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
3: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
4: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़दो, सामान्य मरमत सम्मारको ज्ञान र पाटपूर्जा जगडामा राख्न किसानलाई सल्लाह।
7: कतिचय ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसल भन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा हामीले त्यस्ता जगेडा पाटपूर्जाहरू आफूले राख्नु पर्यो।
3: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनशन, सीपीजीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
4: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार दोस्रो हार, 20 औं एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
8: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीएएलएलबीमा भर्ना खोल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्र्याङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। 2078 देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्रै गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुखायाममा 10,22,74,00,000 आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं। उहाँले भन्नुभयो, अहिले औसतमा 1,000 मेगावाट निर्यात गरिरहेका छौं। वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। अहिले नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याइसकेको छ। अर्को वर्षसम्म 2,500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीति पहलमा जोड़ दिनुपर्छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र साकेले भन्नुभएको खबर कान्तिपुरले लेखेको छ।
4: यसैबीच आर्थिक वर्ष 2082-83 20,97,37,00,000,000 रूपियाँको वस्तु आयात हुँदा 3,15,29,00,000,000 रूपियाँको निर्यात भएको छ। यस अनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। यस समयमा 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ। आयात र निर्यात दुवै बढ़दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ। यसअघि 2078-79 21,20,47,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढ़ेको थियो। आर्थिक वर्ष 81-82 20,81,15,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ। कुल व्यापारमा आयातको हिस्सा 86.93 र निर्यातको हिस्सा 13.07% रहेको छ। भएको आर्थिक वर्षमा देशको व्यापार घाटा बढ़ेर 17,81,08,00,000,000 पुगेकामा अघिल्लो आर्थिक वर्षमा 15,27,09,00,000,000 रूपियाँ थियो। आर्थिक वर्ष 81-82 तुलनामा गएको आर्थिक वर्षमा आयात 16.20% बढ़ेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा 18,04,12,00,000,000 रूपियाँको आयात भएकामा गएको आर्थिक वर्षमा 20,96,37,00,000,000 रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा 2,77,03,00,000,000 रूपियाँ बराबरको निर्यात भएकोमा गएको आर्थिक वर्षमा 3,15,29,00,000,000 रूपियाँ बराबरको पुगेको विभागको भनाइ छ। यो निर्यात रकम अहिलेसम्मकै उच्च रहेको खबर कान्तिपुर दैनिकमा छ।
3: गएको आर्थिक वर्ष 2082-83 जेठसम्ममा 21,20,80,00,000,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम नेपालको वार्षिक बजेट भन्दा धेरै हो। गएको आर्थिक वर्षको बजेटको आकार 19,64,00,000,000,000 रूपियाँ थियो। यस्तै चालू आर्थिक वर्षको बजेट 21,24,00,000,000,000 रूपियाँको छ। इतिहासमै पहिलो पटक बजेट भन्दा धेरै रेमिट्यान्स भित्रिएको खबर आजको कारोबारले लेखेको छ। पछिल्लो समय दक्ष र सिपयुक्त जनशक्ति नेपालबाट विदेश गई काम गर्ने गरेका कारण उनीहरूले धेरै पारिश्रमिक लिने र नेपालमा रेमिट्यान्सको रूपमा पठाउने गरेका छन्। यस्तै यो वर्ष निर्यात केही बढ़े पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढ़ेर 17,21,00,000,000 रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात 16.2% बढ़ेको हो।
4: सर्वोच्च अदालतले विवाह लगायत सामाजिक समारोहमा तड़क भड़क रोक्न सामाजिक व्यवहार सुधार ऐन लागू हुनुपर्ने र कानून मिच्नेलाई सजाय हुनुपर्ने निर्देशनात्मक आदेश 2056 साल भदौ 29 मई दिएको थियो। कार्यान्वयनका लागि सर्वोच्चको अनुगमन तथा निरीक्षण महाशाखा हुँदै 2066 फैसला कार्यान्वयन निर्देशनालयमा आइपुग्यो। निर्देशनालयले त्यस यता प्रतिवादी गृह मन्त्रालयलाई 17 वर्षसम्म 18 पटक ताकेता गर्दा पनि कार्यान्वयनमा अटेरी गरेको छ। निर्देशनालयले पछिल्लो पटक वैशाख 30 मा ताकेता गरेको थियो। सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था भइरहँदा ताकेता निर्देशनालय जस्तो बन्यो सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय मेची नदी सिमानालाई व्यवस्थित सीमांकन गर्नु भन्ने फैसला 19 वर्षमा 18 पटक ताकेता गरे पनि कार्यान्वयन भएको अवस्था छैन त्यसै गरी विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कार्यान्वयनका लागि 8 वर्षमा 15 पटक ताकेता गरिएको छ तर यो फैसला पनि कागजमै सीमित छ राज्य सञ्चालनमा 3 अंगका पदाधिकारीको अलग अलग भूमिका रहन्छ भन्ने फैसला 13 वर्षमा 13 पटक नै ताकेता गरे पनि प्रधानमन्त्री कार्यालयले सुनेको छैन त्यसै गरी पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्नुहुन्छ न्यायपालिकाका फैसला कार्यान्वयन नगर्ने कार्यपालिकालाई व्यवस्थापिकाले निर्देशन दिनुपर्छ यस्तै सरकारी निकायबाट न्यायालयका फैसला कार्यान्वयन नहुनु निकै लज्जाको विषय भएको सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो आजको नयाँ पत्रिकामा खबर छ
3: काया कैरनमा खेतीपातीमा यन्त्र उपकरणको प्रयोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
6: एनबीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप
0: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
15: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32%सम्मको क्याशब्याक वर्ल्ड कप 2026को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
16: हिमस्टार फर अ कम्प्लिट होम

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3/4 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स, अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित लगायतका खबर प्रस्तुत गर्यौं.
3: पछिल्ला वर्ष मुखेबाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़न थालेको छ. यसबाट हल गोरु मात्र होइन धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन. बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने सबैजसो काम मेसिनको भरमा हुन थालेका छन्. खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ. विगतमा प्रयोगका लागि किसानले लगेका यस्ता उपकरण बिग्रिएर थन्किएको अवस्था पनि छ. साथी मदन पौड्यालले अहिले कृषि कर्ममा बढ़दो यन्त्र उपकरणको प्रयोग र चुनौतीबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीलाई सोध्नु भएको छ.
4: हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ. हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ. जति इनर्जी इनपुट बढायौं त्यति हामीले प्रतिफल पाउने. त्यसकारण चाहिँ हामीले ठूला ठूला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ. अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ. त्यस्तै त्यसमा चाहिँ पहाड़तिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न उसबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ. त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ. र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि ऊर्जा उपकरण भित्राइरहनु भएको छ. किसानहरूले अनुभव गरिरहनु भएको छ. पक्कै पनि हामीले गोरुले गर्ने काम भन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ. होइन किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ.
2: तपाईँले भने जस्तै प्रविधिहरू छन्, हाते ट्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन्। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्। हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ.
4: अब यो समस्याकोलाई किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालले बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ. कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यत्तिकै तुरन्तै पसल पुग्न सकिन्न. त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो. जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्स यो भनेर चाहिँ उहाँहरूले राख्नु पर्यो. त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिन चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो. हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती, नभए होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो. त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ. त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मसम्हारको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ.
2: तत्कालै बिग्रियो, तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ. अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्ला.
4: कति त साना साना समस्या परेर आउँछन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्. त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ. हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ, होइन इयर लक हुन्छ. ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त. हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चित गर्नु पर्यो. मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो. त्यस्तै मेसिनमा चाहिँ कहीँ लिकेज हुन्छ, होइन मेसिन चलिरहेछ तर त्यसमा चाहिँ पिन चाहिँ अयल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ. त्यसले गएर चाहिँ सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठूलो चाहिँ क्षति ल्याउँछ, ठूलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ.
5: कृषिमा यन्त्र उपकरणको बढ्दो प्रयोग आइपर्ने समस्या र समाधानको उपाय बारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा फेरि पनि खबरको सिलसिला। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिमा पहिलो संशोधन गर्दै ऋणीहरूलाई महत्वपूर्ण सुविधा थप गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कार्यविधिमा सरकारले 5 वर्षसम्म ब्याज अनुदान पाउने व्यवस्था छ। कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम प्रभाव भएका कर्जाहरू नवीकरण भएको अवस्थामा अनुदान प्रदान शुरू भएको मितिबाट 5 वर्षसम्म ब्याज अनुदान उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ। यस व्यवस्थाले साबीको कार्यविधि अनुसार कर्जा लिएका ऋणीहरूलाई थप राहत पुग्नेछ। त्यस्तै कुनै त्रैमासिकमा परिस्थितिजन्य कारणले कर्जाको रकम भुक्तानी गर्न नसकेका ऋणीले अर्को त्रैमासिक बक्यौता चुक्ता गरी कर्जा नियमित गरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण अवधिको ब्याज अनुदान माग गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि बैंकले कर्जाको सदुपयोग भएको र परिस्थिति जन्य कारणले नै भुक्तानी रोकिएको यकिन गर्नुपर्नेछ। यसैकै किस्ता ढिलो हुँदा अनुदान रोकिने डर रहने भएकाले अब ऋणीले अघिल्लो बक्यौता तिरेमा पूरै अवधिको अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जाका लागि अब ऋणीले सो घोषणा गर्नुपर्ने समेत व्यवस्था गरिएको आजको कारोबार दैनिकमा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
4: को मित्रता, पारस्परिक सम्मान र सांस्कृतिक आदान प्रदानको सम्झना गराएको छ। कमल जस्तै दुई राष्ट्रबीचको मित्रता बढ्दै जाओस्, फुल्दै जाओस् र भावी पुस्तालाई प्रेरणा दिलाओस्। जापानको राष्ट्रिय फूल साकुरा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका बगैंचामा केही वर्ष यता फुल्न थालिसकेका छन्। नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि जापानमा फुलाउने प्रयास भइरहेको छ। जापानमा नेपालको कमल फुलेपछि रौनक थपिएको छ। दूतावासले भनेको छ, जापान र नेपालबीचको कूटनीतिक सम्बन्धको 70वां वार्षिक उत्सवको सम्झना गर्दै नारा प्रान्तको सोरेन्जी मन्दिरका प्रमुख पुजारी तखाता किमिनोरीले फूल फुलाउनु भएको हो। दूतावासका अनुसार पुजारी तखाता जी वैज्ञानिक हुनुहुन्छ। उहाँकै पहलमा बिउबाट कमलको फूललाई सफलतापूर्वक पुनर्जीवित गर्न सकिएको दूतावासले जनाएको छ। दूतावासले अगाडि भनेको छ, यसको बिउ लुम्बिनीको प्रातात्विक स्थलबाट संकलन गरिएको थियो, पछि वाकायामा प्रान्तको कोया टाउनमा उब्जाइएको खबर आजको गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। भारतमा मेडिकल प्रवेश परीक्षा नीटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन। शिक्षा प्रणाली सुधार, दोषीमाथि कार्यवाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यही आन्दोलनलाई समर्थन गर्दै 26 दिनदेखि आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्तत हिजो आफ्नो अनशन तोड्नु भएको छ। भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह साथै लद्दाख एक्सप्रेस बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उहाँको भनाइ छ। अनशन तोड्दै उहाँले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गर्नुभएको छ। भारत सरकारसँग भएका सहमति र शर्तबारे भने उहाँले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताउनु भएको छ। शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूले परीक्षाको नेता कायम गर्न, दोषीमाथि कड़ा कार्यवाही गर्न, परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याएका छन्। पछिल्ला केही दिन यता दिल्लीमा प्रदर्शन, धरना र विरोध सभाहरू चलिरहेका छन्। आन्दोलनको आउँदो दिशा सरकार र आन्दोलनकारी बीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ। आन्दोलनलाई देशव्यापी बनाउन कक्रोच जनता पार्टी सीजेपीले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ।
4: अब केही खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा लगातार दोस्रो हार बिहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्याण्डसले 6 विकेटले पराजित गर्यो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44 ओभर 1 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। नेदरल्याण्डसका लागि कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रनको योगदान गरे। उनले 82 बलमा 2 चौका र 1 छक्का प्रहार गरे। त्यसै गरी नेपालका लागि सम्पाल कामी, दिपेन्द्र सिंह एरी र ललित नारायण राजवंशीले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 44 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 157 रन जोड़ेको थियो। नेपालका लागि आरिफ शेखले 41, गुलशन कुमार झाले 29, दिपेन्द्र सिंह एरीले 21, आसिफ शेखले 14, करण केसीले अभिजित 13 र सम्पाल कामीले 10 रन जोड़ेका छन्। जितसँगै 29 खेलबाट 34 अङ्क जोड़ेको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ। पराजित नेपाल 30 खेलबाट 24 अङ्कका साथ 5 स्थानमा छ। अब नेपालले साउन 11 गते सोमबार नामिबियासँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
5: छाया कैरनमा अब केही खबर संक्षेपमा। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समान्तर गतिविधि गरिरहेको कांग्रेसको शेरबहादुर देउवा पक्षले राजनीतिक र कानूनी दुवै मोर्चाबाट सक्रियता बढ़ाएको छ। राजनीतिक रूपमा साउन 29 राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले
4: आयोगले मधेस प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको गोर्खा पत्रमा छ।
5: बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल कारागार चलान भएका छन्। बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको प्रष्ट भएको भन्दै उच्च अदालत पाटनले उनलाई हिजो थुनामा पठाए।
4: सिंहदरबार परिसरमा संसद भवन निर्माण 7 बित्न लाग्दा पनि पूरा नभएपछि फेरि म्याद थप्न लागि भवन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद गएको पुष 16 सकिए पनि म्याद थप नगरी काम गराइँदै थियो। त्यसर्थ 6 बित्दा पनि काम नसकिएपछि 6 पटक म्याद थप्ने तयारी भइरहेको कान्तिपुरमा खबर छ।
5: गएको आर्थिक वर्ष 2082-83 वाणिज्य बैंकहरूको निक्षेप 9,67,42,00,00,000 रूपियाँले बढ़ेको छ, तर यसै अवधिमा कर्जा प्रवाह भने 3,15,13,00,00,000 रूपियाँले मात्रै विस्तार भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम झण्डै 1.5 अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को हप्तासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नु
5: निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 नाबालिगको डिम्ब अवैध रूपमा कारोबार गराएको आरोपमा तनौकी राधिका गौतम पक्राउ परेकी छिन्।
4: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा वध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्।
5: काया कैरनमा अब पालो उखानको
4: भन्न सजिलो गर्न गाह्रो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: विद्युत निर्यातबाट 1 29,32,00,00,000 रूपियाँ आमदानी, 21 वस्तु आयात हुँदा 3 मात्रै निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
5: अदालतका फैसला 2 कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
4: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़दो, सामान्य मरमत सम्हारको ज्ञान र पाठ पूर्जा जगेडामा राख्न किसानलाई सल्लाह।
5: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलाउँदै 26 सोनम वाङचुकले तोड़े अनशन, सीजेपीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
4: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार 2 हार, विश्व एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै सड़क जलमग्न हुने अवस्था र ट्राफिक जरिवानासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परेपछि सड़क पोखरी जस्तो भएको छ, गाड़ी चलाउने र हिँड्ने मान्छेहरूको अवस्था बिजोग छ। टाउकोमा हेलमेट लगाएर जुत्ता र रेनकोट हातमै बोकेका एकजना मान्छे कसैलाई मोटरसाइकल बोकाएर जलमग्न सड़कमा हिँडिरहेका छन्। अर्का मोटरसाइकल चालकले के गरे हो यस्तो भनेपछि उनी भन्दैछन्, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेन मिचिएला, जरिवाना तिर्नुभन्दा त बोकाउँदा सस्तो पर्ने रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीका मुख्यमन्त्री विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय केन्द्रको निर्देशन मान्न बाध्य नभएको भनाई।
1: साउनको पहिलो हप्ता सकिना कर्णालीमा 77% मात्र रोपाई, पोहोर भन्दा 5% कम।
0: दाङको घोराई उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट 738 हेक्टर जमीनमा सिंचाई सुविधा।
1: र आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार दोस्रो हार, घरेलु टोली नेदरल्याण्डसँग पनि पराजित। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री आमलाल कणेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर जीशीले संसदीय दलको बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको बताउनुभयो। यसअघि नै मुख्यमन्त्रीमाथि विश्वास छैन भनेर पत्र दर्ता गरिसकेकाले फेरि अर्को निर्णय नहुने उहाँको भनाइ छ। केन्द्रमा नेकपा एमाले नेकपा बीच संमिश्रण बनेको भनिए पनि कर्णालीमा भने नेकपा यसअघिकै अडानमा कायम रहने पनि उहाँको भनाइ छ। कर्णालीमा कंग्रेस नेकपा मिलेर एक साथ अघि मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उनीहरूले मुख्यमन्त्रीमा कंग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई प्रस्ताव गरेका हुन्। कर्णाली प्रदेशसभाको हिजो बस्ने भनेको बैठक बस्दै नबस्ने भोलिसम्मलाई सारिएको छ। दिउँसो 3 बजे बस्ने भनेको प्रदेशसभाको बैठक नबसेर नै स्थगित गरिएको हो। सभामुख नन्दा गुरूङले विशेष कारण देखाउँदै बैठक बस्न नसकेको बताउनु भएको छ। आगामी बैठक साउन 9 गते शनिबार दिउँसो 3 बजेका लागि बोलाएको उहाँको भनाइ छ। कार्य व्यवस्था समितिको बैठकमा नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री आमलाल कणेल विरूद्ध दर्ता गराएको अविश्वासको प्रस्तावबारे छलफल भएर संसदको बैठक तय गरिएको उहाँको भनाइ छ।
1: साउनको पहिलो हप्ता सकिँदा पनि कर्णाली प्रदेशमा धान खेती हुने कुल क्षेत्रफलको जम्मा 77% मात्र रोपाई भएको छ। कृषि विकास निर्देशनालय सुर्खेतले पर्याप्त वर्षा नहुँदा र सिंचाई सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षा गरेभन्दा ढिलो भएको जनाएको छ। प्रदेशमा र अहिलेसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको 77.05% मात्र रोपाई सम्पन्न भएको निमित्त निर्देशक चित्रबहादुर रोकायले बताउनु भएको छ। कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल 43,290 हेक्टर मध्ये 33,353 हेक्टरमा मात्र रोपाई भएको छ। पहिलो अवधिमा 83.23% रोपाई भएको पनि रोकायले बताउनु भएको छ। यसपालि समयमै मनसून सक्रिय नहुँदा र आकाशै पानीको भरमा रोप्नुपर्ने किसानहरूले रोपाई सार्न बाध्य भएका छन्। थोरै क्षेत्रफल मात्र रोपाई हुने हिमाली जिल्लाहरूमा भने तुलनात्मक रूपमा बढ़ी रोपाई भएको छ। जुम्लामा यसपालि रोपाई सम्पन्न भइसकेको छ भने डोल्पामा 98%, हुम्ला र मुगुमा समान 95-95% र रूकुम पश्चिम र सल्यानमा 92-92% रोपाई हुँदा जाजरकोटमा 90%, कालीकोटमा 85% रोपाई भएको छ। यस्तै गरी सबैभन्दा धेरै धान रोपाई हुने र उत्पादन बढ़ी हुने सुर्खेतमा भने सबैभन्दा कम 55% र दैलेखमा 79% भन्दा कम रोपाई भएको पाइएको छ। सबैभन्दा धेरै धान खेती हुने सुर्खेतमा 14,921 हेक्टर मध्ये 8,207 हेक्टरमा मात्र धान रोपिएको छ। धान रोपाई ढिलो हुँदा बिरूवा परिपक्व हुन समय लाग्ने समय छोटिने र बोटको वृद्धि कमजोर हुने तथा उत्पादन घट्ने जोखिम बढ़ने कृषि विज्ञहरूले बताएका छन्। विशेष गरी वर्षामा आधारित खेती प्रणाली भएका क्षेत्रमा समयमै रोपाई हुन नसके उत्पादन घट्ने सम्भावना बढ़ेको बताइएको छ।
0: दाङको घुराई उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट 738 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको छ। कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र वर्षा यामको पानी संकलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले 43 वटा कृत्रिम जलाशय निर्माण गरेको छ। घुराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले जलाशयबाट विस्तार गरेको सिंचाई सुविधाले खेतीयोग्य जमीनमा उत्पादन बढ़ाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो। कृषि क्षेत्रसँगै जल संरक्षण, वातावरणीय सन्तुलन र पर्यटन प्रबन्धनमा पनि जलाशय उपयोगी बन्दै गएको उहाँको भनाइ छ। घुराईकामा अधिकांश जलाशय सिम भएको जमीनमा ठूलो पोखरी निर्माण गरेर तथा साना खोल्सामा बाँध बाँडेर बनाइएको छ। उहाँले वर्षायाममा संकलित पानी हुँदासम्म खेतीमा प्रयोग हुने गरी संरचना तयार गरेको पनि बताउनु भएको छ। उपमहानगरपालिकाका 19 वटा मध्ये 14 वटामा कृत्रिम जलाशय निर्माण गरिएका छन्। यी मध्ये घुराई 1 र 2 को सिमानामा रहेको चेपे जलाशय विशेष चर्चित रहेको छ। करिब 7.5 बिघा क्षेत्रफलमा फैलिएको यो जलाशय अहिले सिंचाईसँगै स्थानीय आकर्षणको केन्द्र समेत बनेको छ। उपमहानगरपालिकाले जलाशय निर्माणले वर्षायाममा खेर जाने पानीको उपयोग बढ़ेको बताएको छ।
1: जिल्ला प्रहरी कार्यालय बाँकेले गत असार महिनामा 92 जना फरार दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ। अदालतबाट कैद तथा जरिमाना तोकिएर फरार रहेका व्यक्तिमध्ये खोज तलाशका क्रममा 92 जनालाई पक्राउ गरी अदालत पेश गरिएको हो। प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले पक्राउ परेर फरार दोषी बाट 47,10,000 रूपियाँ जरिमाना पनि असूल गरिएको बताउनु भएको छ। उहाँले पक्राउ परेकाबाट 45 वर्ष 3 महिना 23 दिन कैद सजाय समेत भुक्तानी गराइने बताउनु भएको छ। अदालतबाट सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका व्यक्तिलाई खोजी गरी कानूनी दायरामा ल्याउने सरकारको नीति अनुसार प्रहरीले अभियान सञ्चालन गर्दै आएको सूचना अधिकारी राठौरले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले केही वर्ष यता सञ्चालन गर्दै आएको फरार अपराधी पक्राउ अभियान अन्तर्गत हरेक महिना 50 देखि 100 जनासम्म फरार व्यक्तिलाई पक्राउ गर्ने गरिएको जनाएको छ। अदालतबाट फैसला भए कैद तथा जरिमाना तोकिएका धेरै व्यक्तिले अझै पनि आफै अदालतमा उपस्थित भएर फैसलाको सम्मान नगरेकाले उनीहरूलाई खोजी गरी पक्राउ गर्ने काम गरिएको प्रहरीले जनाएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रेलाई भने यो विश्राम।
0: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर
1: तथा जरिमाना तोकिएका धेरै व्यक्तिले अझै पनि आफै अदालतमा उपस्थित भएर फैसलाको सम्मान नगरेकाले उनीहरूलाई खोजी गरी पक्राउ गर्ने काम गरिएको प्रहरीले जनाएको छ।

0: स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 0385247442, मोबाइल नम्बर 9858040913 र 9754967993।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत, फोन नम्बर 0385956993।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन HA, पिसिएल इन ल्याब टेक्निसियन CMLT, पिसिएल इन अप्थाल्मिक एसिस्टेन्ट OA र डिप्लोमा इन फिजियोथेरापी।
4: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, AC सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 0185375546, 0185538260, मोबाइल नम्बर 9712091850, 9712091850।

0: 91950।
1: रेडियो भेरी एफएम।
2: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका मुख्यमन्त्री विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय केन्द्रको निर्देशन मान्न बाध्य नभएको भनाई, साउनको पहिलो हप्ता सकिँदा कडानीमा 77% मात्र रोपाई, पोहोर भन्दा 5% कम लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। अवैध कारोबारमा संलग्न भएको आरोपमा नेपालगंज स्थित बस्तार क्षेत्रबाट एकजनालाई पक्राउ गरिएको छ। बस्ताको न्यू लक्ष्मी होटल एण्ड लजका कर्मचारी वीरबहादुर रावतलाई 4 लाख भारतीय रूपियाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरीकारले बाँकेले जनाएको छ। बाँकेका एसपी अंगुर जीसीले बस्तारको क्षेत्रमा अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा 800 थान भारतीय 500 का नोट सहित राउतलाई पक्राउ गरेको बताउनुभयो। भारतीय 500 का नोट नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको प्रहरीको भनाई छ। लजका संचालक धर्मराज बस्नेतले जाजुकुटबाट आएको 6 जना ठेकेदारको जिम्मामा रहेका करिब 50 जना श्रमिकलाई भारतीय रूपियाँ आवश्यक परेकाले रकम संकलन गरी सटाईका लागि कर्मचारी राउतलाई पठाएको जिकिर गर्नुभएको छ।
2: दागमा प्रहरीले बिलबिजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले बिलबिजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको हो। राप्ती गाउँपालिका एक भालुवाङ चोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा 45 बोरा यूरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मलको अनुमानित मूल्य 1 लाख रूपियाँ भन्दा बढ़ी रहेको समेत प्रहरीले जनाएको छ। बरामद गरिएको यूरिया मल आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिल वस्तुमा पठाइएको पनि प्रहरीले जनाएको छ।
3: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले कैलालीको धनगढ़ीमा 24 औं सत्याग्रह शुरू गर्नुभएको छ। घोषणा गरेसँगै सुदूरपश्चिममा उहाँलाई आमरण अनसन स्थगित गर्न आग्रह गर्ने क्रम बढ़ेको छ। डाक्टर केसीले दिउँसो 3 बजेदेखि धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालामा आमरण अनसन शुरू गर्नुभएको छ। सरकारले विगतका सहमति कार्यान्वयन नगरेको चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानून विपरीत नियुक्ति गरेको दावी गरेको छ भने ती निर्णय सच्याउनु पर्ने माग राख्दै केसी पुनः सत्याग्रहमा बस्नु भएको हो। यता सुदूरपश्चिममा भने लामो समयदेखि प्रतीक्षामा रहेको गेटा विश्वविद्यालय सञ्चालनको चरणमा पुगेका बेला आन्दोलन उचित नहुने तर्क पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सुदूरपश्चिमका सदस्य नीतिश जोशीले कृष्ण मन्दिर धर्मशालामा पुगेर डाक्टर केसीसँग भेट गरी सत्याग्रह नगर्न आग्रह गर्नुभएको छ। उहाँले विश्वविद्यालय सञ्चालन प्रक्रिया अहिले निर्णायक चरणमा पुगेको उल्लेख गर्दै आन्दोलनका कारण प्रक्रिया प्रभावित हुने पनि बताउनु भएको छ। गेटा विश्वविद्यालय प्रदेशवासीको दशकौंदेखिको सपना भएकाले अहिलेको अवस्थामा आन्दोलनभन्दा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकता दिनुपर्ने भनाइ उहाँले राख्नु भएको छ। यस्तै अनिरा सोबी कैलालीका अध्यक्ष कुबेर खड्काले कृष्ण मन्दिर धर्मशालाका संचालक मुक्तिनाथ पन्तलाई फोन गरी डाक्टर केसीलाई धर्मशालामा अनसन बस्न नदिन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा पनि गेटा विश्वविद्यालय सञ्चालनको पक्षमा आवाज उठ्ने क्रम बढ़ेको छ।
2: बैतडीको पुर्चौडी ढोल्यामोड सड़क पहिरोका कारण अवरूद्ध हुन पुगेको छ। हिजो करिब 3 बजे पुर्चौडी नगरपालिका 7 स्थित चिसापानी क्षेत्रमा पहिरो खसेपछि सड़क अवरूद्ध बनेको हो। सड़क अवरूद्ध भएसँगै पुर्चौडीबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन्। यात्रुहरू बाटोमा रोकिएका छन् भने आवागमन प्रभावित भएको छ। पुर्चौडी नगरपालिकाका प्रमुख दीपक बमले पहिरो पछ्याउन जेसीबी मेसिन प्रयोग गरिएको भन्दै निरन्तर पहिरो खसिरहेकाले सड़क सञ्चालनमा केही कठिनाई भइरहेको बताउनु भएको छ। सुरक्षित रूपमा पहिरो हटाउने काम चलिरहेकाले आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था गर्न यात्रु तथा सवारी चालकलाई आग्रह समेत गरिएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
4: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्।

0: चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोर्नी सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
0: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
1: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर उपचार तथा शल्यक्रियाको सेवा,
0: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
1: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
6: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
5: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
6: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
5: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
5: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
5: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
5: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
5: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या, र घुँडा मुन्डा फिर्पा जोड्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत।
7: रेडियो भेरी एफएम।
6: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएम रेडियोहरूमा पनि हामीलाई सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा एउटा विदेशको खबर। भारतको नयाँ दिल्लीमा शैक्षिक सुधारको माग राखेर गत केही दिनदेखि आन्दोलनको अगुवाई गरिरहेको कठोर जनता पार्टी सीजेपीले आज देशव्यापी आन्दोलनको घोषणा गरेको छ। सीजेपीका प्रवक्ता आशुतोष रानकाले यस विरोध प्रदर्शनलाई राष्ट्रिय बनाउन अपील समेत गर्नुभएको छ। राष्ट्रिय योग्यता परीक्षा नीटमा भएको धाँधलीका कारण सयौं विद्यार्थीले आत्महत्या गर्नु परेको भन्दै सीजेपीले शुरू गरेको आन्दोलनमा बलिउडका कलाकारहरू पनि सहभागी हुने क्रम बढ़ेको छ। देशव्यापी बन्दै गएको विद्यार्थी आन्दोलनका क्रममा मुम्बईमा भएको प्रसंगमा थुप्रै बलिउड कलाकारले सहभागिता जनाएका छन्। कतिपय कलाकारले आन्दोलनमा स्थलगत प्रत्यक्ष सहभागी भएका छन् भने कतिपयले सामाजिक सञ्जाल मार्फत आफ्नो ऐक्यबद्धता जाहेर गरेका छन्। आन्दोलनमा प्रत्यक्ष सहभागी हुनेहरूमा सवान आजमी, प्रकाश राज, सकिब सलीम लगायत रहनु भएको छ। उहाँहरू दिल्लीको जन्तर मन्तर पुगेर आन्दोलनमा सहभागी हुनुभएको छ। यसै गरी हुमा कुरेशी, इमरान खान, रफ्तार लगायत मुम्बईको प्रदर्शनमा भाग लिनु भएको छ। सलमान खान, सोनाक्षी सिन्हा, आलिया भट्ट, आर माधवन, रितेश देशमुख लगायतका कलाकारले सामाजिक सञ्जाल मार्फत यसमा ऐक्यबद्धता जनाएका छन्। सलमान खानले सामाजिक सञ्जालमा शान्तिपूर्ण आन्दोलन हिंसात्मक हुन पुगेकोमा निकै दुखी भएको उल्लेख गर्नुभएको छ। उहाँले घाइते भएका विद्यार्थी र उनीहरूको परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै प्रश्नपत्र चुहावट अत्यन्त गम्भीर समस्या भएको उल्लेख गर्नुभएको छ। चर्चित नायिका आलिया भट्टले पनि भविष्य निर्धारण गर्ने विद्यार्थीको आवाज सुनिरहेको भन्दै उनीहरूको साहसप्रति आफू नतमस्तक बनेको, के सरकारले उनीहरूको आवाज सुनेको छ भन्दै प्रश्न गर्नुभएको छ। यसैबीच 26 दिनसम्म अनसन बस्नुभएका सोनाङ वाङचुकलाई प्रहरीले उठाएर लगेपछि सोनाक्षी सिन्हालाई सामाजिक सञ्जालमा भिडियो नै राखेर विरोध गर्नुभएको छ। यसैबीच वाङचुकले 26 दिने आफ्नो अनसन हिजो साँझ तोड्नु भएको छ।
5: भेरी खबरको अन्त्यमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिदेशीय श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा पनि हार बेहोरेको छ। नेपाल दोस्रो खेलमा घरेलु टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको हो। 158 रनको सहज लक्ष्य नेदरल्याण्डसले 35 बल बाँकी छँदा 4 विकेट गुमाएर पूरा गरेको। 10 हारेको नेपालले शुरूआती ब्याटिङ गरेको नेपालले फितलो प्रदर्शन गर्दै 44.5 ओभरमा सबै विकेट गुमाएर 157 रन मात्र बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 41 तथा सोमपाल कामीले 29 र दिपेन्द्र सिंह ऐरीले भने 21 रन जोड्नुभयो। यस श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित नेपाल पराजित भइसकेको छ। नेपालले यस श्रृंखलाको तेस्रो खेलमा साउन 11 गते पुनः नामिबिया र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लिग दुई अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ भने राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा रहेका छन्। नेदरल्याण्डस 32 अंकसहित तेस्रो स्थानमा छ। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा स्वत स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण रहेका छन्। विश्वकप लीग दुईमा प्रत्येक टोलीले 36 खेल खेल्नेछन्। नेपालको अझै 7 खेल बाँकी रहेकाले शीर्ष 4मा पुग्न जित्नै पर्ने दबाव छ। यस्तै एक दिवसीय मान्यता जोगाउन भने शीर्ष 6 भित्र रहनु पर्याप्त हुनेछ।
6: खेल खबर सँगै रिलायन्स बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
5: कर्णालीका मुख्यमन्त्री विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय केन्द्रको निर्देशन मान्न बाध्य नभएको भनाई।
6: साउनको पहिलो हप्ता सकिँदा कर्णालीमा 77% मात्र रोपाई, पोहोरभन्दा 5% कम।
5: दाङको घोराई उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट 738 हेक्टर जमिनमा सिँचाइ सुविधा
8: र आईसीसी विश्व क्रिकेट लीग दुईमा नेपालको लगातार दोस्रो हार, घरेलु टोली नेदरल्याण्डसँग पनि पराजित। हवस् थालीलाई बिहानको भेरी खबर सक्यो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
10: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
10: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9066।
1: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
0: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
0: झाडा पखाला,
1: दाबिरा,
0: पोलियो,
1: कुपोषण,
0: एनिमिया,
1: मम्स,
0: दम,
1: टाइफाइड
0: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
0: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: Caponia. Extreme energy drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
3: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
5: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
1: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
1: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: Radio Bheri FM

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
0: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383 590 872। सम्पर्क फोन नम्बर 0383 521 956 र मोबाइल 98 84 50 430।
0: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।

0: जय नेपाल सत्य सेवा सुरक्षणामा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 14 वैद्य डाँडा स्थित स्कूटर दुर्घटना हुँदा स्कूटरमा पछाडि सवार एकजना महिला घाइते हुनुभएको छ। हिजो दिउँसो 1:30 बजेको समयमा दैलेखदेखि सुर्खेततर्फ आउँदै गरेको B10P7800 नम्बरको स्कूटर अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते हुनुभएको स्कूटरमा पछाडि सवार बाँके कोहलपुर नगरपालिका 2 बस्ने वर्ष 67 पद्मा कुमारी साई घाइते हुनुभएको हो। घाइते हुनुभएको पद्मा कुमारी साईको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। स्कूटर चालक सोही ठाउँ बस्ने वर्ष 43 महेन्द्र बहादुर साई भनी सकुशल रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 12 बुद्ध चोक स्थित स्कूटरले बालकलाई ठक्कर दिँदा बालक घाइते भएका छन्। हिजो दिउँसो 4:30 समयमा बुद्ध चोकदेखि इर्तामतर्फ आउँदै गरेको B5P7748 नम्बरको स्कूटरले बालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 12 बस्ने वर्ष 5 तेजेन्द्र रोकायलाई ठक्कर दिँदा घाइते हुनुभएको हो। घाइतेको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। स्कूटर चालक पनि फरार रहेका छन्। ट्राफिक कारवाहीमा परे 90 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 90 सवारी साधनहरू ट्राफिक कारवाहीमा परेका छन्। त्रिपन्न स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3944 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 53 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3944 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, जथाभावी सवारी साधन पार्किङ नगरौं, तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्, जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ, सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं, ट्राफिक लाइट संकेत र चिन्हहरूको पालना गरौं, हतार गरी सवारी साधन कहिले नचलाऊ र हतारमा सड़क पार समेत नगरौं, लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं, आफू बचाऊ र अरूलाई पनि बचाऊ। सवारी दुर्घटना सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र? युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-54-899 र 97-679-044-43।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 04500100900906 5/01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रांच में आवेदन को पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फैकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिम्याट बाट डाउनलोड गर्न सकिनेछ।
0: प्र्याक्टिकलमा सिगरेट सहित सीजीपीए 1.8 ल्याएको हुनु पर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
7: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
2: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
8: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
9: लोक सेवा आयोगका किताबहरू
8: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
10: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
11: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट

0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज
1: नमस्कार। कार्यक्रम आमामा तपाईलाई स्वागत छ। म दीपा कोइराला। यो कार्यक्रम सम्पूर्ण आमाहरूको सम्मानमा समर्पित कार्यक्रम हो। आमाहरूको जीवन सन्तानको लागि नै बाँचेको हुन्छ, त्यसैले आमाको सही सम्मान सन्तानबाट सदैव हुन जरूरी हुन्छ। आफ्ना सन्तानका लागि जस्तोसुकै दुःख भुलेर सन्तानको खुशी र सुन्दर भविष्यका लागि हर समय तत्पर रहने आमाहरूप्रति सन्तानको जिम्मेवारी र कर्तव्य सम्झाउने अनि झकझकाउने हाम्रो प्रयास हो कार्यक्रम आमा। तपाई सुन्न सक्नुहुन्छ हरेक हप्ताको शुक्रबार बिहान 7:30 बजेदेखि तपाईँको रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्जमा। कार्यक्रम आमाको आजको अंकमा हामीसँग आफ्नै आमालाई सम्झदै हुनुहुन्छ विरेन्द्रनगर सुर्खेत निवासी भूमिसरा चपाई।
2: आमालाई एउटा आदर्श व्यक्तित्व, परिवारको मार्गदर्शक, दिशा निर्देशकको रूपमा सम्झन्छु। आमा आमा निस्वार्थ देवी हुन्, कसरी नभनु अब। आमा चाहिँ निस्वार्थ देवी नै हुन् दिपाजी। मलाई के लाग्छ भन्दाखेरि, आमा, म एउटा शिक्षक छु, 10 बजेदेखि 4 बजेसम्म विद्यालयमा पढाएँ भने मेरो घर परिवार सञ्चालन मैले त्यहाँबाट गरेकी छु, मेरो घर खर्च चल्छ, मेरो जिन्दगी जीवन चल्या छ। तर एउटा आमा रातभरि बच्चा रुँदाखेरि, रातभरि नसुतेर पनि बच्चा पिठोमा बोकेर हिँड्दाखेरि, उसको त्यो आमाको मायाको र त्यो परिश्रमको केही पनि मूल्याङ्कन हुँदैन। त्यस कारणले आमा निस्वार्थ देवी हुन् र आमाले नै सन्तानको अगुवाई गर्ने, एउटा पछाडिबाट होइन अगाडिबाट चाहिँ अगुवाई खेद्ने, भनौँ न, पछाडिबाट खेद्ने हो, अगाडिबाट अगुवाई गर्ने हो। त्यस कारण सन्तानको अगुवाई गर्ने, परिवारको अगुवाई गर्ने व्यवस्थापक पनि हो र निस्वार्थ देवी पनि हो। आमालाई मूल्याङ्कनै गर्न सक्दिनँ जस्तो लाग्छ। म त मसँग शब्दै छैन आमाको बारेमा, ठ्याक्कै आमाको प्रतिनिधित्व गर्ने शब्द छैन जस्तो लाग्छ।
1: एउटा सन्तानको भविष्य र उनीहरूको सम्पूर्ण जीवनलाई कस्तो बनाउने र सन्तानलाई कसरी अगाडि बढाउने भन्ने सम्पूर्ण कुराको जिम्मेवारी आमामा हुन्छ। आमाले त्यसै अनुसार नै आफ्ना सन्तानलाई अगाडि बढाउन सम्पूर्ण जिम्मेवारी लिने उहाँको अनुभव छ।
2: जति क्षमता छ, किन भन्दाखेरि शिक्षित आमा भएपछि मैले पढाइ लेखाइ कहाँसम्म पुर्याउनु पर्छ, मेरो बच्चालाई कहाँ पुर्याउनु पर्छ भन्ने उहाँको सोच होला। अब शिक्षित आमा नहुँदाखेरि मैले के खुवाउनु पर्छ, त्यसपछि भोको राख्नुहुन्न भन्ने होला। आफ्नो क्षमता अनुसार चाहिँ सन्ततिको सन्तानको बारेमा सोच्ने भनेको अनि आमा नै हुनुहुन्छ भन्ने लाग्छ। किन भन्दा आमाले एउटा, अहिले त हामी कुकरमा खाना पकाउँछौ, ताउली भनौँ अथवा कुकर भनौँ, त्यसमा भात थोरै हुँदा पनि, अनि आमा तपाईँलाई, एक त छोराछोरीले आमा तपाईँलाई भात छ कि छैन भन्ने पनि, आफू आमा नभएसम्म छोराछोरीलाई आउँछ जस्तो मलाई लाग्दैन, आमाले दिने नै हो भन्ने छोराछोरीलाई लाग्छ, आमाले खुवाउने हो दिने हो भन्ने। तर त्यहाँ नहुँदा पनि तिमीहरू खाऊ, मलाई छँदैछ, म पकाएर भए पनि खान्छु, तिमीहरू खानुपर्छ पहिला। त्यस कारणले यो भरण पोषण गर्ने एकदम आमा भनेको, झिकेर मोटुको टुक्रा आँखाभित्र अटाउँछिन्, भोक भोकै बसी आफू छाती चुस्न खटाउँछिन्, जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा, सिर्जना मूल हुन् आमा स्रष्टाको इतिहासमा, कोखबाट निकालेर यो धरती टेक्न लाउँछिन्, ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन्। अब यो चाहिँ धेरै छ कविता, धेरै कति भनौँ, तर आमाको मूल्याङ्कन गर्दाखेरि सन्तानको सर्वोपरि आमा हो भन्ने लाग्छ।
1: सामाजिक रूपमा हेर्दाखेरि एउटा आमाले आफ्नो सन्तानलाई निर्वाह गर्ने भूमिका समय अनुसार फरक पनि हुन्छ है। कसरी, जस्तो पहिलाको आमाहरूले अब छोरीलाई विद्यालय पठाउन हुन्न भन्ने संस्कारमा त्यही किसिमले हुर्काउनुभयो,
2: समय अनुसार फरक हुँदो रहेछ। किनभने मेरो आफ्नै अनुभव छ, अनि वास्तवमा म चाहिँ छोरीले पढ्न नहुने बेलामा पढेको हो। मैले पढ्ने बेलामा विद्यालयमा छात्राहरू थिएनन्, त्यति बेला विद्यालय खुलेपछि घरबाट एउटा विद्यार्थी पठाउनु पर्छ भन्ने अवस्थामा पनि म विद्यालय जाने उमेरको भएको हुनाले म विद्यालय गएँ। र आमाले माया धेरै गर्नुहुन्थ्यो, तर आमालाई के लाग्थ्यो भन्दाखेरि, छोरी घरबाट बाहिर निस्किएपछि अभिभावक विहीन भएको बेलामा छोरीलाई केही समस्या पर्ने हो कि, छोरी कतै आउटलाइन हुने हो कि, बाटो बिराउने हो कि छोरीले भन्ने कुरा आमालाई अत्यन्त चिन्ता हुन्थ्यो। मैले जब 7 कक्षासम्म घर नजिकको विद्यालयमा पढे, 8-9-10 विद्यापुर गएर पढ्दाखेरि दिदीको घरमा बसेर विद्यापुर पढे, त्यसपछि क्याम्पस पढ्न आउने बेला मलाई आमाले वास्तवमा पढ्न आउन प्रोत्साहन गर्नुभएको होइन, अब एसएलसी पास, त्यति बेलाको 43 सालको एसएलसी भनेपछि एसएलसी पास गरिहालिस्, अब पढिहालिस, भइहाल्यो, अब घर
3: सामाजिक डर भयो,
2: घर छोडेर नजा, किन भन्दाखेरि समाजको डर सामाजिक हिसाबले गर्दाखेरि, तर हाम्रो बेलाको समाज चाहिँ अहिलेको जस्तो थिएन नि, हामी सुरक्षित थियौँ भन्ने लाग्छ मलाई, यदि आफू गलत छैन भने, आफू राम्रो बाटोमा हिँड्यो भने समाजले चाहिँ सुरक्षा गर्छ, सुरक्षित छौ भन्ने वातावरणमै म चाहिँ यहाँसम्म आएँ भन्ने लाग्छ मलाई, मलाई त्यस्तो सामाजिक समस्या परेन, तर अहिलेको जुन समाजमा विभिन्न किसिमका घटनाहरू देखिन्छन्, समस्याहरू देखिन्छन्, महिलाहरू अहिले कहीँ पनि सुरक्षित छैनन्, महिलाहरू न त घर परिवारमा सुरक्षित छन्, न काम गर्ने ठाउँमा सुरक्षित छन्, न चाहिँ जंगलको त कुरै छोडौँ, न बाटोघाटोमा सुरक्षित छन्, न आफ्नो सहकर्मी सहपाठी साथीसँग सुरक्षित छन्, कुनै ठाउँमा महिलाहरू सुरक्षित भएको अवस्था देख्दिन, म त 4, 5, 6, 7 कक्षामा म एउटा मात्रै छात्रा पढेको, तर त्यति बेला हुन त मेरो फुपूका छोराहरू, मामाको छोराहरू, दाईहरू पनि हुनुहुन्थ्यो, मलाई माया गर्नुहुन्थ्यो, म चाहिँ एकदम परिवारमै दाई भाइसँग हुर्के जस्तो घर बसेर चाहिँ पढेँ, त्यति बेलाको अवस्था एक्लै हुँदाखेरि पनि त्यस्तो हिंसा सहनु पर्ने, त्यस्तै सामाजिक अप्ठ्यारोमा पर्नु पर्ने त्यस्तो मैले महसुस गरिनँ, तैले अहिलेको समाज हाम्रो जति विकसित समाज भने पनि महिलाहरूको लागि चाहिँ असुरक्षा बढ्दै गएको मलाई महसुस हुन्छ,
3: त्यति बेला निश्चित समुदाय, निश्चित मान्छे होइन, निश्चित ऊ हुने भएर पनि हो कि त्यति धेरै मान्छे अब फलानो आफ्नो वरिपरि,
2: अब त्यो पनि त्यसले पनि
3: व्यक्तिहरू पनि अनुशासन
2: भूमिका निर्वाह त गरेकै छ, किन भन्दाखेरि म त्यति बेला गाउँघरको समाजमा गाउँमै बसियो, गाउँकै समाजलाई बुझेँ, त्यसपछि विराटनगर आएर बसेपछि अब शहरी परिवेशको समाज अलि फरक भयो, त्यो पनि होला, तर अहिले गाउँघरतिर पनि पहिलाको भन्दा चाहिँ अलि वातावरण चाहिँ
3: यो शिक्षाले महिलाहरूको आत्मविश्वासमा चाहिँ वृद्धि गर्दो रहेछ,
2: एकदम आत्मविश्वासमा वृद्धि गर्छ, वास्तवमा महिलाहरूले पढ्नुपर्ने अति आवश्यक छ भन्ने लाग्छ मलाई, किन भन्दाखेरि पढेर जागिरै खानको लागि पढ्ने भन्ने त जागिर नखाँदा पनि केही फरक पर्दैन, जागिर खान सके पनि राम्रो हुन्छ, आफ्नो खुट्टामा उभिनु र आफूसँग शिक्षा हुनु भनेको, शिक्षा भनेको वास्तवमा एउटा आँखा नै हो, ज्योति नै हो, त्यस कारणले हामीले आँखा चिम्लेर त केही पनि गर्न सक्दैनौँ, त्यस कारण शिक्षाले एकदम म जे गरेर पनि खान सक्छु नि, त्यस कारणले मसँग क्षमता छ भन्ने ढुक्क गराउँछ, आफ्नो खुट्टामा उभिन सिकाउँछ भन्ने लाग्छ मलाई।
3: 25 वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिनु भएका उहाँ विवाह गर्दा नै शिक्षण पेसामा आबद्ध भइसक्नु भएको थियो, आफ्नो खुट्टामा उभिएर विवाह गर्दा र उमेर पुगेर विवाह गर्दा पारिवारिक जिम्मेवारी र अन्य जिम्मेवारी सम्हाल्दै आफू पनि सफल भएको उहाँ महसुस गर्नुहुन्छ।
2: विवाह मेरो म चाहिँ 25 वर्ष पुगिसकेपछि विवाह गरेँ, 26 वर्षमा लागेको विवाह गरेँ।
3: कसरी भेटघाट माघी विवाह?
2: हाम्रो चाहिँ माघी विवाह नै हो भनौ, दिदीले कुरा गर्नुभएको, अनि हामी अब सर पनि पढ लेखेकै हुनुहुन्थ्यो, म पनि पढ लेखेकै भएको, हामी आफै पनि बसेर कुरा गरौँ, कुनै नमिल्ने कुरा छ भने फेरि किन जीवनमा समस्या होला भोलि भनेर हामी आफू पनि बसेर सहमति विमति पारिवारिक कुरा भएपछि हामी बसेर चाहिँ आफूले पनि हामीले पनि कुरा गर्यौं र सौहार्दपूर्ण वातावरणमै विवाह भएको, त्यस्तो चाहिँ अरू केही छैन।
3: आमा कति वर्षमा भन्नुभयो विवाहको?
2: म चाहिँ 28 वर्षमा, म 28 वर्ष मेरो चेचो छोरो र म चाहिँ 28 वर्षको फरक छौ, म 28 वर्ष हुँदाखेरि मेरो ठूलो छोरो जन्मेको, त्यो पनि मेरो एउटा जीवनको खुसीको क्षण थियो, 28 वर्षमा आमा बने।
3: त्यति बेला काम जागिर सुरु?
2: जागिर त मैले 20 वर्षदेखि शुरू गरेँ, 18 वर्षदेखि शुरू गरेँ, तर 20 वर्षमा त म थाहै नै भएँ।
3: भनेपछि जागिर खाँदै बच्चा हुँदै?
2: जागिर खाइसकेपछि विवाह गरेँ मैले, जागिर चाहिँ 6-7 वर्ष खाइसकेँ नै, त्यसपछि विवाह गरेँ।
3: बच्चा हुर्काउँदै?
2: हजुर, बच्चा हुर्काउँदै, त्यसपछि पढ्दै पनि, पढाउँदै पनि, अब जीवन त सङ्घर्ष, जीवन मलाई के लाग्छ भन्दाखेरि सङ्घर्ष गर्नु पर्दो रहेछ जीवनमा, तर सङ्घर्ष गर्दाखेरि पनि सफलता प्राप्त गर्दै गइयो भने मान्छेलाई सङ्घर्ष गरेको पनि अप्ठ्यारो हुँदैन, उत्साह हुन्छ, सङ्घर्ष गर्दा सफलता प्राप्त गर्न सकिएन भने समस्या हो। मेरो जीवन त एकदम सङ्घर्षपूर्ण जीवन हो, म विराटनगर गाउँबाट विराटनगर आएर बसेँ, आर्थिक हिसाबले पनि अब विराटनगर टेक्नुपर्ने भयो नि त, अब शिक्षक जागिर रोजेँ, त्यसपछि व्यापार व्यवसाय गरेर बस्न पनि सकिन्थ्यो होला, तर त्यति बेला अब शिक्षक हुन मन लाग्यो शिक्षक जागिर चाहिँ र शिक्षकतिर पनि मैले म जहाँ पुगे आफ्नो ठाउँमा पुग्न म सफल भए भन्ने लाग्छ। किन भन्दाखेरि म प्रहरी शिक्षकबाट आफ्नो पेसामा प्रवेश गरे 43 सालदेखि शिक्षा क्षेत्रमा प्रवेश गरे 45 सालमा म प्रहरीमा स्थायी भएको थिएँ। त्यसपछि म निमावि मावि हुँदै मैले चाहिँ क्याम्पसमा पनि अध्यापन गरे। म स्रोत व्यक्ति पनि 7 वर्षसम्म जिल्ला शिक्षा कार्यालयमा विद्यालयहरू निरीक्षण गर्ने काम पनि गरे। त्यसपछि क्याम्पसमा पनि शिक्षण गरे। प्लस टू पहिला 11-12लाई चाहिँ उच्च माध्यमिक शिक्षा परिषदबाट सञ्चालन हुन्थ्यो, त्यति बेला चाहिँ प्लस टू पनि 10 वर्ष मैले त्यति बेला पढाएँ। त्यस कारणले शिक्षणको अनुभवमा अहिले म नेरामारीमा प्रधानाध्यापक पदमा कार्यरत छु। म नेपाली विषयको शिक्षक हुँ, नेपाली विषयमा म स्थायी भएँ र अहिले माध्यमिक तह प्रथम श्रेणीमा कार्यरत छु। म चाहिँ शिक्षा क्षेत्रमा प्रहरीबाट प्रवेश गरे पनि माविसम्म पुगेँ। सङ्घर्ष गर्दै गर्दै
3: त्यसले सफलता
2: पुग्यो र ठिकै छ। म चाहिँ म असन्तुष्ट पनि छैन, आफ्नै पेसाप्रति सन्तुष्ट नै छु।
3: त्यति बेला विभिन्न कारणले आफ्नो पारिवारिक जिम्मेवारी, काम, साना बालबच्चा भनेको समयमा सहजै पुग्न नसकिने बाटोघाटो न त संचारको नै सुविधा, यी विविध कारणले गर्दा आफूले चाहेको समयमा र आफूलाई मनमा लागेका केही कुराहरू आमासँग सँगै बसेर त्यस्ता कुराहरू पोख्न भने पाइएन।
2: कति मिलेन म्याडम, कति मिलेन। किन मिलेन भन्दाखेरि त्यो त मलाई एकदम, म पहिला पढ्ने बेलामा हाम्रो माथि पञ्चपुरीको वडा नम्बर 1 फार्सेकाँडा भन्ने ठाउँमा चाहिँ माथिको घर पर्थ्यो। त्यसरी तल हामी पलैटीमा बस्थ्यौँ। म पढ्न स्कुल तल भएको हुनाले म तलै नै बस्थेँ, दाई भाउजूसँग बस्थेँ। आमा प्राय कार्तिकको महिनामा तल झर्ने, चैतको महिनामा फेरि लेखतिर जाने हुन्थ्यो। त्यति बेला त्यो 5-6 महिना तल माथि बसिन्थ्यो। त्यति बेला बस्दाखेरि चाहिँ आमासँग बस्थ्यो, नत्र भने खास आमासँग पनि म बसिनँ। त्यसपछि घर छोडिसकेपछि 7 कक्षा पढिसकेपछि विद्यापुर पढ्न गएँ अनि सुर्खेत पढ्न आएँ। त्यसपछि आमासँग बस्ने मौका मिलेन, आमासँग बस्ने मौका मिलेन। आमासँग चाहिँ अन्तिम अवस्थामा पनि वास्तवमा आमासँग बस्ने मौका मिलेन। कति गते आमा चाहिँ 64 सालमा आमा बित्नुभयो, 34 सालमा मेरो बुवा बित्नुभएको। 34 सालमा बुवा बितेपछि 30 वर्ष आमाले एक्लै जीवन बिताउनु भयो। 64 सालमा आमा बित्दाखेरि असारको महिना हो, 12-13 गते, फेरि असारको महिना म त्यति बेला स्रोत व्यक्तिमा कार्यरत थिएँ। अब असारको महिनामा अलिक पुगेपछि 7 कक्षा पढिसकेपछि विद्यापुर पढ्न गएँ अनि सुर्खेत पढ्न आएँ। त्यसपछि आमासँग बस्ने मौका मिलेन, आमासँग बस्ने मौका मिलेन। आमासँग चाहिँ अन्तिम अवस्थामा पनि वास्तवमा आमासँग बस्ने मौका मिलेन। कति गते

0: चौरमा त्यसै साँझ मलाई बस भन्नुभयो, साँझ आज यहाँ बस, फेरि कस्तो हुँदो रहेछ भन्दाखेरि आमासँगको सामिप्यता एक प्रकारको हुँदो रहेछ,
1: त्यसपछि
0: कामको जिम्मेवारी एकातिर हुँदो रहेछ, अनि दिदी बहिनीसँगको सामिप्यता फेरि अर्को हुँदो रहेछ। त्यसपछि म आमासँग बसेँ, असारको 12 गते हो जस्तो लाग्छ, आमासँग बसेँ, त्यसपछि अनि आज हिँड बस भन्नुभयो। उहाँले के भन्नुभयो भन्दाखेरि मलाई के लाग्छ त्यहाँबाट मैले के बुझ्दछु भनेपछि, यो मान्छेलाई आफू जाने अवस्था पनि थाहा हुँदो रहेछ म्याडम। अब त्यो त त्यो अवस्थामा पुगियो भने अब के होला है। आमाले मलाई के भन्नुभयो भन्दाखेरि, मैले अहिले साउनको महिना काट्दिनँ, त्यसकारण त आज नजा हिँड बस भन्नुभयो। अनि मैले के भने भन्दाखेरि, आमा मेरो भोलि तालिम चलाउनु छ, म अहिले दिदीकोमा जान्छु, बसिहालियो, अब जति बसे पनि माया यस्तै हो, बसेँ, अब एकछिन अहिलेसम्म बसेँ हजुरसँग, म जान्छु भनेर साँझ फेरि आमाको माया, अनि साँझ म दिदीको घरतिर फर्किँदाखेरि भदैलाई पठाउनु भयो, एक्लै नजा भनेर, भदै जा फुपूलाई पुर्याएर आइज भनेर पठाउनु भयो। म साँझ आएर दिदीको घर बस्ने तल, अनि भोलिपल्ट गएर बाबियाचोर गएर तालिम चलाएर म फर्किएर चाहिँ विराटनगर आएँ। विराटनगर आएपछि त्यति बेला डिग्री पढ्दै थिएँ मैले, त्यसपछि गएर असारको 12 गते हो जस्तो लाग्छ मलाई, बुवा आमाले त्यसो भन्नुभएको, 30 गते आमा बिरामी हुनुभएछ बिस्तारी। त्यति बेला मोबाइल थिएन, पिसिओ भन्ने फोन हुन्थ्यो, त्यसपछि मलाई फोन आयो। म साउन 1 गतेदेखि डिग्रीको टिचिङ गर्नको लागि नेवारे स्कुल गएको थिएँ, अनि मलाई 30 साउन 1 गतेको दिन आमा बेसरी बिरामी हुनुहुन्छ, ल अब हुनुहुन्न के हो, भेट्ने भए आउनु पर्यो भनेर मलाई खबर आएपछि म एकदम आत्तिएँ, र मलाई त्यो 12 गते आमाले भनेको कुरा एकदम सम्झना आयो। त्यसपछि सरले फेरि अब अहिले नै जाम भन्छ भने पनि जाम ठिकै छ, नत्र भने अब दिदीहरू हुनुहुन्छ, दाईहरू सबै हुनुहुन्छ, भोलि बिहानै जाउँला भन्नुभयो। साउनको महिना लागेको फेरि, त्यसपछि साउनको 2 गतेको दिन हामी यहाँबाट बिहान 6 बजे गयौँ। 6 बजे गएपछि आमाको एकदम बोल्ने अवस्था बक्की बसिसकेको थियो, मलाई एकदम मलाई देखेपछि ज्वाइँलाई, छोरी टाढा गई, म मर्ने बेला तपाईँ आउनुहुन्न भन्नुहुन्थ्यो, एकदम 10-15 मिनटसम्म ज्वाइँलाई हेर्नुभयो। त्यसपछि मलाई चाहिँ उहाँ बोली आएन, केटा भन्ने एउटा शब्द निकाल्नु भयो, केटा कहाँ छोडिस भन्नु खोज्नु भयो होला, केटा भन्नुभयो, त्यसपछि अरू के भन्नुभयो। त्यसपछि गएर म बिहान 10 बजेतिर पुगेँ, दिउँसो 1 बजेबाट आमा चाहिँ बोल्न छोड्नुभयो, रातिको 1 बजे आमाको प्राण भयो। आमासँग खासै जीवनमा बस्ने मौका मैले पाइनँ। थाहा छ भन्नु पर्दाखेरि, मेरो तेरो आमा पश्चिम बिरामी छ, तेरो छोरो घर बिरामी छ भनेपछि म छोरातिर डुबिदिरहेछु, किनभने माया भन्ने कुरो तल बग्छ भन्ने छ नि, त्यो त्यसलाई म विश्वास मान्छु म्याडम, किनभने माया छोराछोरीको माया आमातिर जाँदो रहेछ, माया छोराछोरीतिर जाँदो रहेछ, तेरो आमा बिरामी हुनुहुन्छ भनेपछि छोराछोरी बिरामी हुनुहुन्छ भनेपछि आमा चाहिँ छोराछोरीतिर जाँदो रहेछ
1: है, त्यो पनि होला। अर्को कुरा जिम्मेवारीले पनि होला,
0: जिम्मेवारीले
1: बच्चा प्रति
0: जिम्मेवारीले पनि एकदम जिम्मेवारीले, पारिवारिक जिम्मेवारी भनेको त महिलाको त साह्रै ठुलो ठुलो जिम्मेवारी हो। मलाई चाहिँ कस्तो लाग्छ भने, हजुरहरूले सायद हेर्नुहुन्छ होला, म 45 सालदेखि सुर्खेतमै छु, मलाई तपाईँहरूले कार्यक्रममा पनि देख्नुहुन्न होला, मलाई चाहिँ कहीँ बाहिर देख्नुहुन्न होला, कतिपय म चाहिँ जानै भ्याउँदिन है, जानै भ्याउँदिन। त्यसपछि घर परिवारले, अब एउटा त मान्छेको यो नेचर पनि होला, किनभने घर परिवार त्यसैको होस्, हिँडी हालम एकचोटि भन्ने नेचर भयो भने अब त्यो पनि हुन्थ्यो होला है। मलाई फेरि विद्यार्थी जीवनमा कस्तो लाग्थ्यो भने, इन्टर पढ्ने बेला मैले सुर्खेत क्याम्पस यो उसमा म्यानेजमेन्ट पढेँ, त्यति बेला चाहिँ राम्रैसँग मैले म्यानेजमेन्टबाट चाहिँ आफ्नो फ्याकल्टी टप भने, र यो भाषण सुन्न मलाई असाध्यै मन पर्थ्यो। आज भाषण सरे भनेपछि म भोकै बसेर पनि भाषण सुन्न जान्थेँ, त्यो पनि एउटा आफ्नो रुचिको कुरा पनि होला। तर घरबाट महिलाहरूलाई निस्किने कुरा विवाह गरिसकेपछि गाह्रै हुँदो रहेछ, जिम्मेवारी एकदम बढी हुँदो रहेछ, बच्चाको जिम्मेवारी हुँदो रहेछ, पारिवारिक जिम्मेवारी हुँदो रहेछ, त्यसपछि अब पेसा भएपछि पेसागत जिम्मेवारी हुँदो रहेछ, अनि अगाडि बढ्छु भन्यो भने फेरि अब पढ्न पनि मन लाग्दो रहेछ, साथीहरूले पढ्नु भयो त्यसपछि म पनि जान भा हुन्थ्यो भन्ने लाग्यो भने त्यो पनि जिम्मेवारी हुँदो रहेछ। अब मैले 4 कक्षामा पढ्ने बेला एउटा म चाहिँ बिएसम्म पढ्ने भनेर चाहिँ मैले लेखेको, अहिले पनि लेख्छ कि एउटा लेखेकी छु, मेरो योजना भनेको मैले चाहिँ वास्तवमा ब्याचलरसम्म पढ्ने हो, स्नातक पढ्ने हो, त्योभन्दा माथिको योजना थिएन। पछि एक दिन हामी एउटा मिटिङबाट फर्किँदा मलाई पितामर सरले के भन्नुभयो भने, भूमिसराजी सुर्खेतमा बिएड आयो, सबै साथीहरू तपाईँको पढ्न के अरे डिग्री आयो, अनि सबै साथीहरू तपाईँको पढ्न थाल्नुभयो, तपाईँ पढ्नुहुन्न भनेपछि मलाई त्यसले चाहिँ छोयो, त्यसै मैले पढ्नुपर्छ, म पनि पढ्नुपर्छ भनेर फेरि अब छोराछोरीसँगै पढ्न लाग्दाखेरि त डिग्री गर्न पनि मलाई गाह्रै भयो। तर पनि अब मलाई
1: पढ्न जाऊ, घर आएर केटाकेटी हेर, स्कुल जाऊ,
0: त्यो फुर्सदको समय सोच्ने समय भन्ने चाहिँ भएन भन्ने लाग्छ। अनि मेरो मसँग भदै

0: बसे भदैनी दिदीको छोरी भतिजी बसे मलाई नानी बाबुहरूले पनि धेरै सहयोग गरे। यदि उनीहरूले सहयोग नगरेको भए म अहिले यो ठाउँमा हुन्थिन होला। त्यस कारण डिग्री गर्ने कुरा पढ्ने लेख्ने कुरा पनि मलाई उनीहरूले घर भाइ बहिनी भाइ धाम दिए भनौँ न, भाइहरू हेरे घरमा बसे, आफूले पनि पढे, आफ्नो जीवन पनि बनाए, उनीहरू पनि अहिले सबै सरकारी सेवामै छन्। त्यसैले मलाई पनि सहयोग गरे र सङ्घर्ष चाहिँ अब कसैलाई सङ्घर्ष नगर्दा पनि सहजै पनि प्राप्त हुन्छ होला केही चिज, तर मलाई त्यस्तो लाग्दैन। मलाई धेरै सङ्घर्ष गरेर मात्रै जीवनमा केही चिज प्राप्त हुन्छ भन्ने अनुभव मेरो।
1: आज मलाई फुर्सद छ, मेरो आमाले मलाई सम्झिनु भयो होला, म आज गएर त्यहाँ बसौँ भन्ने खालको दिन समय कहिले भएन।
0: एक त टाढा पर्यो, एकदम टाढा पर्यो, किन भन्दा अहिलेको जस्तो बाटो घाटो पनि थिएन, त्यस कारणले साधनको पनि थिएन। अब म त त्यति बेला त्यसरी आमा बितेको बेला गएँ, त्यसै यहाँ आफ्नो टिचिङ थियो, यहाँ आएर सरहरूसँग कुराकानी गरेर एक दिन मिलाएर जामला उता भनेको घन घोर पानी आएर खोलाहरू बढ्ने अवस्था भयो, बाटो थिएन, जानै पनि गाह्रो भयो, पछि बाटोघाटो पनि थिएन, एक दिनको बिदाले गएर आमालाई भेटेर पनि आइदिनु थियो। अब चाडबाडमा त्यसपछि माइत जाने बेलामा त्यसरी जागिर त्यतैतिर भएको हुनाले, त्यति बेला सुरत बेसी भएको हुनाले अब त्यही फिल्ड थियो, पलेन्टी सुरत गाउँमा थिएँ, अनि आमासँग भेटघाट त हुन्थ्यो नै, तर पनि त्यसरी लामो समय आमासँग बस्ने मौका नै पाइएन, छोटै समय भयो।
1: कहिले काहीँ आमालाई मिठो चोखो बनाएर लैजाने अथवा आमाले यो म मिठो मान्नुहुन्थ्यो भनेर खुवाउन पाइयो,
0: त्यो त हुन्थ्यो। मलाई कस्तो लाग्छ भन्दाखेरि आमाले कपडा किन्न मलाई नै पठाउनुहुन्थ्यो। आमालाई कस्तो लाग्छ भने एकदम आमाले जस्तो जस्तो कपडा लाउनुहुन्थ्यो एकदम मन परेको कपडा हुनुपर्ने, त्यसपछि मैले मन पराउने कपडा यसैले छान्छु, मलाई यो कपडा ल्याइदियोस् भन्नुहुन्थ्यो। मैले सधैँ आमा बाँचुन्जेलसम्म कपडाहरू चाहिँ आमाले भनेको अनुसार मैले यहीँबाट आफै लगिदिएँ, अनि खानेकुरा पनि मिश्री मन पराउनुहुन्थ्यो, पछि सुगर भएर अलिकति समस्या भयो, त्यसपछि खानेकुरा पनि मलाई यस्तो चिज ल्याइदिनु भनेपछि आमाले भनेको कुरा पुर्याइदिन पाए हुन्थ्यो भन्ने कुरो। अब पहिला त आफ्नो हातमा पैसा नहुँदाखेरि केही हुँदैन त्यो समस्या अब हुन्थ्यो, तर आफ्नो हातमा अलिकति आर्थिक भइसकेपछि आमाको माग पूरा गर्न भए हुन्थ्यो भन्ने चाहिँ हुन्थ्यो, र मैले माग पूरा पनि गरेँ। र पहिला चाहिँ म एउटा त्यही पलेन्टीमा पढ्ने बेला सानो क्लासमा छ सात क्लासमा पढ्ने बेला नयाँ वर्षको दिन सधैँ नाटक सांस्कृतिक कार्यक्रम गर्ने विद्यालयमा, त्यसपछि मलाई कस्तो लाग्थ्यो भन्दाखेरि आमालाई नलिएर म आउँदै आउँदैन थिएँ, आमा जानुभयो भने आमाले पनि हेर्नुपर्छ, त्यहाँ आमा जानुभयो भने जाने, अनि त्यहाँ घरमा बरू केही काम गर्न सकिन्छ, गहुँ काट्ने भएछ भने त्यो गहुँ उठाउनु पर्ने हो कि त्यसपछि त्यो के सहयोग गरेर आमालाई चाहिँ काममा सहयोग गरेर पनि आमालाई लिएर जानुपर्छ भन्ने लाग्थ्यो। तर आमालाई फेरि अब किन आमालाई जिम्मेवारी धेरै हुँदो रहेछ, त्यस कारणले अब यो बरू गएको भए हुन्थ्यो, मेरो घर काम छ भने आमालाई त्यो हेर्न भन्दा उतातिर जिम्मेवारी धेरै हुँदो रहेछ, थाहा भयो। त्यसपछि अहिले छोराछोरीले भन्दाखेरि आफूलाई त्यस्तै लाग्छ, त्यस कारण अब आमा आएको भए हुन्थ्यो भन्ने। आमा प्रति के हुँदो रहेछ भने म्याडम, छोराछोरी नहुँदासम्म आमाको माया, बचपनमा त आमाको माया सबैभन्दा बढी, र पछि माया हुँदाहुँदै पनि बाध्यता हुँदो रहेछ, व्यवहारले मिल्दो रहेनछ, तर आमाको माया छोरीप्रति छोराछोरीप्रति आमाको माया र आमाप्रति छोराछोरीको माया बराबरै हो भन्ने लाग्छ, तर अझै बढी चाहिँ छोराछोरीप्रति आमाकै हुन्छ मेरो अनुभवमा। र के हुँदो रहेछ भन्नुहुन्छ भने व्यवहारिक भइसकेपछि आफूले चाहेर पनि सकिँदो रहेनछ। अब दुई ढाई महिनासम्म मैले यहाँ ल्याएर सुगर भएको थियो, आमालाई ढाई महिनासम्म यहाँ ल्याएर राखेँ, मेरो फिल्डको जागिर हुन्थ्यो, अनि छोरीले चाहिँ जति गर्छु भने पनि अलिकति गाह्रै हुँदो रहेछ भन्ने चाहिँ अनुभव भयो मलाई, त्यस्तो भयो। अनि समस्या के हुँदो रहेछ भने आफूले नपरेसम्म बुझिँदो रहेनछ। म सासूलाई पनि सम्झन्छु, चारवटा बुहारी थियौँ, मिलाएर राख्न कति गाह्रो भयो होला, घर परिवार मिलाउन सबैको चित्त बुझाउनु पर्ने है, एकदम सहनशील हुनुहुन्थ्यो मेरो सासू, एकदम बुझेकी पनि हुनुहुन्थ्यो, पढलेख अक्षरले पढलेख नभए पनि व्यवहारले धेरै पढ्नु भएको थियो, त्यस कारणले हरेक कुरामा परिवारको अगुवाई गर्ने त्यस्तो सासू पनि मैले पाएँ। त्यस कारण म विवाह गरेर गइसकेपछि एउटा गाउँघर हो, यो बुहारी हो, त्यस कारणले बुहारीकै दर्जामा रहनुपर्छ, यसले सबै गर्नुपर्छ भन्ने त्यस्तो नभएर यो पढलेखी मान्छे हो, ठिक छ, यसले पढ्छ भने आफ्नो जीवन बनाउँछ भने बनाओस् भन्ने सोच चाहिँ त्यस्तो किसिमको थियो। आमाहरूमा महानता हुन्छ भन्ने लाग्छ।
1: एउटी आमाका लागि आफूले जन्म दिएका सबै सन्तान बराबर हुन्, उनका लागि माया बराबर अनि व्यवहार पनि बराबर हो। तर पनि कही कतै कुनै सन्तान प्रति अलि बढी झुकाव र लगाव आमा बुवाको देखिने गर्छ। त्यो कारण जो अरू सन्तान भन्दा व्यवहारिक रूपमा कमजोर देखिन्छ ती प्रति अभिभावकको झुकाव बढी हुनु स्वाभाविक हो, उहाँ भन्नुहुन्छ।
0: आमाका काखमा खेल्छन् छोरा छोरी थरी थरी, तै पनि उनको माया सबैमा छ बराबरी, सिद्धान्तले यो भन्छ है। आमाको माया सबै सन्तानमा बराबर हुन्छ लाग्छ, तर मेरो अनुभवमा मलाई त मैले अनुभव गरेकी त छैन, तर मलाई कस्तो लाग्यो भने अहिलेसम्म भोगेको व्यवहारमा चाहिँ जो छोराछोरी कमजोर भयो त्यो प्रति आमा बुवाको अलिकति झुकाव हुँदो रहेछ। किन भन्दाखेरि मलाई के लाग्थ्यो, सबै बराबर हो नि छोराछोरी त आमा बुवाको लागि भन्ने सिद्धान्त त हो, तर व्यवहार त हेर्दाखेरि जसले राम्रोसँग गरिखान सक्यो, जो सक्षम छ, यो जहाँ गएर पनि गरिखान सक्छ भन्ने त्यो चाहिँ ढुक्क हुँदो रहेछ, यसले गरिन सक्छ नि भन्ने हुँदो रहेछ। र त्यस्तो किसिमको सक्षम भएको छोराछोरीले अलिकति कमजोर छोराछोरीलाई हेरिदिएको भए, यसलाई पनि हेरिदिएको भए, यसलाई पनि यस्तो यस्तो यसको स्तर पनि उठाइदिएको भए, छोराछोरी सबै बराबर देख्न चाहन्छ आमाको मनले, त्यसकारण कमजोर छोराछोरी प्रति झुका पक्कै पनि हुन्छ,
1: त्यो
0: देखिन्छ, त्यस्तो देखिन्छ।
1: परिवार खुसी हुनका लागि सबै पक्षको उत्तिकै भूमिका रहन्छ, त्यसैले एउटा अभिभावकलाई खुसी राख्न छोराछोरी र परिवारका अन्य सदस्यले के कुरामा विचार पुर्याउनु पर्ला त?
0: खुसी बनाउन चाहिँ सन्तानले विचार पुर्याउनु पर्ने कुरा चाहिँ ठूलो रहेनछ म्याडम। मेरो अनुभवमा धेरै सम्पत्ति दिएर पनि आमा बुवा खुसी हुनुहुन्न, त्यसपछि काम नगरेर बसिरहनुहोस् भनेर पनि आमा बुवा खुसी हुनुहुन्न, तपाईँलाई अत्यन्त राम्रो घरमा म बसाल्छु भनेर पनि आमा बुवा खुसी हुनुहुन्न। खुसी त केमा हुनुहुँदो रहेछ भने उहाँसँग चाहिँ मुटु मिलाउन हृदय मिलाउन सक्नु पर्दो रहेछ। र मलाई मैले पनि अहिले के चाहन्छु भने मलाई एकचोटि एक्सिडेन्ट परे, म 2072 सालमा काठमाडौँमा मेरो छोराहरू उहीँ बस्थे, त्यसपछि त्यति बेला म 1.5 महिनासम्म बिआरबीमा उपचार गरेर बसे। मेरो छोराले छोरासँग त्यति कुरा मिल्दैन थियो मेरो, त्यति बेला मलाई मेरो छोराले बिरामी भएको बेला यस्तो राम्रोसँग सम्हार गरे। कलेजबाट आउने बित्तिकै मम्मीजी खाना खानु भयो कि भएन, ल खाना खानु भयो भने म तताउँछु तताउनु पर्ने भयो, अनि आमा छोराले खाम्ला। त्यसमा अहिले के हुँदो रहेछ भन्दाखेरि म अहिले आमा तपाईँ सन्चै हुनुहुन्छ, जस्तै बिहान जुरुको उठेर चिया खानु भयो अथवा केही खान मन लाग्छ, सन्चै हुनुहुन्छ, तपाईँलाई केही आवश्यकता छ, त्यति चाहिँ कुरा सोधियो भने पनि आमा बुवा चाहिँ एकदम मेरो सन्तानले मलाई धेरै कुरा हेर्छ है, याद गर्छ है। मेरो एउटा छोरो अमेरिका छ, एउटा छोरो अस्ट्रेलिया छ, एउटा छोरो युके छ, यो केही काम नपाएको मैसँग बसिया छ भन्नुभयो, बुवाले औषधि उपचार गर्नला भनेर भनाइ छ नि। त्यस कारणले आमा बुवाले पनि छोराछोरीको प्रगति हेर्न चाहनुहुन्छ, राम्रो काममा नलाग्ने, त्यसपछि आर्थिक उपार्जन नगर्ने। अर्को कुरा, अहिलेको समाजमा आर्थिक उपार्जन गरेन भने पनि परिवारबाट मान्छे अलिक तिरस्कृत हुन्छ नि, परिवारमा सम्मान पाउनको लागि पनि आर्थिकसँग जोडिनु पर्ने अवस्था पनि म देख्छु, सबैले देखेको कुरा हो यो है। त्यता त्यो त छँदैछ, पढ्ने लेख्ने राम्रो काम गर्दा छोराछोरी राम्रो होस् आमा बुवा खुसी गराउने कुरामा, जब आमा बुवा शक्तिमा हुनुहुन्छ छोराछोरीले आफ्नो प्रगति गरेर आमा बुवालाई खुसी गराउनु पर्छ। छोराछोरीको राम्रो प्रगति हुँदाखेरि मेरो छोरा यहाँ सफल भयो, मेरो छोरी यहाँ सफल भयो भन्दाखेरि आमाको छाती त्यति बेला एकदम गर्वले फुल्छ। तर जब आमा बुवा अशक्त हुनुहुन्छ, अशक्त हुँदाखेरि चाहिँ त्यो छोराछोरीको प्रगति भन्दा पनि उहाँहरूलाई के चाहिँदो रहेछ भने माया चाहिँदो रहेछ।
1: कार्यक्रम आमाको आजको अङ्कमा हामीसँग आफ्नी आमालाई सम्झदै हुनुहुन्थ्यो वीरेन्द्रनगर निवासी भूमि सरा चपाई। कार्यक्रमको अन्त्यमा अब हामी आमासँग सम्बन्धित यो गीत सुन्छौं।

योगी सँगसँगै आजको लागि कार्यक्रम आमाको समय सकिएको छ। अर्को शुक्रबार बिहान 7:30 बजे अर्की आमाका अनुभव लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।

0: Hibernia Extreme Energy Drink.
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054769।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6096।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डियानै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो,
7: त्यही गएर सूर्जन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
7: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई। बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा, कर्णालीका मुख्यमन्त्री विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय, केन्द्रको निर्देशन मान्न बाध्य नभएको भनाई, साउनको पहिलो हप्ता सकिँदा कर्णालीमा 70% धान रोपाई, पोहोर भन्दा 5% कम, र आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार दोस्रो हार, घरेली टोली नेदरल्याण्डसँग पराजित। कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री एमएल कर्णेल विरूद्ध दर्ता भएको विश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर जीशीले संसदीय दलको बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको बताउनुभयो। यसअघि नै मुख्यमन्त्रीमाथि विश्वास छैन भनेर पत्र दर्ता गरिसकेकाले फेरि अर्को निर्णय नहुने उहाँको भनाइ छ। केन्द्रमा नेकपा एमाले नेकपा बीच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपा यसअघि नै अडानमा कायम रहने उहाँको दावी छ। कर्णालीमा कंग्रेस नेकपा मिलेर एक साता अघि मुख्यमन्त्री कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उनीहरूले मुख्यमन्त्रीमा कंग्रेस संसदीय दलका नेता जीवन बहादुर साईलाई प्रस्ताव गरेका छन्। साउनको पहिलो हप्ता सकिँदा कर्णाली प्रदेशमा धान खेती हुने कुल क्षेत्रफलको 70% मात्रै रोपाई भएको छ। कृषि विकास निर्देशनालय सुरुखेतले प्राप्त वर्षा नहुँदा र सिँचाई सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षाभन्दा सुस्त भएको जनाएको छ। प्रदेशभर हालसम्म कुल खेतीयोग्य जमीनको धान क्षेत्रफलको 70.05% मात्र रोपाई सम्पन्न भएको निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकाईले बताउनुभयो। कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल 43,290 हेक्टर मध्ये 33,353 हेक्टर धान खेती हुँदै आएको छ। पोहोर यही अवधिमा 83.25% रोपाई भएको बताउनुभयो। मनसून सक्रिय नहुँदा आकाशे पानीमा निर्भर किसानले रोपाई सार्न बाध्य भएका छन्। र आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिदेशीय श्रृंखलामा नेपाल लगातार दोस्रो हार बेहोरेको छ। नेपाल दोस्रो खेलमा घरेली टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको छ। 158 रनको लक्ष्य नेदरल्याण्डसले 35 बल बाँकी छ र 4 विकेट गुमाएर भेट्टाएको हो। टस हारेर शुरूआती ब्याटिङ गरेको नेपालले फितल ब्याट प्रदर्शन गर्दै 44.5 ओभरमा सबै विकेट गुमाएर 157 रन मात्र बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 41 तथा सुमपाल कामीले 29 र दिपेन्द्र सिंह एरीले 21 रन बनाउनुभयो। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
4: परियोजना र अरू कार्यक्रम मार्फत पनि अनुदानमा चाहिँ ठूला मेसिनहरू पनि तराई क्षेत्रमा प्रयोग भइरहेको अवस्था छ। र चाहिँ यसले के देखाउँछ भन्दाखेरि, ठूला मेसिनहरूलाई एडप्ट गर्न हाम्रो अनुदानमा चाहिँ ती प्रविधिहरू सफल भएको देखिन्छ, तर किसान चाहिँ हाम्रा त्यति ठूला किसान हुनुहुँदैन। केही ठूला फार्महरू त सञ्चालन गर्न सक्नुहुन्छ, साना किसान मझौला किसानको लागि चाहिँ ती ठूला मेसिन अझै पनि महँगो छ नेपाली बजारको कुरा गर्दाखेरि, त्यसकारण चाहिँ वाकिङ बिहाइन्ड टाइपको चाहिँ उहाँहरूलाई उपयुक्त देखिन्छ। त्यस्तै हामीले चाहिँ यो पछिल्लो समयमा चाहिँ गत दुई वर्ष, यो वर्ष पनि हामी चाहिँ पाँच सालमा हामी परीक्षण गऱ्यौँ। त्यस्तै चाहिँ हामी गत साल चाहिँ कुमलटारमा परीक्षण गरेका थियौँ। यो चाहिँ भियतनामिज मोडल भन्छ, जुनमा चाहिँ चार लाइन र छ लाइनको यो दुई अलिक सस्तो मोडलमा चाहिँ अलिक सानो इन्जिन र सस्तो मोडलको चाहिँ यो साल हामी परीक्षण गऱ्यौँ। त्यसले चाहिँ लागत चाहिँ कम छ, तर त्यसलाई अपरेसन गर्ने अलिकति चाहिँ जुन हाइड्रोलिक सिस्टम थियो त्योभन्दा चाहिँ अलिकति झन्झटिलो छ। तर यदि किसानको आफ्नो क्षमता चाहिँ यदि उहाँहरू चार लाखको मेसिन खर्च गर्न सक्नुहुन्न भने चाहिँ दुई लाखको मेसिन प्रयोग गर्न सक्नुहुन्छ। र धान रोप्नको लागि हाम्रा चाहिँ विभिन्न प्रविधिहरू छन्, जुन अहिले चाहिँ नेपाली किसानहरूलाई पनि कतिलाई थाहा छ कतिलाई थाहा छैन, हामी चाहिँ एउटा परम्परागत तरिका जुन हामी खेती ल्याएर गर्छौँ त्यसमा चाहिँ हाम्रो दुईटा तरिका, एउटा परम्परागत तपाईँहरूले चाहिँ ब्याड लगाउने त्यसपछि मान्छेले रोप्ने भयो भने त्यसै चाहिँ त्यही हिल्याएर रोप्नेमा चाहिँ हाम्रो चाहिँ एउटा मेसिनबाट रोप्ने चार पाङ्रे चाहिँ हाम्रो चाहिँ ठुलो ट्र्याक्टर राइस ट्रान्सप्लान्टर रोप्ने, त्यस्तै वाकिङ बिहाइन्डको चाहिँ चार लाइनको मेसिनबाट रोप्ने अथवा चाहिँ दुई लाइनको मेसिनबाट रोप्ने, त्यस्तै अर्को चाहिँ अहिले सानो चाहिँ हाम्रो चाहिँ भियतनामिज मोडल त्यसबाट रोप्ने। त्यस बाहेक चाहिँ हामी अर्को एउटा ड्रम सिडर प्रविधि छ। ड्रम सिडर प्रविधिमा चाहिँ हामी चाहिँ नर्सरी ब्याड राख्ने झन्झट पनि भएन किसानलाई। हामी चाहिँ पुसा आएको धान चाहिँ त्यो चाहिँ हाम्रो प्लास्टिकको चाहिँ ड्रम सिडर हुन्छ त्यो मेसिनमा राख्छौँ। हामीले चाहिँ त्यसपछि त्यो हिल्याएको खेतमा चाहिँ त्यो मेसिनलाई तान्दै जाँदाखेरि चाहिँ हाम्रो चाहिँ लाइनमा चाहिँ धान रोपिन्छ। त्यो गर्दाखेरि चाहिँ बीचमा चाहिँ हाम्रो लाइन पनि मेन्टेन भयो, त्यसमा तपाईँले गोडमेल गर्ने चाहिँ म्यानुअल अथवा चाहिँ पावर विडरहरू प्रयोग गर्न सक्नुहुन्छ भने चाहिँ हामीले चाहिँ त्यो नर्सरी राख्ने गोड्ने फेरि चाहिँ अथवा चाहिँ रोप्ने झन्झटबाट मुक्त हुन सकिन्छ। यो प्रविधि एउटा रह्यो भने अर्को प्रविधि भनेको हाम्रो चाहिँ सुक्खामा धान छर्ने, जसलाई चाहिँ हामी डिएसआर भन्छौँ अङ्ग्रेजी भाषामा चाहिँ, होइन सुक्खा छरुवा धान प्रविधि चाहिँ। यो प्रविधि पनि अहिले हामी चाहिँ व्यापक बढ्दो रूपमा छ, किनभने यसको हामी चाहिँ नार्कले अनुसन्धान गरेर विभिन्न रिपोर्टहरू दियो र हामीले चाहिँ आफ्नै फार्महरूमा यसलाई प्रदर्शन गऱ्यौँ, किसानको लेभलमा प्रदर्शन गऱ्यौँ। अहिले हाम्रो नार्कको फार्महरूमा चाहिँ डिएसआर प्रविधि अवलम्बन गरेका छौँ। यो चाहिँ प्रविधि अवलम्बन गर्दाखेरि चाहिँ अलिकति हामी चार व्यवस्थापन गर्नुपर्छ, जुन चाहिँ बाली विज्ञानका चाहिँ हाम्रा वैज्ञानिक साथीहरूले सिफारिस गरेका चाहिँ झार चाहिँ नियन्त्रण गर्ने चाहिँ विषालीहरू प्रयोग गर्नुपर्छ भने यसबाट चाहिँ हामी छिटो हामी चाहिँ जुन ब्याड राख्ने बेला हामी धान सर्छौँ, हामी चाहिँ त्यतिखेर चाहिँ मनसुन सक्रिय भइसकेको अवस्था पनि हुँदैन भने र त्यो मेसिनबाट प्रयोग गर्छौँ। मेसिन पनि हामीलाई चाहिँ विभिन्न तरिकाको मेसिनहरू छन्, जस्तो चाहिँ तपाईँसँग ठुलो चार पाङ्रे ट्र्याक्टर छ भने हामी चाहिँ सिडर मेसिन चाहिँ हामी प्रयोग गर्छौँ, ट्र्याक्टरबाट लाग्ने सिडर मेसिन, त्यसले चाहिँ मल त्यसपछि धान छरेर हाम्रो जमिन पनि तयारी गरेर एकैपटकमा सुक्खामा हामी चाहिँ धान छरेर रेडी गर्छौँ। यसको लागि हामी चाहिँ पछि चाहिँ झार व्यवस्थापन गर्नुपर्ने एउटा काम बाँकी छ भने, त्यस्तै हामीसँग पावर टिलर मेसिन छ भने तपाईँले ठुलो ट्र्याक्टर चाहिएर पावर टिलरमा लाग्ने चाहिँ सिड्रिल मेसिन हुन्छ। त्यो सिड्रिल मेसिन जुन चाहिँ बहुउपयोग पनि गर्न सक्नुहुन्छ, त्यो एउटै मेसिनले तपाईँ अरू बाली पनि लगाउन सक्नुहुन्छ, गहुँ पनि छर्न सक्नुहुन्छ, त्यही मेसिनले तपाईँ फेरि धान पनि लगाउन सक्नुहुन्छ। त्यो प्रविधिबाट चाहिँ तपाईँले धान छर्दाखेरि चाहिँ अलि मजाले किसानको लागि त्यो पनि उपयुक्त प्रविधि छ। त्यस्तै चाहिँ अरू चाहिँ मिनी टिलरबाट चल्ने सिड्रिलहरू पनि छन्, तर ती सिड्रिलहरू त्यति चाहिँ प्रभावकारी छैनन्, हाम्रो चाहिँ अनुसन्धानकै क्रममा छन्, त्यसलाई अलि सिफारिस गर्ने बेला भएको छैन। त्यसकारण चाहिँ यी आधुनिक प्रविधिहरू प्रयोग गरेर चाहिँ रोपाई गर्दाखेरि किसानलाई पक्कै पनि सहज हुन्छ होला।
5: यो भनेको यस वर्षका लागि मात्रै केन्द्रित भएन, आउँदा वर्षहरूका लागि पनि किसानहरूले अहिलेदेखि जान्ने, त्यसको चाहिँ अभ्यास गर्ने, पूर्व तयारी गर्ने अथवा मेसिन औजार उपकरण के होलान् भनेर जान्दाखेरि चाहिँ फरक पर्ने विषय रहेन।
4: पक्कै पनि तराईका किसानहरूले अझै पनि ड्रम सिडर प्रयोग गर्न त उहाँलाई चाहिँ समस्या छैन, तर चाहिँ अरू चाहिँ हाम्रो चाहिँ सुक्खामा जुन छरुवा धान गर्ने चाहिँ समय ढल्किसकेको छ। र चाहिँ अब यो आधुनिक प्रविधिका चाहिँ केही कुराहरू चाहिँ त्यस सिस्टम त्यो मेसिनसँग रिलेटेड केही कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ, जुन परम्परागत तरिकासँग मिल्दैन। जस्तो चाहिँ धान रोप्ने मेसिनहरू प्रयोग गर्दाखेरि चाहिँ अब त्यो ब्याड राख्ने चाहिँ अलिकति फरक प्रविधि हुन्छ, त्यसलाई हामीले चाहिँ नेपाली माटो सुहाउँदो केही मोडिफाइड पनि गरेका छौँ, अथवा चाहिँ होइन म सजिलो गर्छु भन्ने चाहनुहुन्छ भने चाहिँ ट्रे मेथडबाट पनि हामी त्यो म्याट टाइपको नर्सरी तयार गर्नुपर्छ। र यो धान रोप्ने विषयमा चाहिँ अघिले हजुरले भन्नुभयो, अब यो साल त किसानहरूको चाहिँ अलिकति मध्य अवस्थामै छौँ, र आगामी दिनमा पनि किसानहरूले होइन मलाई यो साल झन्झट भयो भन्ने चाहिँ त उहाँको चाहिँ आफ्नो लेखा जोखा छ भने, आगामी सालमा चाहिँ आफ्नो चाहिँ धान रोपाईलाई सहज बनाउन लागत घटाउनलाई यो सालदेखि तपाईँले चाहिँ नयाँ प्रविधिको चाहिँ प्लान गरेर अर्को साल तपाईँले प्रयोग गर्नुभयो भने पक्कै पनि धान रोपाई अलि सहज होला र चाहिँ अलिकति लागत कम होला. हाम्रो चाहिँ के छ भन्ने समस्या भनेको हाम्रो चाहिँ ज्यामी नपाउने अथवा चाहिँ म्यान पावरको कमी छ. त्यो म्यान पावरको कमीलाई परिपूर्ति गर्नको लागि हामीले चाहिँ मेसिन प्रयोग गर्नुको विकल्प छैन. विकसित देशमा पनि जहाँ कृषि गरिन्छ त्यहाँ चाहिँ थोरै किसानले ठूला ठूला फार्महरू मेसिन औजार प्रयोग गरेर उत्पादन गरिरहेका छन्. हामी कृषिबाट पलायन हुने होइन, भाग्ने होइन, यसलाई चाहिँ हामीले आधुनिकरण गरी हामी चाहिँ यसैमा चाहिँ हामी संघर्ष गरेर हाम्रो कृषिलाई समुन्नत बनाउनुपर्छ.
5: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी. उहाँले भने जस्तै हह माले हह तारे भनेर विगतमा जुन खेतमा चाहिँ रोपाई हुन्थ्यो यो सिजन रोपाईका काम गोरूबाट चल्थ्यो, हल गोरु नार्ने काम हुन्थ्यो हाम्रो भाषामा चाहिँ गाउँघरतिर भन्दा, अहिले चाहिँ त्यो अवस्था निकै फेरिएको पनि छ. प्रविधि आएका छन्, सहजता भएका छन्, शुरूआती चरणमा किसानलाई बुझाउन पनि गाह्रो थियो, अप्ठ्यारो थियो, हामीले त्यो चरणबाट चाहिँ काम गरेको हो भनेर तपाईँले भन्नुभयो. गोरु वा राँगाले चाहिँ खेत जोत्ने, खेतालाले रोप्ने जुन विगतको अभ्यास हो, अहिले त्यसमा चाहिँ कति फरक आएको पाइन्छ त?
4: पहिलो कुरो त किसान अहिले हाम्रो जुन चाहिँ अब हाम्रा चाहिँ नेपाली दाजुभाइहरू चाहिँ खेतीबाट अलिकति डेभिएट भएर चाहिँ अरू पेसातिर आकर्षित अथवा वैदेशिक रोजगारमा गइसकेपछि नेपाली कृषिले चाहिँ अलिकति आधुनिकरणमा बाध्यात्मक रूपमा पनि फड्को मार्नु पर्यो. होइन भने चाहिँ हामी अझै पनि हल गोरु र उसमा रहन्थ्यौँ होला. हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ. तथापि हामी कृषि इन्जिनियरिङ अथवा कृषि मेकानाइजेसनको कुरा गर्दाखेरि चाहिँ हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ. जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउने हो. त्यसकारण चाहिँ हामीले ठूला ठूला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ. अब अहिले चाहिँ हाम्रो अब कृषि मेसिनरीको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ. त्यस्तो त्यसमा चाहिँ पहाड़तिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न अब हाम्रो चाहिँ कृषिका चाहिँ अब हाम्रा स्थानीय निकाय होला अथवा प्रदेश सरकार अथवा केन्द्र सरकार विभिन्न रूपबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ. त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि औजार उपकरणहरू भएको छ. त्यसले गर्दाखेरि उहाँहरूले अनुभव चाहिँ किसानहरूको पनि अनुभव चाहिँ हामी चाहिँ पक्कै लिइरहेका छौँ. होइन किसानहरूले पनि अनुभव गरिरहनु भएको छ. पक्कै पनि हामीले गोरुले गर्ने कामभन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ. होइन त्यो गोरुलाई पनि थकाइ लाग्थ्यो होइन, अथवा चाहिँ गोरु बिरामी हुन सक्थ्यो. हाम्रो ट्र्याक्टरले चाहिँ हुन त ट्र्याक्टरको आफ्नो मर्म सम्भार छन् तर हामीले मेसिनले चाहिँ प्रयोग गर्दाखेरि हाम्रो चाहिँ जग्गा चाहिँ तयारी छिटो भएको छ, राम्रोसँग भएको छ. त्यही हिल्ल्याउने कामहरू चाहिँ कति अप्ठ्यारो हुन्थ्यो हामीले चाहिँ अहिले चाहिँ ट्र्याक्टरसँग चाहिँ हाम्रो प्याड्डी व्हीलहरू चाहिँ प्रयोग गरेर साना साना ट्र्याक्टरको लागि चाहिँ त्यस्तो लेभलिङ मेसिनहरू प्रयोग गर्दाखेरि जग्गा लेभल हुने होइन छिटो हुने. यसले गर्दाखेरि चाहिँ हाम्रो जग्गा तयारीमा चाहिँ पहाडी क्षेत्रमा मुख्य गरिकन जग्गा तयारी, त्यसपछि चाहिँ अब हाम्रो चाहिँ गोडमेलमा चाहिँ जहाँ चाहिँ मेसिनबाट प्रयोग गर्नुभएको छ त्यहाँ चाहिँ गोडमेल गर्ने औजारहरू छन्, जुन चाहिँ म्यानुअल अथवा चाहिँ मान्छेले चलाउने गोडमेल गर्ने औजार पनि छन् जुन नार्कले विकास गरेका छ, अथवा बजारमा नै पाइन्छन्, चाइनाबाट बनेर आएका मेसिनहरू पनि पाइन्छन्। त्यस्तै चाहिँ पावर विलर जुन चाहिँ दुई स्ट्रोक इन्जिनबाट चल्ने पावर पेट्रोलबाट चल्ने चाहिँ पावर विलरहरू पनि प्रयोग गर्न सकिन्छ. त्यसलाई हामीले चाहिँ यहाँ कमलटारमा परीक्षण गरिरहेको छौँ. हामीले चाहिँ दुई लाइनको थियो, अहिले चाहिँ चार लाइनको मेसिन ल्याएर परीक्षण गर्दैछौँ. त्यसलाई नेपाली माटोसँग कति औजार उपकरण के हुँदो रहेछ भन्दाखेरि चाइना त्यहाँको माटो सौदो चाहिँ बन्दो रहेछ. त्यसमा हाम्रो चाहिँ जस्तो चिम्टाइलो माटो हुँदा अथवा त्यसको मुभमेन्ट मोसन चाहिँ अथवा टर्क स्पिड भन्छौँ हाम्रो यी टर्ममा त्यो चाहिँ पुग्दो रहेछ. कहिलेकाहीँ चाहिँ अपरेसन गर्न गाह्रो हुने, त्यसलाई हामी सुधार गर्नुपर्ने कुराहरू छन् र चाहिँ हामी त्यसपछि चाहिँ हाम्रो चाहिँ मेसिनसँग रोपिसकेपछि हामीले चाहिँ जल व्यवस्थापन कुरा होला. त्यसमा हामीले चाहिँ अल्टरनेटिभ चाहिँ हाम्रो चाहिँ ड्राइङ अथवा चाहिँ वेटिङ चाहिँ प्याटर्न हामी चाहिँ फलो गर्न सक्छौँ. र त्यसबाहेक चाहिँ हामी चाहिँ अब कटानी मुख्य समस्या हुन्छ. कटानीमा पनि किसानले अहिलेदेखि नै सोच्नु पर्यो होइन, हामीले चाहिँ कटानी कसरी गर्ने त, त्यो बेलामा चाहिँ ज्यामी पाउला नपाउला, पानी पर्ला होइन, त्यतिखेर मौसम चाहिँ हाम्रो दसैँ तिहारको बिचमा पनि पानी पर्ने चाहिँ हाम्रो चाहिँ अहिले मौसम चाहिँ परिवर्तन भएर चाहिँ हाम्रो चाहिँ अनपेक्षित रूपमा चाहिँ वर्षा हुन्छ, ठूलो वर्षा हुने र धानलाई चाहिँ अझ चाहिँ धान ठ्याक्कै काट्ने बेलामा चाहिँ मौसमले हाम्रो चाहिँ साथ नदिने हुँदाखेरि त्यतिखेर हामीले चाहिँ छिटो काट्न सक्यौँ, हामीले मेसिन औजार प्रयोग गरेर काट्न सक्यौँ र त्यसलाई चाहिँ थ्रेसर मेसिन लगाएर थन्काउन सक्यौँ भने त हाम्रो बाली सुरक्षित भयो. हामीले चाहिँ वर्षाभरि त्यो दुःख गरेर चाहिँ हामीले चाहिँ उब्जाएको बाली चाहिँ हामी भित्राउन पायो भने किसान ढुक्क हुनुहुन्छ. त्यसको लागि पनि तराई क्षेत्रमा चाहिँ अहिले कम्बाइन हार्वेस्टरहरूको चाहिँ प्रयोग बढ़िरहेको छ. कम्बाइन हार्वेस्टरमा पनि अहिले चाहिँ पहिले कस्तो आयो भन्दा ठूलो ट्र्याक्टरबाट जुन इन्डियामा बनेका चाहिँ ट्र्याक्टर चाहिँ कम्बाइन हार्भेस्टरहरू थिए तिनको मोडल चाहिँ ठुलो ट्र्याक्टरको जस्तो ठुलो चक्का हुने र त्यसले चाहिँ अलिकति हिलो खेतमा गएर काम गर्दैन अलिक गाह्रो हुने समस्या थियो भने चाहिँ अहिले चाहिँ अर्को चेन टाइप अथवा ट्रलर टाइप हुन्छ त्यो टाइपको मेसिनले चाहिँ अलिकति खेतमा चाहिँ जस्तो हिलो खेतमा नि गइदिने त्यस्तो किसिमको मोडलहरू पनि छन् त्यस्तै ठुलो ट्र्याक्टरबाट चल्ने मोडलदेखि अलि मिडियम खालको सानो खालको पनि चाहिँ हाम्रो चाहिँ कम्बाइन हार्भेस्टर आएको अवस्था छ विभिन्न कम्पनीहरूले चाहिँ आफ्नो किसिमले चाहिँ आफ्नो प्रवर्धन गरिरहनु भएको छ प्रयोग गरिरहनु भएको छ भने अब साना किसान अथवा चाहिँ एउटा टोलको लागि चाहिँ सानो 2 लाखभित्रै पर्ने चाहिँ मेसिन जसलाई हामी रिपर मेसिन भन्छौँ त्यो प्रयोग गर्नुभयो भने आफ्नो टोल र आफ्नो चाहिँ घरको प्लस चाहिँ आफ्नो वरिपरि टोलको चाहिँ त्यो लागत चाहिँ तपाईँहरूले चाहिँ जुन मान्छेले काट्नुहुन्छ त्यो ट्र्याक्टरमा त्यो चाहिँ त्यसलाई हामी रिपर मेसिन भन्छौँ सानो मिनी टिलर जस्तो इन्जिन हुन्छ त्यसको लगानी चाहिँ एकै वर्ष अथवा 2 वर्षमा लगानी उठ्छ त्यसकारण जो चाहिँ लगानी गर्न इच्छुक हुनुहुन्छ भने त्यसमा चाहिँ ढुक्क भएर चाहिँ त्यो मेस मान्छेले काट्योभन्दा अझ राम्रो गरेर पाँजा सुकाइदिएर जहाँ चाहिँ कहीँ चाहिँ अब लिन भन्नुहुन्छ कहीँ पाँजा भन्नुहुन्छ त्यो चाहिँ लिन मिलाएर चाहिँ उसले चाहिँ काटिदिने र चाहिँ त्यसलाई चाहिँ सुकाउने भएको हुनाले र त्यो प्रयोग गर्न सकिन्छ जो कम्बाइन प्रयोग गर्नुहुन्छ भने त कम्बाइनमा एकैपटक सबै काम हुन्छ अब यो चाहिँ रिपर मेसिनले प्रयोग गर्दाखेरि मान्छेले काट्ने काम चाहिँ मेसिनबाट हुन्छ त्यसपछि अब थन्काउने कामको लागि चाहिँ अब किसानहरूले चाहिँ अब पहिले पहिले त ढुङ्गा राख्ने अथवा खलो बनाउने त्यसमाथि चाहिँ मान्छेले चुट्ने होइन त्यहाँनिर चाहिँ धेरै ढिलो पनि हुने मान्छेलाई चाहिँ झन्झट पनि हुने महिलाहरूले त घरलाई अलिक गाह्रो हुने पुरुष मान्छे खोज्नुपर्ने पुरुष मान्छे गाउँघरमा नपाइने र पुरुषको अझ कुनै ठाउँमा त त्यसको ज्याला पनि अझ महँगो हुने यी यावत समस्याहरूको समाधानको लागि चाहिँ विभिन्न थ्रेसर मेसिन छन् हाम्रा किसानहरू चाहिँ साना पनि हुनुहुन्छ ठुला पनि हुनुहुन्छ अब साना किसान हुनुहुन्छ भने त्यसलाई अलिकति मोडिफाई गर्दा तपाईँले चाहिँ पेडल अपरेटर हुन्छ खुट्टाले चलाउने थ्रेसरहरू चाहिँ 15-20 हजारमा पाइन्छ बजारमा सक्नुहुन्छ होइन मैले खुट्टाले त के चलाउने अहिलेको जमाना हुनुहुन्छ त्यसैलाई मोटराइज गर्न सकिन्छ एउटा सानो मोटर राखेर भने चाहिँ 25-30 हजारमा चाहिँ तपाईँको मोटराइज तपाईँको सानो थ्रेसर भन्छ त्यो पाइन्छ त्यस्तै मल्टिक्रप थ्रेसर भनि पनि पाइन्छ त्यो अलिकति लगानी अलिक बढी पर्ला त्यसलाई तपाईँले अलु बाली पनि गर्नुहुन्छ भने त्यसको होइन त्यसले कोदो पनि प्रयोग गर्न सक्नुहुन्छ त्यसमा चाहिँ अरू धान गहुँ अरू जौहरू पनि चुट्न सक्नुहुन्छ त्यो चाहिँ थ्रेसर मेसिन प्रयोग गर्न सकिन्छ थ्रेसरमा सानो किसानको लागि मैले पेडल अपरेटर भने त्यसलाई अलिकति मोडिफाइड प्रयोग गर्नुहुन्छ नि इलेक्ट्रिकल अपरेटर थ्रेसर प्रयोग गर्नुहोस् त्यस्तै चाहिँ बहु चाहिँ मल्टिक्रप थ्रेसर भन्छौँ त्यो नेपालमा चाहिँ भोलि पेट्रोल मोडल छ र त्यसलाई चाहिँ अलिकति अहिले चाहिँ इलेक्ट्रिकल मोडल पनि बनाइएको पनि छ र बनाउन पनि सकिन्छ कति ठाउँमा चाहिँ तपाईँको इन्जिन बिग्रेको छ भने अब तपाईँले मोटरले चाहिँ रिप्लेस गर्नुहोस् त्यो मोडलको पाइन्छ ती थ्रेसरहरू मेसिन प्रयोग गरेर चाहिँ हामी चाहिँ थ्रेसिङ गरेर चुरुन्तै हामी त्यसले सफा गरेर दिन्छ तपाईँको धानलाई एकैचोटि तपाईँलाई धेरै कामहरू बिचमा जुन हामीले पहिले गर्ने विभिन्न कामहरूलाई अहिले एकैचोटि चाहिँ काम हुनसक्छ यस्ता आधुनिक प्रविधिहरू चाहिँ अवलम्बन गर्न आवश्यक देखिन्छ
5: कुराकानीमा हुनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी तपाईँले खास गरी रिपर त्यसमा पनि अझै ठूलो रिपर अनि थ्रेसर यी मिसिनहरूको चाहिँ बहुउपयोगिताको चाहिँ विषय चर्चा गर्नुभयो खास गरी अहिले पनि अब तराई मधेसको क्षेत्र पूर्ण रूपमा चाहिँ रोपाई सम्पन्न भइसकेको अवस्था छैन भले अन्तिम अन्तिम चरणमा छ राइस प्लान्टर भनेर त्यो धान रोप्ने मिसिनको चाहिँ बढी चर्चा गर्ने गरिन्छ यसलाई अझै सहज रूपमा बुझ्दाखेरि विशेषताहरू त्यसमा चाहिँ के हुन्छन् र किसानले आउँदा दिनमा चाहिँ प्रयोग गर्नलाई सहज छ है भन्ने जान्न सकिन्छ
4: राइस ट्रान्सप्लान्टर मेसिन चाहिँ जुन अब सुन्दाखेरि सजिलो पनि लाग्छ त्यसको व्यवस्थापकीय पक्षहरू केही चाहिँ जटिलता पनि छन् होइन एउटा सुरुमा जटिलता भनेको चाहिँ लागतै भयो हामी ठुलो मेसिन प्रयोग गर्छौँ भने चाहिँ ठुलो मेसिन चाहिँ कम्तीमा हाम्रो 18-20 लाख पर्ने भयो त्यो नेपाली किसानले गाह्रो भयो अर्को ट्रान्सप्लान्टर भनेको चाहिँ हाम्रो 4 लाखको वाकिङ बिहान त्यसमा हाइड्रोलिक सिस्टम सबै कन्ट्रोल सिस्टम हुन्छ एकदम राम्रो छ तर त्यही मान्छे चाहिँ सँगसँगै खेतको चाहिँ मेसिनको पछाडि हिँड्नुपर्ने झन्झट हुन्छ र इफिसियन्सी कम हुन्छ किनभने त्यसमा चाहिँ हामीले चाहिँ एक्स्ट्रा ब्याडहरू धेरै राख्न सक्दैनौँ त्यसकारण चाहिँ एउटा चाहिँ हेल्पर मान्छे पनि चाहियो र चाहिँ मेसिन चाहिँ हाम्रो अर्को भनेको त्यो मेसिनको लागि हामी चाहिँ परम्परागत ब्याडबाट नहुने एउटा आधुनिक टाइपको म्याट टाइपको नर्सरी चाहिँ चाहिने भएको हुनाले त्यसको सम्बन्धी यसलाई कम्प्लिट प्याकेज हाम्रा धेरै चाहिँ जस्तो कृषिका जुन प्रसारमा रहेका विभिन्न चाहिँ परियोजना अथवा विभिन्न कार्यालयहरूले चाहिँ प्रविधि त दिनुभयो तर चाहिँ मेसिन पुग्दैमा त्यो प्रविधि पुगेको हुँदैन त्यो मेसिन पुगेको प्रविधि पुगेको होइन त्यसमा सम्पूर्ण रूपमा जानकार हुनुहुन्न होइन यसमा चाहिँ त्यो मेसिन सँगसँगै आउने चाहिँ हाम्रो म्याट त्यो नर्सरी कसरी व्यवस्थापन गर्ने हो त्यो मेसिनले चाहिँ कसरी अपरेट गर्छ केही त्यसमा पार्ट्सहरूको कुराहरू होला होइन त्यसपछि त्यो मेसिन चाहिँ ठाउँ कस्तो ठाउँमा पुग्छ, त्यसलाई चाहिँ त्यसको सञ्चालन कसरी हुन्छ, हामीले के सोचिरहेका छौँ भने त्यस्ता ठुला ठुला मेसिनहरू चाहिँ जस्तो चाहिँ चार पाङ्ग्रे ठुलो मेसिन अथवा चाहिँ सानो चाहिँ दुई पाङ्राको चाहिँ वर्किङ बिहाइन्ड टाइपको मेसिनहरू प्रयोग गर्दाखेरि त्यो चाहिँ सकेसम्म एउटा कम्पनी मोडलमा अथवा इन्टरप्राइज भन्छौँ अङ्ग्रेजीमा, त्यो व्यवसायले राखेर त्यो मेसिन त्यो ब्याड पनि नर्सरी तयार गर्ने उसँग चाहिँ आफ्नो चाहिँ दक्ष जनशक्ति हुन्छ, उसलाई त्यो बारेमा थाहा हुन्छ नर्सरी कसरी तयार गर्ने, उसले नै नर्सरी राख्ने, उसैसँगै मेसिन हुन्छ, उसैसँग अपरेटर हुन्छ, किसानसँग चाहिँ डिमान्ड कलेक्सन गर्ने, होइन मेरो खेत यति छ मलाई यो जातको धान लगाउनु पर्यो, यो मितिमा सम्भावित मिति हुन्छ भनिसकेपछि त्यो चाहिँ कम्पनीले लिइसकेपछि यो झन्झटबाट मुक्त भयो, कम्पनीले आफ्नो चाहिँ फुल फ्लेजमा काम पायो, होइन त्यो गाउँभरिको अथवा चाहिँ टोलभरिको चाहिँ आफ्नो डिमान्ड कति छ त्यो अनुसारले प्लान गर्न पायो। यो नर्सरी राख्ने सन्दर्भमा अब कति ठाउँमा चाहिँ आजभन्दा 10 वर्ष अगाडि नै मेसिन र त्यो ब्याड तयार गर्ने फेरि मेसिन पाइन्छ, त्यो मेसिन पनि ल्याएर दिएको देखियो कि, त्यो प्रविधि त्यो मेसिन ल्याएर दियो तर प्रविधि दिएर हिँड्छ कि, त्यो मेसिन चाहिँ 1 वर्ष पनि नचलिकन किसानको लगानी चाहिँ कहीँ सहकारी संस्थाहरूको लगानी चाहिँ डम्पिङ भएर बसेको अवस्था देखिन्छ, किनभने त्योसँग मेसिनसँग चाहिँ उहाँहरूलाई पर्फेक्ट ज्ञान दिएन, त्यो मेसिनका चाहिँ पार्ट पूर्जाहरूको भोलि चाहिँ सहज आपूर्ति हामी गरिएन, हाम्रो चाहिँ सबै किसिमबाट नेटवर्कबाट चाहिँ एउटा चाहिँ श्रृङ्खला भन्छौँ त्यो चाहिँ सबैको चाहिँ सामूहिक हुनुपर्छ, जस्तो सप्लायरले पनि मेसिन ल्याउने त्यसका भोलिका रिपेयर मेन्टेनेन्सका चाहिँ पनि सुनिश्चित गर्नुपर्छ, त्यस्तै बिउ पनि किसानहरूले पाउनुपर्छ, होइन त्यसको चाहिँ रोप्ने चाहिँ हाम्रो चाहिँ त्यहाँसम्म पुर्याउने बाटोघाटो यी सबै कुराहरू मिल्नुपर्छ, सबै कुरा जिम्मेवारी एउटा किसानले लिनु थाल्यो भने किसान अल्म लिन्छ, त्यसकारण यो चाहिँ सबैले चाहिँ आफ्नो आफ्नो जिम्मेवारी रोल बाँड्नु पर्यो, सप्लायरले दिनुपर्ने सुविधा उसले चाहिँ त्यो मेसिनसँग रिलेटेड कुराहरू उसले पुर्याइदिनु पर्यो, त्यस्तै चाहिँ उत्पादनसँग जोडिएका अरू चाहिँ राज्यले दिनुपर्ने इनपुटहरू राज्यले दिनु पर्यो, त्यस्तै त्योसँग उत्पादित भइसकेपछि त्यसलाई चाहिँ कहाँ सेल गर्ने ती कुराहरू सबै कुरा चाहिँ समष्टिगत रूपमा हाम्रो प्रणाली सुधार हुन आवश्यक छ, होइन भने विदेशमा चाहिँ हाम्रो चाहिँ 10 हेक्टर जमिनहरू 2 जना चाहिँ किसानले ह्यान्डल गर्न सक्छ भने त्यहाँको 2 जनाले चाहिँ सबै गरेको होइन नि त, त्यहाँ त सिस्टमले काम गरे हो नि त, हामी त सिस्टम त्यो प्रणाली विकास गर्न आवश्यक छ, उसले चाहिँ भनेको बेलामा चाहिँ मल पाउँछ, भनेको बेलामा चाहिँ उसले बिउ पाउँछ, भनेको बेलामा मेसिन पाउँछ, भनेको बेला मेसिनको सर्भिसिङ हुन्छ, सबै कुरा चाहिँ सिस्टममा छ, हामी कहाँ चाहिँ कमी रहेको भनेको यो सिस्टमको विकास नभएर एकजना कसैले आँट गर्नुहुन्छ भने उहाँ कहाँ अल्मलिनुहुन्छ भने सबै कुरा एक्लै गर्न खोज्दाखेरि अल्मलिन हुन्छ, उहाँलाई सपोर्टिङ छैन, त्यसकारण यो सपोर्टिङको विकास गर्न सक्यो भने नेपालको कृषि अलिकति सुदृढ हुन्छ होला
5: भनेको भोलिका दिनमा चाहिँ त्यो ठाउँको तपाईँले भने जस्तै आशा गर्न सकिन्छ। तर हामी अहिले नै कुरा जोड्ने हो भने अघि तपाईँले ट्र्याक्टरका त्यसै गरी पावर टिलरको चाहिँ प्रयोगका चाहिँ कुराहरू जोड्नुभयो, किसानलाई मलाई फाइदा छ मलाई सुविधा छ भनेर एउटा किसानले कसरी बुझ्ने त?
4: होइन अब किसानले चाहिँ हामी कहाँ जस्तो विभिन्न किसानहरू आउनुहुन्छ, कोही व्यवसाय गर्ने उद्देश्यले आउनुहुन्छ, सबभन्दा पहिले हामीले चाहिँ उहाँको प्रब्लम के रहेछ, उहाँको जग्गा के रहेछ, कुन खेती गर्दै हुनुहुन्छ, कस्तो ठाउँमा गर्दै हुनुहुन्छ, त्यो सोधेर मात्रै उहाँलाई हामी सजेस्ट गर्छौँ। त्यसकारण चाहिँ कति किसानहरू चाहिँ अब मेसिन किन्ने भन्दैमा आफूलाई अनुपयुक्त मेसिनहरू किन्नुहुन्छ, मेसिनले चाहिँ त्यो चाहिँ जान उसको चाहिँ उद्देश्य अनुसार काम गर्नको लागि उसलाई त्यसको माटो भूगोल त्यसको साइज क्यापासिटी सबै कुरा मिल्नु पर्थ्यो नि त, त्यसकारण चाहिँ किसानले आफ्नो चाहिँ आफ्नो लगानी गर्ने क्षमता आफ्नो चाहिँ जमिनको अवस्था आफ्नो फार्मको साइजको अनुसार चाहिँ मेसिन छनौट गर्नु पर्यो। यदि तपाईँको सानो चाहिँ जग्गा छ भने तपाईँले ठुलो ट्र्याक्टरमा तपाईँले 15-20 लाख लगानी गर्नुभयो भने त्यो लगानी उठाउन तपाईँलाई गाह्रो पर्छ, ऋण लिएर गर्नुहुन्छ तपाईँ ऋण तिर्नै सक्नुहुन्न, त्यसकारण चाहिँ तपाईँले चाहिँ सानो जग्गा छ भने भाडामा प्रयोग गर्नुहोस्, होइन कृषि औजार उपकरण प्रयोग गर्ने तर चाहिँ हामी भाडामा प्रयोग गर्नु पर्यो, आफूसँग सानो जग्गा छ र आफ्नो आफ्नो अहिले ऋण नलिकन अथवा ऋण लिएर पनि त्यसलाई चाहिँ समयमा किस्ता चुक्ता गर्न सक्नुहुन्छ भने आफूलाई उपयुक्त हुने मिनी ट्र्याक्टर अथवा पावर टिलर अथवा मिनी टिलर किन्नु पर्यो, र त्यसपछि तपाईँले त्यो चाहिँ आफूलाई पुग्ने त्यसभित्र पनि फेरि साइज हुन्छ, होइन तपाईँले चाहिँ ठुलो मेसिन चलाउन सक्नुहुन्न, 9 HPको चलाउन सक्नुहुन्न, तपाईँले 7 HPको 5.5 HPको चाहिँ ट्र्याक्टर किन्न सक्नुहुन्छ, त्यसकारण चाहिँ आफूले मिलाउनु पर्यो, र त्यो किसानलाई फाइदा हुने कुरा चाहिँ तपाईँले कति जग्गा गर्दै हुनुहुन्छ, त्यसमा मैले ज्यामी कति प्रयोग गर्थेँ, ट्र्याक्टरले प्रयोग गर्दाखेरि मेरो प्रति घण्टा कति खर्च हुन्छ, ट्र्याक्टरमा मेरो प्रति घण्टा चाहिँ अब सानो ट्र्याक्टर हो भने 1 लिटर अथवा 700 ML खर्च हुन्छ, त्यो सबै हिसाब किताब किसानले आफै निकाल्न सक्नुहुन्छ, त्यसकारण चाहिँ पक्कै पनि हाम्रो परम्परागत तरिकाले मान्छेले अथवा गोरु लगाएर जोतेर बाली लगाउनु भन्दा चाहिँ ट्र्याक्टर र पावर टिलर मिनी टिलर यस्ता औजार उपकरणले हामी चाहिँ जग्गा तयारी गर्दा र त्यससँग जोडिने विभिन्न एट्याचमेन्ट औजार उपकरणले रोप्ने छर्ने गोड्ने यी कामहरू गर्दाखेरि पक्कै पनि लागत घट्छ, यसमा कुनै शंका गर्नुपर्ने आवश्यकता छैन, तर यसलाई चाहिँ सुदृढ तरिकाले चाहिँ म्यानेज चाहिँ गर्नुपर्ने हुन्छ। तपाईँको चाहिँ कहिले अनुपयुक्त लगानीले तपाईँलाई अनावश्यक ऋणभार थप्न सक्छ, अनुपयुक्त मेसिनले तपाईँको काम नपाउन सक्छ, होइन? त्यसकारण चाहिँ ती उपयुक्त मेसिनहरू चाहिँ प्रयोग गर्ने, सकेसम्म चाहिँ हामीले चाहिँ त सकेसम्म गभर्मेन्टको हिसाबले भन्दाखेरि चाहिँ समुदायमा मिलेर गर्नुभयो भने, कृषक समूह अथवा सहकारीबाट गर्नुभयो भने त्यस मेसिनको चाहिँ बहुउपयोग हुन्छ, धेरैजनाले सुविधा पाउनुहुन्छ, लागत चाहिँ एउटै लागतबाट धेरैजनाले सुविधा पाउनुहुन्छ। तर त्यसमा देखेको समस्या के भन्दाखेरि चाहिँ ओनरसिप चाहिँ सामूहिक भयो, त्यो हुँदाखेरि त्यसको मेन्टेनेन्स गर्ने सिस्टम चाहिँ भएको छैन, त्यसलाई मेन्टेनेन्स गर्ने र प्रोपर सञ्चालन गर्ने चाहिँ हामीले चाहिँ त्यसलाई म्यानेज गर्न सक्यौँ भने त्यो पद्धतिबाट चाहिँ कृषि यन्त्रीकरण गर्दाखेरि धेरै किसानले चाहिँ यन्त्रीकरणबाट चाहिँ फाइदा पाउन सक्नुहुन्छ।
6: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: श्री ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाईं उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले खेतीमा यन्त्र उपकरणको बढ़दो प्रयोग, आइपर्ने समस्या र समाधानका उपायबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग कुराकानी गरिरहेका छौं। किसानमाझ प्रविधिको पहुँच सँगसँगै अनुदानको अवस्था के छ?
3: अब यो यसमा अलिकति चाहिँ विवादको विषय रहिरहन्छ। अनुदान दियो अथवा अनुदान अब चाहिँ पहुँच भएकाले पाए, सबै किसानलाई पुगेन भन्ने कुरा। अब राज्यले कुनै आफ्नो साधन स्रोतबाट चाहिँ दिने कुरा हो। सबभन्दा मैले त के देखेको छु भन्दाखेरि, हामीले भन्सार बिन्दुमै जुन चाहिँ हामीले भन्सार छुट गरेर दियो भने राज्यले ठूलो चाहिँ कृषि यन्त्र उपजा उपकरणमा चाहिँ राज्यले ठूलो योगदान दिएको होइन, त्यहाँ चाहिँ सहुलियत दिएको नि त। अब त्यसपछि भन्सार छुट गरेर आएको कृषि औजारमा फेरि किसानलाई चाहिँ अलिकति हामी चाहिँ यो प्रविधि प्रबन्धन गर्नलाई फेरि चाहिँ हाम्रो चाहिँ 50% लिएर 85% अनुदानका कार्यक्रम मार्फत चाहिँ औजार उपकरण दिएका छौँ। अब यसरी चाहिँ अनुदान दिँदाखेरि सबैको पाउँछ, हामी सबै किसानलाई त पुर्याउन सक्दैनौँ। यसमा चाहिँ पक्कै पनि गुनासो रहन्छ, पाउनेले चाहिँ र नपाउनेको बीचमा चाहिँ गुनासो रहन्छ। अब हामीले चाहिँ त्यो विषयतिर जानुभन्दा पनि अब किसानलाई प्रविधि बजारमा छ कि छैन भन्ने कुरामा चाहिँ अब कति औजार उपकरणहरू चाहिँ उपयुक्त औजार अनुपयुक्त औजार पनि अब व्यापारी साथीहरूले आफ्नो ल्याइसकेपछि किसानलाई भिडाउने चलन पनि छ। एउटा मेसिनको चाहिँ हेर्दै थिएँ, एकजना व्यवसायीले एकदम यो मेसिन चाहिँ नकिन्नु होला, यो मेसिन चाहिँ हामीले चाहिँ 50-60 बिक्री गर्यो, त्यसको पर्फर्मेन्स राम्रो छैन, पछि सुधार आएपछि मात्रै किन्नु होला भनेर भन्नुभएको थियो। एकदम राम्रो चाहिँ उहाँले नेपाली किसानलाई यसरी चाहिँ मर्कामा पार्नु हुँदैन, हामीले प्रविधि चाहिँ कुन पर्फेक्ट छ, त्यो मेसिन ठिक छ, त्यसलाई हामी प्रबन्धन गर्ने हो। अब पहुँचको कुरा गर्दाखेरि चाहिँ अब अहिले चाहिँ कृषि मेसिनेरीका चाहिँ विभिन्न व्यवसाय साथीहरूले आफ्ना डिलरहरू विभिन्न जिल्लामा, एउटा जिल्लामा सुगम जिल्लामा त लगभग 3-4 पसलहरू भेटिन्छन् भनेपछि मेसिन औजार त्यहाँ पुगेको छ। किसानको चाहिँ अब आर्थिक अवस्था, हाम्रो नेपाली किसानको आर्थिक अवस्था अलिकति चाहिँ सुधार हुन अझै बाँकी रहेको हुनाले ती महँगा मेसिनहरूमा पहुँच चाहिँ अझै पुगिरहेको छैन। यही पहुँच पुर्याउनले राज्यले चाहिँ जुन अनुदानका कार्यक्रमहरू ल्याएको छ होइन, यी कार्यक्रम रह्यो भने अब कोही चाहिँ आफ्नो चाहिँ आफ्नै चाहिँ पैसाले किन्छु भन्नेको लागि चाहिँ नेपालमा चाहिँ प्रविधि मेसिनहरू चाहिँ आइपुगेको अवस्था छ होइन। हाम्रो चाहिँ भूगोल सुहाउँदो हामी चाहिँ पहाड़को लागि चल्ने चाहिँ साना औजार उपकरण, तराईको लागि तराईमा चल्ने ठूला उपकरणहरू पनि छन् र चाहिँ हामी अझ चाहिँ विदेशमा जस्तो चाहिँ ठूला औजार उपकरण गर्नको लागि हाम्रो चाहिँ जग्गाले चाहिँ अलिकति मिलाउनु पर्ने हुन्छ। जग्गा मिलायो भने हामी चाहिँ 100 HP भन्दा ठूला ठूला मेसिन ट्र्याक्टरहरू चलाएर त्यसबाट चाहिँ ठूल्ठूला कामहरू चाहिँ गर्न सक्छौँ। ती चाहिँ अब किसान लेभलमा हुँदैनन्, ती चाहिँ अलिकति फर्म लेभलमा हाम्रो इन्टरप्राइज लेभलमा चाहिँ हुन्छन् होला। किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ।
2: तपाईँले भने जस्तै प्रविधिहरू छन्, किसानले पहुँच गर्ने क्षमता चाहिँ उसको सामूहिकता, उसको चाहिँ व्यक्तिगत कुरा लगायत किसानको चाहिँ आर्थिक अवस्थाको पाटोमा पनि रह्यो, समूह सहकारी मार्फत चाहिँ काम गर्दा त्यसमा पहुँच अलि सहज रूपमा पुग्ला, व्यक्तिगत रूपमा काम गर्दा अलिकति गाह्रो होला भन्ने तपाईँले चाहिँ कुरा राख्नुभयो। हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन् तपाईँले भने अनुसार चाहिँ। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्, भोलि किसानले प्रयोग पनि गर्नुहोला, हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ। यो कति समस्या, कति चुनौतीको पाटो हो त?
3: एकदमै, यो चाहिँ अब मेसिन औजारको यो त अब प्राविधिक विषय हो, त्यसमा चाहिँ समस्या रहिरहन्छ। म आफै पनि अस्ति 5 सालमा काम गर्दै थिएँ, मसँग अपरेटर साथीहरू पनि हुनुहुन्थ्यो, म आफै पनि थिएँ, तर चाहिँ मेरो खेतमा गर्दाखेरि मेरो चाहिँ नट एउटा खुस्कियो, पानी हिलोमा हरायो। मलाई त्यतिखेर तत्कालै समस्या भयो, हामीसँग चाहिँ गाडी थियो, हामीसँग अरू अल्टरनेटिभ चाहिँ हामीसँग 12 नम्बरको नट चाहिँ हामीलाई थियो, अल्टरनेटिभ काम गर्यो। तर किसानले त्यहाँसम्म सोच्नु भएको हुँदैन, काम गर्दा गर्दै एउटा नट फस्किन्छ अथवा केही भाँचिन्छ होइन, त्यो गर्दाखेरि समस्या आउँछ। अब यो समस्याको लागि किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालै बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ। कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यत्तिकै तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो। जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्सहरू भनेर चाहिँ उहाँले राख्नु पर्यो। त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्कालले केही सानातिना चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती नभए होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो। त्यतातिर त काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ। त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मत सम्हारको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ। अब त्यसको लागि चाहिँ भन्न चाहेर चाहिँ यो अनुदानको कार्यक्रम सञ्चालन गर्दाखेरि हाफ डे वान डे अथवा कति डे हुन्छ त्यसको चाहिँ तालिम सञ्चालन दिनुपर्छ भन्ने कुरा चाहिँ राखिरहेको अवस्था पनि छ। तथापि ती चाहिँ व्यवहारमा चाहिँ अलिक कारण हुन नसक्ने, किसानको समय नमिल्ने अथवा चाहिँ व्यवसाय साथीहरूले कसरी डेलिभरी गर्नुभयो त्यसमा चाहिँ केही कमी कमजोरी होला। यसलाई चाहिँ हामी चाहिँ केही नयाँ प्रविधिहरूको विषयमा गर्दाखेरि हामी चाहिँ बेला बेलामा हामीलाई चाहिँ विभिन्न स्थानीय निकायले पनि हामीलाई अनुरोध गर्नुहुन्छ, हामी आफै पनि चाहिँ स्रोत व्यक्ति भएर चाहिँ तालिम सञ्चालन गरिरहेका छौँ भने चाहिँ हामीले आफै पनि तालिम सञ्चालन गरिरहेका छौँ। यी तालिमहरू चाहिँ अझ व्यापक रूपमा जानुपर्छ। मेसिन औजार उपकरण सँगसँगै त्यस प्रविधिको चाहिँ डिटेल ज्ञान हुनु पर्यो। कति ठाउँमा कस्तो बिजोग देखिन्छ भने ट्र्याक्टर लिन आउने अनुदान लिन आउने मान्छेले ट्र्याक्टर चाहिँ फर्स्ट टाइम छुँदै हुनुहुन्छ र उहाँले लाँदै हुनुहुन्छ। अब त्यो प्रविधि त्यो मेसिनलाई जुन उहाँको लगानी भएको छ राज्यको लगानी भएको छ त्यो सही सदुपयोग होला नहोला त्यसले भोलि सम्भावित दुर्घटना के हुनसक्छ, उहाँलाई चाहिँ घर पुर्याउँदा नपुर्याउँदै उहाँले मेसिन बिगार्न सक्नुहुन्छ, त्यो मेसिन चलाउँदा चलाउँदै उहाँ चाहिँ त्यो मेसिनसँगै आफू दुर्घटना पर्न सक्नुहुन्छ, मानवीय चाहिँ जोखिम पनि छ भने चाहिँ यान्त्रिक जोखिम पनि छ। त्यसकारण चाहिँ यो यन्त्र उपकरण भनेको अलिकति मेकानिकल चाहिँ प्रणाली हो, यसलाई बुझ्नु पर्यो, त्यसलाई सञ्चालन गर्ने चाहिँ प्रक्रियाहरू बुझ्नु पर्यो, त्यसलाई नियमित सम्भारका चाहिँ बारेमा चाहिँ ज्ञान हुनु पर्यो। त्यसो भयो भने चाहिँ आगामी दिनमा चाहिँ अलिक सहज होला। हुन त हामी अहिलेको अवस्था चाहिँ भोलि पाँच वर्ष पछाडि हेर्दाखेरि त स्थानीय लेभलमा भने चाहिँ नलेज सेयरिङ हुन्छ नि त, जुन चाहिँ एकजना अपरेटर अथवा किसानले सिकेको कुरा त आफ्नो चाहिँ परिवार अथवा छिमेकीले बताउनुहुन्छ, भोलिको दिनमा त अलिक सहज होला। तर अहिलेको तत्कालको अवस्थामा हामीले विभिन्न संस्थाहरूले चाहिँ हामीले चाहिँ यस्ता तालिमहरू आयोजना गरेर उहाँलाई चाहिँ सुशिक्षित गर्ने अथवा चाहिँ उहाँलाई चाहिँ तालिम प्राप्त गराएर मात्रै मेसिन औजार उपकरण चलन दियो भने चाहिँ मेसिनको पनि चाहिँ प्रयोग राम्रोसँग हुन्छ होला र उहाँहरूलाई पनि लागत अलिकति कम लाग्ला, झन्झट कम होला।
2: तपाईँ आफै राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रको वैज्ञानिक पनि हुनुहुन्छ, केन्द्र आफैले त्यसरी चाहिँ सुशिक्षित गर्ने आवश्यक पर्दा चाहिँ मर्मत गर्ने गरी किसानलाई तालिम दिएको छ अथवा त्यस्ता सिपमूलक तालिमका चाहिँ कार्यक्रम प्रवाह भएका छन्?
3: पक्कै पनि राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र कमलटार, त्यस्तै हाम्रो चाहिँ कृषि औजार अनुसन्धान केन्द्र चाहिँ रानीघाट वीरगंज र हाम्रो चाहिँ कृषि यन्त्र परीक्षण अनुसन्धान केन्द्र हाम्रो चाहिँ सरलाई नवलपुरमा हाम्रा चाहिँ तीनवटा चाहिँ हाम्रा कृषि इन्जिनियरिङसँग रिलेटेड संस्था छन् भने चाहिँ हाम्रो चाहिँ प्रादेशिक अफिसहरूमा पनि हाम्रा कृषि इन्जिनियर साथीहरू हुनुहुन्छ, त्यहाँबाट पनि हाम्रो चाहिँ प्राविधिक सेवाहरू पाइरहेका छौँ। र हामीले चाहिँ जस्तो तराई क्षेत्रको लागि चाहिँ रानीघाटबाट विभिन्न कृषि औजार उपकरणमा चाहिँ विभिन्न तालिमहरू भिजिटरहरू उहाँहरूलाई डेमोन्स्ट्रेसन गर्ने प्रक्रिया भइरहेको छ। अब हामी यी तीनवटा अफिस अथवा चाहिँ नार्कका चाहिँ हाम्रो प्रादेशिक अफिसहरूले पुर्याउने सेवाले चाहिँ सम्पूर्ण किसानहरूलाई पुग्दैन होला र हामीले चाहिँ अब सबैको पहुँच होस् भनेर चाहिँ विगत चाहिँ हामी 2076 सालदेखि चाहिँ हामीले आवश्यक तालिमहरू सञ्चालन गर्दै आयौँ। ती तालिममा चाहिँ हामी देशैभरिका चाहिँ हाम्रो पहाड़को लागि छुट्टै र तराईको लागि छुट्टै हामीले तालिम गऱ्यौँ र त्यसमा चाहिँ सबै जिल्लाको चाहिँ प्रतिनिधित्व होस् भनेर गोर्खापत्रमा सूचना प्रकाशित गरेर सबैको पहुँच पुर्याउने किसिमले समानुपातिक हिसाबले चाहिँ हामीले उहाँलाई हाम्रा चाहिँ कुनै बेला चाहिँ कमलटारमा राखेर कुनै बेला तराईका हाम्रो स्टेसनहरूमा राखेर तालिम दियौँ। ती तालिम चाहिँ हामीले चाहिँ अलिक विशेष स्वीकृत तालिम दियौँ किनभने उहाँहरूले त्यो तालिम सिकेर चाहिँ आफ्नो स्तर स्थानमा आफ्नो स्थानीय निकाय अथवा आफ्नो गाउँघरमा गएर चाहिँ अरूलाई सिकाउनुहुनेछ भने किनभने सबै किसान त हामीसँग पहुँचमा आउन सक्नुहुन्न, त्यस तालिम दियो। त्यो तालिमको चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ अब फलदायी भएको छ। उहाँले चाहिँ ती मेसिन औजार उपकरण चाहिँ जसले चाहिँ अलिक फर्दर सिक्न चाहनु उहाँहरूलाई हामी पछि पनि हामीलाई उहाँलाई चाहिँ अलिकति वातावरण मिलाएर उहाँहरूलाई थप एक दुई महिनाका तालिम पनि उहाँले चाहिँ निजी क्षेत्रसँग हामी सहकार्य गरेर उहाँहरूलाई त्यो सिप सिक्ने अवसर पनि प्रदान गर्यौँ भने कति किसानहरूलाई चाहिँ अहिले सिक्छु भन्दै पनि उहाँलाई त गएर ट्र्याक्टर खोलेको कसैले देखाउन सक्दैन, ट्र्याक्टरका भित्रका पार्ट पूर्जाहरू देखाउन सक्दैन, सर्भिसिङ के बताउने मान्छे हुँदैन। ती कुराहरू तालिमको दौरान चाहिँ उहाँहरूलाई चाहिँ औजार उपकरणका चाहिँ बेसिक प्रिन्सिपलहरू त्यसका चाहिँ इन्जिन सञ्चालनका कार्यप्रणालीहरू विभिन्न नव चाहिँ हाम्रो चाहिँ आएका चाहिँ प्रविधिहरू होइन हाम्रो चाहिँ खेती प्रणालीमा नयाँ नयाँ प्रविधिहरू चाहिँ हामी यो यन्त्र उपकरण पर्यावरणसँग मात्रै नजोडिएर हामी चाहिँ सिँचाइका प्रविधिहरू होला, पोस्ट हार्भेस्टका प्रविधि होला, होइन विभिन्न प्रशोधनका प्रविधि होला, त्यस्तै वाटर म्यानेजमेन्टका प्रविधि होला, विभिन्न प्रविधिको बारेमा नै उहाँहरूलाई जानकार गराएर उहाँहरूको आफ्नो व्यवसाय सुदृढलाई हामीले चाहिँ पहल गऱ्यौँ, चाहिँ अहिलेसम्म गरिरहेका छौँ र आगामी दिनमा चाहिँ अब गर्नेछौँ। तर यस वर्ष चाहिँ केही बजेटमा समस्या देखेको छ, मन्त्रालयले केही समाधान भयो भने चाहिँ यो साल पनि हामी गर्छौँ। यस्ता मर्मसम्हार तालिमहरू चाहिँ हामीले सञ्चालन चाहिँ विगतमा चाहिँ कन्टिन्यू गरिरहेका थियौँ भने यसैलाई अनुसरण गर्दै अहिले चाहिँ कृषि मेसिनरी व्यवसायी संघ त्यस्तै विभिन्न चाहिँ एनजिओ आइएनजिओ संस्थाहरूले पनि यी यसैलाई अनुसरण गर्दै तालिम आयोजना गरिरहनु भएको छ। त्यसबाट चाहिँ उत्पादित जनशक्ति चाहिँ कति चाहिँ हाम्रो चाहिँ कृषि कम्पनी अब चाहिँ मेसिनरी व्यवसायमा लाग्नु भएको छ भने कहिले रोजगारी पाउनु भएको छ भने कसैले चाहिँ आफ्नो चाहिँ व्यवसाय चाहिँ आफ्नो मर्मसम्हार व्यवसाय सञ्चालन गर्नु भएको छ, कतिले चाहिँ कस्टमाइरिङ पनि गरिरहनु भएको छ। मैले अघि पनि जोड्न खोजेको के थियो भन्दाखेरि नेपालको कृषिमा चाहिँ यान्त्रिकरणमा पहुँच पुर्याउनको लागि कस्टमाइरिङ जसलाई चाहिँ नेपालीमा चाहिँ कृषि औजार उपकरण भाडामा लिने दिने चाहिँ व्यवसाय भनिन्छ, त्यो चाहिँ भाडामा लिने दिने जस्तो चाहिँ अरू व्यवसायमा पनि भाडा दिने चल्छ होइन, जस्तो डोजरहरू चाहिँ विभिन्न स्क्राइटरहरू चाहिँ मेसिनहरू ठुला मेसिनहरू पनि भाडामै चलेर आउँछन्, त्यसबाट त सुविधा पाइरह हुन्छ हाम्रा विभिन्न कन्ट्राक्टर साथीहरूले भने चाहिँ त्यस्तै कृषकहरूले पनि यो भाडामा दिइने चाहिँ सेवा केन्द्र भयो भने किसानले प्रविधिसँग पहुँच सजिलै बढ्छ, थोरै लगानीमा धेरै किसानहरूको पहुँच स्थापित हुन्छ।
2: तपाईँले भने जस्तै तत्कालै बिग्रियो तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ, अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्ला?
3: होइन, मेसिनको लागि चाहिँ अब ठूलो मेसिन इन्टरनल पार्ट अलिकति चाहिँ धेरै चाहिँ अब बिग्रियो अवस्था भने त हामी वर्कसपमा लानै पर्छ, हामी चाहिँ लेथ मेसिनबाट बनाउनु पर्ने अवस्था हुन सक्छ होइन, र साना तिनीहरूको लागि चाहिँ हामी अपरेटर र मेकानिक त फरक विषय हुन् होइन, अपरेटर भनेको मेसिन चलाउने मान्छे भने मेकानिक भनेको त्यसको इन्जिनलाई चाहिँ अथवा त्यसका त्यो मेसिनसँग रिलेटेड चाहिँ बनाउने मान्छे हो। हामीले चाहिँ जुन दुर्गम ठाउँको चाहिँ अपरेटरलाई चाहिँ मेकानिकको बारेमा पनि थप ज्ञान दिनुपर्छ, त्यसकारण चाहिँ हामी यस्तो तालिम आयोजना गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा त्यो मोडल गर्नुपर्छ। सुरुमा चाहिँ हामी इन्जिन सम्बन्धी जानकारी दिने, त्यसपछि सञ्चालन सम्बन्धी तालिम दियो भने चाहिँ उहाँहरूले स्थानीय स्तरमा सानातिना पार्ट्स राखेर आउने समस्याहरूको समाधान गर्नुहुन्छ। कति त साना साना समस्या परेर आउँछन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्, त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठूलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ। त्यसकारण चाहिँ अब स्थानीय निकायले आफूले जति चाहिँ उहाँले कृषि यान्त्रिकरणका चाहिँ कार्यक्रम राख्नुहुन्छ, 1.5 करोड 2 करोडका चाहिँ मेसिनहरू बाँड्नुहुन्छ भने त्यो सँगसँगै चाहिँ उहाँहरूले चाहिँ 1-5 दिने हुनसक्छ अथवा चाहिँ 7 दिन हुनसक्छ अथवा 3 दिने हुन्छ चाहिँ त्यो मेसिन औजार सञ्चालन सम्बन्धी चाहिँ तालिम आयोजना गर्नुहोस्। त्यो गर्दाखेरि स्थानीय स्तरमै गाउँ टोलमै चाहिँ मेकानिक बन्ने अवस्था हुनसक्छ, स्थानीय चाहिँ हाम्रा चाहिँ अपरेटर साथीहरू पनि त्यो अलिकति त्यो मेसिन सम्बन्धी ज्ञान प्राप्त हुन्छ, ज्ञान प्राप्त गरेर चलाउँदाखेरि मेसिनको आयु बढ्छ र चाहिँ मर्मसम्हारमा चाहिँ मेन चाहिँ हाम्रो किसानहरूलाई चाहिँ त्यो मेसिन चाहिँ किनभने नयाँ चिज हो, त्यसले कसरी समस्या आउँछ भने उहाँहरूलाई जो घरमा चाहिँ सिनियरबाट चाहिँ जुन पुर्खाबाट हामी ज्ञान लिन्थ्यौँ नि त्यो ज्ञान पनि छैन, एकदम नवीनतम प्रविधि भएको हुनाले त्यस सम्बन्धी चाहिँ अब म्यानुअल पढ्ने पनि बानी छैन होइन, त्यसमा पनि केही लेखिया हुन्छ। त्यसकारण चाहिँ नियमित मर्मसम्हार हामी साथी चाहिँ हाम्रा चाहिँ अपरेटर साथीहरू पनि त्यो अलिकति त्यो मेसिन सम्बन्धी ज्ञान प्राप्त हुन्छ, ज्ञान प्राप्त गरेर चलाउँदाखेरि मेसिनको आयु बढ्छ र चाहिँ मर्मसम्हारमा चाहिँ मेन चाहिँ हाम्रो किसानहरूलाई

0: हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त। हामी चाहिँ तेल नसक्ने थपी थपी चलाएको हामीसँग चाहिँ एयरलकको समस्या हुँदैन थियो, होइन? त्यस्तै पेट्रोल इन्जिनमा पनि हामी चाहिँ अब त्यो चाहिँ हिट हुनसक्छ, त्यसलाई चाहिँ हामी कसरी चलाउने, त्यसलाई चाहिँ त्यो हाम्रो चाहिँ कहाँ कहाँ चाहिँ हाम्रो चाहिँ त्यसलाई कुलिङ गर्नको लागि चाहिँ सफा गर्नु पर्थ्यो, होइन? त्यस्तै हामीले चाहिँ कति घन्टा चलाउने, सुरुमा कति घन्टा चलाउने, सुरुको मोबिल चाहिँ हामी चाहिँ फोहोर नहुँदै फेर्ने, पछि नियमितमा चाहिँ मोबिल फेर्ने, होइन? तेलको चाहिँ हामी पनि कति ठाउँमा चाहिँ हामी तेलको सुनिश्चित गर्दैनौँ, खेतमा जान्छौँ तर चाहिँ हाम्रो तेल सकिन्छ, किनभने हाम्रा ट्याङ्कीहरू चाहिँ 2.5 लिटर 3 लिटरका हाम्रा ट्याङ्कीहरू छन्, होइन? त्यसकारण चाहिँ हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चित गर्नु पर्यो। अब चाहिँ कहिलेकाहीँ मोबिल पाइँदैन, जस्तो अहिले युद्ध हुँदाखेरि चाहिँ मोबिलको सर्टेज छ, त्यसकारण किसानहरूले चाहिँ पहिले नै अग्रिम रूपमा चाहिँ मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहीँ लिकेज हुन्छ, होइन? मेसिन चलिरहेछ तर त्यसमा चाहिँ फिल्ममा चाहिँ अयल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ, त्यसले गएर चाहिँ सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठूलो चाहिँ क्षति ल्याउँछ, ठूलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ 2-4 सयले चाहिँ हुने काम चाहिँ मर्मत टाइममा नगर्दा अथवा चाहिँ त्यो ख्याल नपुर्याउँदाखेरि चाहिँ भोलि चाहिँ 8-10 हजारको चाहिँ तपाईँलाई चाहिँ खर्च बढ्न आउनसक्छ। त्यसकारण मर्मसम्हारमा चाहिँ हाम्रो स्थानीय लेभलमै हामी चाहिँ मेकानिक तयार गरौँ, दक्ष अपरेटरहरू तयार गरौँ, अनि चाहिँ प्रविधि चाहिँ राम्रोसँग चल्छ।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौं। राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँग हामीले विशेष गरी खेतीमा चाहिँ बढ़दो प्रविधिको प्रयोग र ध्यान दिनुपर्ने विषयहरूलाई पनि जोड़िरहेका छौं। प्रविधिको पहुँच पुग्दैछ, किसानहरू प्रयोगमा चाहिँ अभ्यस्त हुनुहुन्छ, तर विगतका केही उदाहरणहरू हेर्ने हो भने जसले चाहिँ यन्त्र उपकरणहरू लिनुभयो, महँगो हालेर अथवा अनुदानमा चाहिँ लैजानुभयो, प्रयोग हुन नसक्दाखेरि कतिपय त्यत्तिकै पनि थन्केर बसेको अवस्था छ। अब त्यसलाई फेरि मर्मसम्हार गरेर प्रयोगमा ल्याउने अथवा चाहिँ बिग्रदा बित्तिकै चाहिँ मर्मतका लागि पहल गर्ने यस्ता कुराहरू छन् नि। तपाईँले अघि पालिकालाई जोड्नुभयो, पालिकाले अझै थप के कुराहरू चाहिँ ध्यान पुर्याउनुपर्छ अथवा उनीहरूले गर्न सक्छन् होला?
0: यसमा चाहिँ अब कति किसानहरूले चाहिँ नबुझिकन ल्याउनु हो कि, अब चाहिँ मेसिनहरू पाएपछि चाहिँ अथवा कहिले अनुदानको भनेको सित्तैमा पाएको भनेर पनि चाहिँ कति ठाउँमा 2-3 ट्र्याक्टरहरू जुन होला आवश्यकता थिएन, त्यसरी चाहिँ मेसिन घरमा राखिएका अनुपयुक्त लगानी गरेका अवस्था पनि छन्। र मेसिनमा के हुन्छ भन्दाखेरि लामो समय चाहिँ हामीले चाहिँ त्यसलाई प्रोपर ढंगले चाहिँ भण्डारण अथवा त्यसलाई हामी चाहिँ राखेनौँ भने चाहिँ मेसिन फेरि आफैमा चाहिँ त्यो बिग्रिन सक्छ। त्यसकारण चाहिँ लामो समय चाहिँ बिग्रेको छ भने त्यसलाई विशेष किसिमले सोच्नु पर्ला, होइन भने चाहिँ हामी चाहिँ विभिन्न चाहिँ जो अनुपयुक्त मेसिनहरू छन् त्यसलाई चाहिँ बेलैमा मरसम्हार गरेर चाहिँ प्रयोगमा ल्याउन सक्छौँ। त्यो चाहिँ किसानको उहाँले पनि आफूले पुर्याउनु पर्यो, त्यसै थर्का राख्नुभन्दा चाहिँ त्यसलाई रिसेल गरेर हुन्छ कि होइन, अनुदानमा ल्याएको सामान त रिसेल गरेर नमिल्ला तर आफ्नै लगानीको मेसिनहरू चाहिँ आफैलाई चाहिँ आफ्नो जमिनभन्दा चाहिँ कम के अरे मेसिन बढी भयो अथवा त्यस्तो अनुपयुक्त छ अथवा तपाईँलाई प्रयोग गर्नु छैन भने अरूलाई बेच्न सक्नुहुन्छ भने, अब पालिका जस्तो गभर्मेन्ट लेभलले चाहिँ त्यस्तो चाहिँ अब अहिले एउटा समस्या पनि चाहिँ हाम्रो चाहिँ अलिकति कमसल खालका मेसिनहरू नेपालमा भित्रिएर छिटो बिग्रिने र डम्पिङ साइट भयो भन्ने चाहिँ एउटा चाहिँ प्रब्लम छ। अब यसलाई चाहिँ समाधान गर्नको लागि त एउटा भनेको हामी क्वालिटी मेसिनहरू चाहिँ हामी इम्पोर्ट गर्ने हो, त्यसको लागि चाहिँ नार्क अन्तर्गतको चाहिँ यन्त्र परीक्षण अनुसन्धान केन्द्र चाहिँ नवलपुर छ, त्यसलाई हामी सशक्त बनाउनु पर्यो। यसमा चाहिँ मन्त्रालयले छिटो ध्यान दिनु पर्यो चाहिँ, होइन, उहाँहरूले मन्त्रालयले चाहिँ छिटो कार्यविधि बनाएर त्यसलाई सञ्चालन गर्ने वातावरण बनाउनु भयो भने चाहिँ निजी क्षेत्र र किसानले पनि त्यसबाट चाहिँ लाभ पाउनुहुन्छ र राज्यको लगानी पनि अलिकति सुरक्षित हुन्छ जस्तो लाग्छ। र चाहिँ यी पुराना मेसिनहरूलाई बनाउनलाई हामी अलिकति चाहिँ यो निजी क्षेत्रलाई इन्करेज गरेर गभर्मेन्टले चाहिँ त्यो उहाँहरूलाई चाहिँ इन्करेज गरेर उहाँहरूले यस्ता चाहिँ मेसिन औजार मर्मत गर्ने शिविर सञ्चालन गर्नु पर्यो, होइन, ठाउँ ठाउँमा चाहिँ गएर शिविर सञ्चालन गर्ने, त्यसपछि किसानहरूले त्यो शिविरमा ल्याएर चाहिँ आफूसँग थन्केका मेसिनहरू बनाउने, त्यो हुँदाखेरि चाहिँ ती चाहिँ कति चाहिँ सानो मर्मसम्हारले चल्न सक्ने तर त्यसको प्राविधिक ज्ञान नभएर चाहिँ यत्तिकै थन्किरहेका मेसिनहरू पुनः प्रयोग हुन सक्छन्। त्योतर्फ पनि चाहिँ राज्यले चाहिँ कार्यक्रम बनाएर लागू गर्यो भने ठिक होला। अब नार्किक हाम्रो त्यहाँ किसानसँग जाने चाहिँ हाम्रो अधिकार कार्यक्षेत्र होइन, हामीले चाहिँ प्रविधिको बारेमा चाहिँ जानकारी दिने, प्रविधिलाई चाहिँ नेपाल चाहिँ किसानको चाहिँ मार्क स्वरू चाहिँ प्रविधि विकास गर्ने, मोडिफिकेसन गर्ने अथवा आविष्कार गर्ने अथवा चाहिँ प्रविधिलाई चाहिँ हामी चाहिँ डेमोन्स्ट्रेसनको मार्फतबाट चाहिँ किसानलाई चाहिँ त्यसलाई चाहिँ प्रदर्शन गर्ने, देखाउने र उहाँहरूलाई बुझाउने काम चाहिँ हाम्रो हो। र यसमा चाहिँ जुन अहिलेका समस्या छन् यसका समस्यालाई चाहिँ हामीले नार्कले चाहिँ आफ्ना विभिन्न चाहिँ अनुसन्धान कार्यक्रम मार्फत चाहिँ त्यहाँबाट रिपोर्टहरू हाम्रो चाहिँ नीति तथा

0: नीति चाहिँ हाम्रो चाहिँ अनुसन्धान केन्द्र छ, त्यहाँहरू पनि त्यसका चाहिँ विभिन्न अनुसन्धान गर्नुहुन्छ। त्यसबाट आएकादेखिका समस्या समाधानको लागि अब राज्यले चाहिँ गर्नुपर्ने केही कामहरू चाहिँ बाँकी छ।
1: तपाईँले अहिले जुन धान खेती र त्यसका लागि चाहिँ प्रविधिहरूको चाहिँ विकल्पका कुराहरू चर्चा गर्नुभयो, खेती धानमा मात्रै केन्द्रित छैन किसानको, यही बेला मकै हुन्छ, यही बेला कोदो हुन्छ, अघि तपाईँले बहुउपयोगी यन्त्र उपकरण भनेर पनि जोड्नुभयो, यो यसरी बहुउपयोगी प्रयोग गर्दाको चाहिँ फाइदा किसानले चाहिँ कसरी लिन सक्नुहुन्छ त?
0: कति औजार उपकरणहरू हामी बहुउपयोग गर्न सक्छौँ, जस्तो ट्र्याक्टरै भन्दाखेरि ट्र्याक्टर त हामीले जुन बाली लगाउँदा हुन्छ ट्र्याक्टर कमन चाहिँ हाम्रो चिज हो होइन, त्यस्तै गरेर चाहिँ हाम्रा थ्रेसर मेसिनहरू पनि केही कमन छ, त्यो सानो मोडिफिकेसन गर्नुपर्ने हुनसक्छ होइन, किसानलाई त्यो थाहा नहुन सक्छ। हामी ठुलो थ्रेसर मेसिन ल्याएछौँ भने त्यहाँ हामी जाली परिवर्तन गरेर हामी चाहिँ मसिनो दाना हुने, अलिक ठुलो दाना हुने, अलिक ठुलो दाना हुने हामी बहुउपयोग गर्न सक्छौँ। कति ठाउँमा चाहिँ अब त्यो जाली चाहिँ अब विक्रेताले नदिएको अवस्था हुनसक्छ, किसानलाई ज्ञान छ भने चाहिँ उहाँहरूले किन्ने बेला नै त्यसको कम्प्लिट प्याकेज किन्न सक्नुहुन्छ। त्यसकारण त्यस्ता बहुउपयोगी मेसिनहरू जस्तो सिड्रिल मेसिन प्रयोग गर्नुहुन्छ भने त्यही सिड्रिल मेसिनले चाहिँ धान पनि सर्छ, त्यसले चाहिँ हामीले केही परिवर्तन अथवा त्यहाँ चाहिँ मिटरिङ भन्छौँ हाम्रो भाषामा, त्यो मिटरिङ मेकानिजम चाहिँ त्यसलाई चाहिँ मिलाउनु पर्ने हुनसक्छ होइन, त्यसको बिउ अथवा मल चाहिँ कन्ट्रोल गर्ने मेकानिजम ती कन्ट्रोल गरेर एउटै मेसिनबाट चाहिँ हामी बहुउपयोग प्रयोग गर्न सक्छौँ। त्यसकारण किसानले चाहिँ अब मैले त यो सबै मेसिन किसानले एउटै घरमा राख्नुपर्छ भन्ने पक्षमा त छैन, म चाहिँ सधैँ चाहिँ भाडामा चाहिँ मेसिन प्रयोग गर्नुपर्छ, त्यो भाडाको व्यवसाय चाहिँ प्रवर्धन हुनुपर्छ भन्ने पक्षमा छु। तथापि किसानले पनि त्यो जानकारी राख्नु पर्यो कि मेरा चाहिँ बहु मल्टिपल अथवा बहुप्रयोग हुने मेसिनहरू के हुन्, यसलाई के प्रयोग गर्न सकिन्छ। जस्तो हामी ट्र्याक्टर प्रयोग गर्छौँ भने ट्र्याक्टर भनेको त आफैमा एउटा इनर्जी हुन्छ, चाहिँ ऊर्जाको स्रोत हो, त्यो ऊर्जाको स्रोतले चाहिँ जे पनि काम गर्न सक्छ, धेरै पनि काम लगाउन सक्छौँ होइन। कतिपय ठाउँमा एउटा अनौठो लाग्ला सुन्दाखेरि चाहिँ मिनी टिलरलाई काठ चिरानको रूपमा पनि प्रयोग गरेको देखिन्छ, किनभने त्यसमा इन्जिन छ, त्यसलाई पावर छ, त्यसलाई हामी प्रयोग गर्न सक्छौँ। त्यसै गरी तपाईँलाई पम्पिङ गर्नुपर्नेछ, तपाईँलाई विषादी छर्नुपर्नेछ, गोडमेल गर्नुपर्नेछ, रोप्नुपर्नेछ, जोत्नुपर्नेछ, ढुवानी गर्नुपर्नेछ, यी काममा पनि त हामी त्यही ट्र्याक्टरले प्रयोग गर्न सक्छौँ। त्यसमा चाहिँ हामीले एट्याचमेन्ट चाहिँ प्रयोग गर्नुपर्छ। हामी चाहिँ जस्तो विगत केही वर्ष अगाडि चाहिँ त्यतिखेर जुन किसानलाई चाहिँ त्यति नलेज थिएन, गाउँभरि सबैले चाहिँ ट्र्याक्टरै ट्र्याक्टर किन्नुहुन्थ्यो कि, त्यसको सट्टा चाहिँ मैले उहाँलाई सल्लाह दिएको थिएँ, तर यति धेरैले सबैले ट्र्याक्टरै किन्नुभन्दा चाहिँ कसैले ट्र्याक्टर किन्नु भएको, कसैले चाहिँ त्यसमा जोड्ने औजार उपकरण एट्याचमेन्ट किन्नु भएको भए त त्यसको प्रयोग गर्न पाइन्थ्यो। तपाईँको एउटा के अरे त्यो टोलभरिका चार पाँचवटा ट्र्याक्टरले त तपाईँ ट्र्याक्टरलाई काम पुग्दैन नि त, वर्षभरि होइन काम पुग्दैन, उसले त्योभन्दा धेरै जग्गा जोत्न सक्छ, धेरै काम गर्न सक्थ्यो। त्यसकारण चाहिँ त्यो ट्र्याक्टरसँग जोडिने एट्याचमेन्टको बारेमा पनि किसानलाई चाहिँ अलिकति अवेरनेस भन्छौँ, त्यसमा चाहिँ सूचना जानकारी हुनु पर्यो, त्यो जानकारी भयो भने चाहिँ यान्त्रिकरण अलिकति सार्थक हुन्छ।
1: यी धेरै कुराहरू किसानले बुझ्नुपर्ने, किसानलाई बुझाउनुपर्ने, उद्योगी व्यवसायीसँग पनि यहाँ मिल्नुपर्ने अथवा समन्वय गर्नुपर्ने, तपाईँ आफै कृषिका निकायहरूले पनि समन्वय गर्नुपर्ने जुन प्रविधि विस्तारका चाहिँ कुराहरूमा चाहिँ जोडिएको रहेछ, यो आपसी निकायहरू बीचको समन्वय अलि राम्रो हुन सक्यो भने चाहिँ के फरक पर्ला, अथवा अहिलेसम्म भयो चाहिँ के त?
0: अहिलेसम्म चाहिँ अब कागजी रूपमा त समन्वय गर्नुपर्छ भन्ने छ, तर मलाई चाहिँ अब यो भन्दाखेरि नराम्रो सुनिएला, तर हाम्रा कति विकासै चाहिँ अड्डाहरू भनौँ अथवा प्रसारका साथीहरूले चाहिँ प्रविधि भनेर चाहिँ मेसिन चाहिँ किसानसँग पुर्याउनु भयो, त्यसलाई कम्प्लिट प्याकेज पुर्याउनु भएको छैन, त्यसले गर्दाखेरि किसानहरूको लागत चाहिँ यत्तिकै डम्पिङ भएर बसिरहेको छ, त्यसको सही सदुपयोग भएको छैन, त्यो प्रविधिको बारेमा नकारात्मक चाहिँ धारणाहरू विकास भएका छन्, त्यसले चाहिँ त्यो प्रविधिले त्यो ठाउँमा जुन प्रसार प्रसार अथवा चाहिँ प्रबन्धन हुनुपर्थ्यो त्यसको सट्टा चाहिँ नेगेटिभ चाहिँ भएको छ। त्यसकारण चाहिँ हामीले चाहिँ यसलाई पहिले चाहिँ प्री प्लान गरेर हामीले चाहिँ त्यो प्रविधिसँग जोडिएका चाहिँ लागतदेखि लिएर सञ्चालन सम्बन्धी भोलिका मरसम्हार सम्बन्धी चाहिँ कम्प्लिट प्याकेज सोचेर चाहिँ हामी त्यसरी प्रविधि लग्यौँ भने चाहिँ अलिक सक्सेस हुन्छ। कति ठाउँमा चाहिँ गलत चाहिँ मेसिनहरू नेपाललाई नसुहाउँदो अथवा त्यो म्यानुफ्याक्चरिङ त्रुटि भएका मेसिनहरू पुगेका छन् होइन, जस्तो चाहिँ सानो सानो चाहिँ धान रोप्ने मेसिनहरू जुन चाहिँ सफल थिएनन्, हामीले कहिले पनि सिफारिस गरेनौँ, ती निर्मातासँग पनि हामीसँग चाहिँ छलफल हुन्थ्यो, हामीले तपाईँको मेसिनमा यो सुधार नगरेसम्म चाहिँ यो मसिन लान मिल्दैन भन्ने कुरा हामी सल्लाह दिन्थ्यौँ भने अब हामी चाहिँ सम्पूर्ण निकायसँग हामी त चाहिँ प्राविधिक सहयोग गर्ने हो नार्कले चाहिँ अरू निकायसँग चाहिँ हामीले चाहिँ विकास गरेका प्रविधिहरू तालिम मार्फत अथवा बुकलेट मार्फत चाहिँ हामीहरू उहाँलाई दिन्छौँ र आवश्यक परेको खण्डमा हामीले चाहिँ किसानकै लेभलमा अथवा चाहिँ उहाँहरूको तालिम हलमै पुगेर पनि हामी तालिम सञ्चालन गर्ने अथवा चाहिँ प्राविधिक सहयोग पुर्याइरहेका छौँ र आगामी दिनमा पनि त्यस्तो चाहिँ केही समस्या भयो भने नेपाल कृषि अनुसन्धान परिषद चाहिँ अरू चाहिँ सरकारवाला निकायसँगै सहकार्य गर्न सदैव तत्पर छ र गर्छ र स्थानीय निकायसँग चाहिँ अब अनुसन्धान कसरी जोडिनुपर्छ यो पनि एउटा चाहिँ चर्चाको विषय छ हाम्रो किनभने लिङ्केज अलिकति टुट्यो र चाहिँ प्रदेश सरकारले नारसँग समन्वय गर्न अलिकति गाह्रो भइरहेको छ किनभने चाहिँ अर्थ मन्त्रालयको हाम्रो चाहिँ के छ भन्दाखेरि माथिबाट गएको बजेट चाहिँ फेरि तल ब्याक आउनु हुँदैन किनभने नार्क भनेको चाहिँ संघीय सरकार अन्तर्गत परेको हुनाले यस्ता चाहिँ व्यवहारिक कठिनाईहरू छन् प्रदेश सरकारले चाहिँ चाहेर पनि चाहिँ समन्वय गर्न चाहिँ हाम्रो प्राविधिक कठिनाईहरू भएको अवस्था छ यसलाई आगामी दिनमा चाहिँ नीतिगत रूपमा चाहिँ यसलाई समाधान गरियोस् र समन्वय गरेर हामी चाहिँ हाम्रा तीनवटै चाहिँ सरकार भनौँ र किसानहरू र व्यवसाय साथीहरू हामी सबै मिलेर नेपाली कृषकलाई सुहाउँदो प्रविधि उहाँहरूलाई चाहिँ सस्तो लागतमा चाहिँ हामीले मेसिन प्रविधि उपलब्ध गराएर यसबाट चाहिँ समग्र राष्ट्रले चाहिँ प्रतिफल हासिल गर्नुपर्छ।
1: नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। हामी कुराकानीको अन्तिमतिर पनि आइपुगेका छौं। किसानका लागि चाहिने यन्त्र उपकरण त्यसलाई चलाउने ज्ञान सिपका कुराहरू जोडिरहन्छन्। खास गरी कोही कसैले अथवा समूह मार्फत होस् अथवा सहकारी मार्फत होस् अथवा व्यक्तिगत लगानीमै मैले एउटा उपकरण किन्छु उदाहरणका लागि ट्र्याक्टरै होला अथवा अर्को तपाईँले भने जस्तै रोटावेटर होला अथवा अरू यस्ता चाहिँ यन्त्र उपकरण होलान् यसको चाहिँ प्राविधिक ज्ञान के हो यसलाई चाहिँ मैले कसरी प्रयोग गर्न सक्छु यो कसरी बहुउपयोगी हुन सक्छ भोलि मैले सहज रूपमा चाहिँ कसरी प्रयोग गर्ने मेरो भूबनोट मेरो क्षेत्रमा चाहिँ यो प्रयोग उपयुक्त छ कि छैन मैले हाल्ने लागत यो उपयुक्त छ कि छैन भनेर यी चाहिने ज्ञानहरू हुन्छन् नि यो ज्ञान लिन चाहिँ नार्कको यही केन्द्रसम्म चाहिँ धाउनुपर्ने हो कि अथवा अरू कुनै माध्यमबाट पनि उहाँहरूले ज्ञान लिन बुझ्न जान्न सोध्न सक्नुहुन्छ त अन्तिममा
0: अहिले अब डिजिटल युगको पनि समय छ त्यसकारण चाहिँ किसानहरूले विभिन्न तवरबाट पनि ज्ञान पाउनु भएको छ उहाँहरूले कति चाहिँ अब एआईको जमाना अथवा युट्युबको जमाना त्यसले गर्दाखेरि मिसइन्फर्मेसन पनि पाइरहनु भएको छ उहाँहरूले त्यस्तै चाहिँ एआईबाट जेनेरेटेड अथवा चाहिँ युट्युबमा चाहिँ व्यवसायीले आफ्नो प्रविधि प्रवर्धन गर्नलाई गलत तरिकाले चाहिँ प्रस्तुति गरेकालाई चाहिँ विश्वास गरेर किसानहरू चाहिँ फस्नु भएको अवस्था पनि छ त्यसकारण चाहिँ सही सूचना पाउनु पर्यो अब नार्कले चाहिँ हाम्रो चाहिँ किसान कल सेन्टर सञ्चालन गरिरहेको छ जुन 11:35 त्यसमा सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अब हाम्रो चाहिँ यो राष्ट्रिय कृषि अनुसन्धान केन्द्र खुमलटारमा चाहिँ इमेल मार्फत अथवा चाहिँ हाम्रो टेलिफोन मार्फत 54213007 तपाईँले फोन गर्न सक्नुहुन्छ कोही काठमाडौँ आउँदाखेरि चाहिँ हाम्रो खुमलटारमा चाहिँ भेटिरहनु भएको हुन्छ भने कति आउने विचारमा हुनुहुन्छ भने खुमलटार स्थित हाम्रो कार्यालयमा आएर चाहिँ यहाँका चाहिँ वैज्ञानिक प्राविधिक साथीहरूसँग चाहिँ बसेर छलफल आफ्नो चाहिँ बिजनेसको बारेमा चाहिँ पहिले छलफल गर्नुभयो भने तपाईँको बिजनेस चाहिँ पछि सक्सेस हुन सक्छ त्यसरी पनि लिन सक्नुहुन्छ भने हाम्रा चाहिँ क्षेत्रीय हाम्रो चाहिँ प्रादेशिक कार्यालयहरू हाम्रा चाहिँ स्टेसनहरूमा रहनुभएका प्राविधिक साथीहरूसँग पनि त्यहाँ गएर चाहिँ जानकारी लिन सक्नुहुन्छ फोन गरेर त्यहाँ हाम्रा चाहिँ तराईका अफिसहरूमा हाम्रा तराईमा चल्ने औजार उपकरणहरू प्रशस्त छन् त्यहाँ घुमेर चाहिँ हेरेर मेसिन चलेको हेर्न सक्नुहुन्छ त्यस्तै तपाईँले त्यहाँ भएका औजार उपकरणको जानकारी लिन सक्नुहुन्छ भने चाहिँ अहिले चाहिँ विभिन्न कृषि मेसिनरी व्यवसाय साथीहरूका आफ्ना डिलरका चाहिँ अफिसहरू छन् अथवा उहाँहरूको चाहिँ पसलहरू छन् त्यहाँ पसलमा विभिन्न किसिमका औजारहरू पाइन्छन् तपाईँहरू पहिले चाहिँ भिजिट गर्नुहोस् र चाहिँ औजार किन्दाखेरि चाहिँ त्यो औजार कस्तो हो त्यसको बारेमा चाहिँ बुझ्नुहोस् नयाँ मेसिन त्यतिमा किन नहाल्नुहोस् त्यसका चाहिँ सकारात्मक पक्ष नकारात्मक पक्ष बारे बुझ्नुहोस् त्यस्तै चाहिँ यो चाहिँ यही मङ्सिर महिनामा चाहिँ सायद कृषि चाहिँ यान्त्रिकरण मेला हुन्छ होला यस्ता मेलाहरू प्रादेशिक मेला पनि हुन्छन् त्यस्ता मेलामा गएर पनि तपाईँहरूले चाहिँ यो कृषि यन्त्र औजार उपकरण बारे जानकारी लिन सक्नुहुन्छ त्यस्तै विभिन्न पुस्तिकाहरू अथवा चाहिँ पुस्तकहरू पनि हुन्छन् अध्ययन गर्न सक्नेले चाहिँ त्यसरी अध्ययन गर्न सक्नुहुन्छ अध्ययनशील हुनुहोस् त्यसपछि चाहिँ र मेसिनको बारेमा चाहिँ जानकारी लिनको लागि चाहिँ सरकारी निकाय हाम्रो चाहिँ अब कृषि डायरीहरूमा पनि हामीले चाहिँ त्यहाँ औजार उपकरणसँग कुरा राखेका हुन्छौँ भने नार्कसँग पनि प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी लिन सक्नुहुन्छ। सक्नुहुन्छ।
1: उहाँ हुनुहुन्थ्यो नारको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नारको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोरी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
7: Radio Bheri FM.
8: Extreme energy drink. Time check. Aile thik 9 baje ko cha.
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Ma tapailai swagat chha. Sabhanda pahile mukhya mukhya khabar. अनलाइन बेटिङमा सरकारको कडाई, 2,20,000 भन्दा बढी एप तथा वेबसाइट बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि अमेरिकी नयाँ भन्सार कर। जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि भारतको जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 2,23,568 वेबसाइट र एप बन्द गरेको जनाएको छ। सरकारले गएको चैत 13 गते शासकीय सुधार सम्बन्धी सय कार्यसूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यही अनुसार अभियानलाई विश्व कप अवधिमा अझ प्रभावकारी बनाएको प्राधिकरणको भनाई छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासो सहित प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। यस्तो वेबसाइटको संख्या अत्यधिक हुने भएकाले एक पटक गरेर खोज्न सम्भव छैन। विभिन्न अधिकार प्राप्त निकायबाट पहिचान गरिएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा आईएफसीबीसँग समन्वय गरेर ती साइट बन्द गरिएका छन्। एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट चालनमा आउने चुनौती रहेको उल्लेख गर्दै यस्ता नयाँ साइटहरूको पहिचान गर्न थ्रेड इन्टेलिजेन्स टूल प्रयोग गरी निरन्तर निगरानी र हन्टिङ गर्ने सरकारको तयारी छ। यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी थालेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढ़ेको छ। यस्तै केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले यस्ता औषधिको मूल्य घटाउने तयारी गरिएको हो। सरकारले बाँझो जमीन उपयोगका लागि भूमि बैंक सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ाएको हो। लामो समयदेखि प्रयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई समेत उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी थालेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानूनी व्यवस्था अनुसार पालिकाहरूले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंक मार्फत उपयोगमा ल्याउन सक्नेछन्। आज लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुन सक्छ। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसोतो झरी र ठूलो पानी परेकामा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराति पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
12: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
11: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
12: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
11: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
12: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
11: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 5 लाख रूपियाँ घुस सहित आन्तरिक राजस्व कार्यालय सिराहा लाहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ। आर्थिक वर्ष 2078-79 को पूर्ण कर लेखा परीक्षणका लागि पेश भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुसमाग गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरेको हो। आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक थान सहित कार्यकक्षबाट पक्राउ गरेको छ। आरोपी कर अधिकृत पाललाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 82-83 7 मुद्दा अभियोजन गरेको छ। विभागले हिजो सार्वजनिक गरेको विवरण अनुसार 121 जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूलाई झण्डै 1.18 अर्ब 5 करोड़ रूपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटिमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अघि बढ़ाइने व्यवस्था छ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले 5,000 अमेरिकी डलर बराबरको भन्सार घोषणा बिना नेपालमा ल्याउन पाइने जनाएको छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको सूचना अनुसार 5,000 डलर बराबरको अमेरिकी मुद्रा र 5,000 अमेरिकी डलर बराबर हुन आउने भारतीय रूपियाँ पनि भन्सार घोषणा बिनै नेपाल भित्राउन सकिने भएको छ। 5,000 अमेरिकी डलर भन्दा बढ़ी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनु पर्ने राष्ट्र बैंकले निकालेको सूचनामा छ। यसैबीच नेपाल राष्ट्र बैंकले 2016 नोभेम्बर 9 तारीखदेखि निष्कासन भई चलन चल्तीमा रहेका भारतीय 200 रूपियाँ र भारतीय 500 का नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रूपियाँ 25,000 रूपियाँको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटै गर्न सक्ने व्यवस्था पनि गरेको छ। सर्वोच्च अदालतमा नेपाली कंग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिकता दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देवापक्षले नेपाली कंग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्चले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारंगा सुवेदी र निरुपद्रोज निरौलाको इजलासले गएको विशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको हो। अब विदेशको खबर। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदारहरू प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 99.4% हिस्सा गर्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै करमा आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढ़ाइरहनु भएको छ। अब खेल खबर। भारतले पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि 7 विकेटको जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर भेटायो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पूरा गरेका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि वेल्सी मधे वेरेले 39 रन जोड़े। रायन बर्डले 26 रन बनाए। भारतका मयंक यादव र प्रिन्स यादवले समान 2 विकेट लिए। दुई टोली बीचको दोस्रो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अनलाइन बेटिङमा सरकारको कडाई 2,20,000 भन्दा बढ़ी वेबसाइट तथा एप बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी बागमती गण्डकी र कर्णालीका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमा ती अमेरिकी नयाँ भन्सार कर जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि भारतको जीत।
2: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: लटिपिराग फोन नम्बर 98209393848 98209393848।

0: Mania. Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: रेडियो भेरी एफएम

0: Sonia.
1: Extreme energy drink.
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हेरिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
6: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुपथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
9: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
10: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, हामी गर्ने भइसक्यो।
11: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
10: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्यो हौ दाजु मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत शहर पन्जाबमा जा
0: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
6: हो त नि अमृत शहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
0: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
0: हो त्यही गएर
6: सुरजन रोकाईलाई भेट
0: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
6: लकी पिराग फोन नम्बर 9820293948 9820293948
12: सूचना
13: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
12: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
13: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत
14: रेडियो
15: Guys, I want to dedicate everyone. Let's party.

0: के तपाईँ उपचार गर्दा गर्दै निराशुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाद, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत। सम्पर्क व्यक्ति रुद्र।

आफ्नो कामको शुभारम्भ गरौं। समूहमा 24 जना मात्र सहभागी गरिनेछ। सम्पर्क मानिके जोर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025424209।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुपर पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9858-50-696।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, हामी गर्ने गर्नेमा दिक्कार भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
7: लकी पिराक फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
9: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
5: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही आषाढ 1 गतेदेखि साउन 19 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे, प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएसको माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
5: सम्पर्क मोबाइल नम्बर 98-580-50-632, 98-580-53-515।
3: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि
5: आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 मा सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्राक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सोसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 को रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
5: हामी कहाँ एलजी सामसङ औरा स्काई अर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
7: रेडियो भेरी एफएम

0: Mania Extreme Energy Drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्र नगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97054-67-993।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
4: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर 8 खजुरा काटुआ चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBSमा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, +2 को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
3: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-96।
5: रेडियो भेरी FM।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: me a...
1: extreme energy drink.
2: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो,
3: त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
3: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855519960, 9841919336 र 9848928966।
5: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 फजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धाम सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: रेडियो भेरी एफएम।

0: तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर पारो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
3: नटिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान एघार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीका मुख्यमन्त्री विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय, केन्द्रको निर्देशन मान्न बाध्य नभएको भनाई, साउनको पहिलो हप्ता सकिला कर्णालीमा अझै 23% भन्दा बढ़ी जमीनमा धान रोपाई हुन बाँकी, पोहोरभन्दा 5% कम रोपाई, र नेपाली भलिबल टोलीले काबा पुरूष भलिबलको च्याम्पियनशीपमा आज उपाधिको प्रमुख दावेदार पाकिस्तानको सामना गर्दै। कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री यामलाल कणेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जोशीले संसदीय दलको बैठकले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको बताउनु भएको छ। यसअघि नै मुख्यमन्त्रीको माथि विश्वास छैन भन्ने पत्र दर्ता गरिसकेकाले फेरि अर्को निर्णय नहुने उहाँको भनाइ छ। केन्द्रमा नेकपा एमाले र नेकपा बीच समीकरण बन्ने चर्चा चलिरहे पनि कर्णालीमा भने यस अघिकै अडानमा पार्टी रहने उहाँले दावी गर्नुभएको छ। कर्णालीमा कंग्रेस र नेकपा मिलेर एक साता अघि मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेसले यस अघि नै प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। साउनको पहिलो हप्ता सकिँदा कर्णालीमा अझै 23% भन्दा बढ़ी जमीनमा धान रोपाई हुन बाँकी रहेको छ। कुल धान रोपाई हुने क्षेत्रफलको 77% मात्र रोपाई भएको सरकारी तथ्याङ्क छ। कृषि विकास निर्देशनालय सुर्खेतले पर्याप्त वर्षा नहुँदा र सिंचाई सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई पोहोरको तुलनामा कम भएको जनाएको छ। प्रदेशभर अहिलेसम्म कुल खेती योग्य धान क्षेत्रफलको 77.05% रोपाई सम्पन्न भएको निमित्त निर्देशक चित्रबहादुर रोकायले बताउनु भएको छ। कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल 43,290 हेक्टर मध्ये 33,353 हेक्टरमा मात्र रोपाई भएको छ। पोहोर यही अवधिमा कर्णाली प्रदेशमा 83.23% रोपाई भएको थियो। र नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज उपाधिको प्रमुख दावेदार एवं घरेलु टोली पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार साँझ 5:45 शुरू हुनेछ। इस्लामाबादमा जारी च्याम्पियनशीपमा पाकिस्तानले आफ्ना दुवै खेल 3-0 सोझो सेटमा जित्दै उपाधिका लागि प्रमुख दावेदारी पेश गरिरहेको छ भने नेपालले दुवै खेल 5 सेटमा पुगेर गुमाउनु परेको छ। नेपाल श्रीलंका र कजकिस्तानसँग समान 3-2 सेटमा पराजित भएको छ। नेपाल, कजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोली सेमी फाइनल पुग्नेछन्। झण्डै एक दशक अघि सेन्ट्रल जोनमा नेपालले कास्य पदक जितेको थियो। पुरूष भलिबलमा नेपालले जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो। यसपालि नेपालले कम्तीमा सेमी फाइनल यात्रा तय गर्ने लक्ष्य लिएको भए पनि लगातार 2 हारसँगै यो लक्ष्यमा पुग्न पनि कठिन भएको छ। हवस् तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudonus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudonus.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
3: सम्पर्क मोबाइल नम्बर 98580506 32 98580553 515।
4: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: me a extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054769
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083521987 र मोबाइल 98585096।
5: रेडियो भेरी एफएम।

0: बास्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिनेश बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछ मुखभित्र
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576

0: Extreme Energy Drink.
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: पायल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा आइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हेरिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घरपालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
3: लौ है हजुर सिरिस एग्रोभेट है सिरिस एग्रोभेट
5: सबैको मान्छु नै
6: रेडियो भेरी एफएम

0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98585190960, 98481936 र 98488966।
0: सूचना:
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू: 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0385222353 र मोबाइल नम्बर 98585454555।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने प्रोसेस गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: ल टिपिराख फोन नम्बर 98202939948, 98202939948।
6: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने
2: रेडियो भेरी एफएम 98.6 RX 2.7
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राष्ट्रपतिको निर्देशन, पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा आज बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। आज सुन चाँदीको भाव घट्यो, सुन तोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 10 जना लडाकू मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तहरूलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ। राष्ट्रपतिका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको निर्देशनमा उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोताभन्दा बाहिरबाट गर्नुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्ने पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन भएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको 1 स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ। यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा यात्रु तथा सरकारवाला निकायहरूलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका बेला खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आउजाउत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ। आज लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना समेत छ। लुम्बिनीका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा पहिरोको जोखिम घटाउन दैनिक 2-3 घण्टा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। तुइन खोला र नाम्सी क्षेत्रका जोखिमपूर्ण भित्तोमा नेलिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि जालीसहित भित्तो सुदृढ़ बनाउने तयारी छ। दैनिक झण्डै 10,000 गाड़ी गुट्ने सड़क खण्डमा अहिले विभिन्न 43 ठाउँमा पहिरोको जोखिम छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको हो। सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रूपियाँ थियो। अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज 1 औंस सुन 4,045 र चाँदी 57 अमेरिकी डलरमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मध्य प्रदेशका अधिकांश जिल्लामा धान रोपाई अन्तिम चरणमा, हाइड्रोजन गाड़ी सम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले परिवार र आफन्तलाई शोकी सचिव नराख्न राज्यसभाको निर्देशन, 28 जिल्लामा बाढ़ीको जोखिम, सुनचादीको भाव आज घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मध्य प्रदेशका धेरैजसो जिल्लामा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशभर अहिलेसम्म झण्डै 78.59% अर्थात 3,580 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन महिनाको हिजोसम्म सबैभन्दा बढ़ी सिराहामा 94% धान रोपाई सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम 55% रोपाई भएको छ। बाँकी जिल्लामा पनि रोपाई तीव्र गतिमा अघि बढ़िरहेको र केही दिनभित्र अधिकांश क्षेत्रमा काम सकिने अपेक्षा गरिएको छ। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानका बिउको प्रयोग समेत बढ़ाएका छन्। सरकारले हाइड्रोजनमा आधारित गाड़ी सम्बन्धी नीति बनाउन सुझाव माग गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीति तथा कानून व्यवस्था तयार गर्न सरकारवालासँग सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नीतिगत तथा नियामक व्यवस्था, सुरक्षा मापदण्ड, हाइड्रोजन प्रविधिमा गाड़ीहरूको रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकास सम्बन्धी लिखित सुझाव साउन 20 गतेभित्र पेश गर्न आग्रह गरेको छ। झापा जिल्लाको कमल गाउँपालिका 5 पाण्डाजोगीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गार्डमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर ज्यान गएको छ। सशस्त्र प्रहरी बल नम्बर 1 बराहा वाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर आज जवान सुदीम खत्रीको ज्यान गएको जानकारी दिनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई हिजो बेलुकी झण्डै 5 बजे गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कार्यवाहीका क्रममा 10 जना लडाकू मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेशन्सका अनुसार विगत 48 घण्टामा सुराब र मुस्ताङ जिल्लामा गरिएका विभिन्न सैन्य कार्यवाहीका क्रममा ती लडाकूहरू मारिएका छन्। गुप्तचर सूचनाका आधारमा गरिएको संयुक्त कार्यवाहीका क्रममा सुराब जिल्लामा 7 जना र मुस्ताङ जिल्लामा 3 जना लडाकू मारिएको बीबीसीले जनाएको छ। मुस्ताङमा भएको कार्यवाहीका क्रममा सुरक्षा बलले 2 जना महिला आत्मघाती आक्रमणकारी र 1 जना सहयोगीलाई समेत पक्राउ गरेको छ। अब खेल खबर। नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज आयोजक पाकिस्तानको सामना गर्दछ। खेल नेपाली समयअनुसार बेलुकी 6:15 शुरू हुनेछ। इस्लामाबादमा चलिरहेको च्याम्पियनशीपमा पाकिस्तानले दुवै खेल 3-0 सेटमा जितेको थियो। नेपालले भने 2 खेल 5 सेटमा पुगेर गुमाएको थियो। नेपालले हिजो श्रीलंकासँग भएको खेल पनि 5 सेटमा पुगेर गुमाएको छ। 2-1 सेटको अग्रता नेपालले जोगाउन सकेन। श्रीलंका ले नेपाललाई 25-18, 21-25, 19-25, 25-21, 15-11 हराएको थियो। पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि नेपाली टोली काजकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल, काजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परिवार र आफन्तलाई शोकीय सचिव नराख्न राजसभाको निर्देशन, पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध, 28 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, आज सुनचाँदीको भाव घट्यो, सुनतोलाको 2,85,500 रूपियाँमा कारोबार, पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कार्यवाहीमा 10 लडाकू मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ, र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, निकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-484-6631।
8: यो रोगले पनि मरुमा बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिने बाइजना भया
9: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
8: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
9: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoyanis.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoyanis.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 98580506032 98580553515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
0: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
6: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
0: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
6: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
0: हजुर, यही साउन 9 गते 10 शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
6: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385908 र मोबाइल नम्बर 98688145535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
7: Radio Bheri FM

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने पीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
1: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714 मोबाइल 98-585-91-960 98-481-19-336 र 98-488-966।
3: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नुभयो?
8: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
8: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
3: 198-198।
1: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
9: रेडियो भेरी एफएम

0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने
3: ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: sip on the extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
0: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
0: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
0: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक। वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पसबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
5: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
6: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
5: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
6: झाडा पखाला,
5: दादुरा,
6: पोलियो,
5: कुपोषण,
6: एनिमिया,
5: मम्स,
6: दम,
5: टाइफाइड
6: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
6: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
7: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
8: Extreme energy drink. Time check. Aile thik 1 baje ko cha.
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 9858404913 र 9704567993।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048939043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525474, मोबाइल 98।

0: एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84013।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Media.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्री भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त। ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित्त?
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
11: रेडियो भेरी एफएम

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही अषाढ 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudoans.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoans.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
2: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
1: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 को रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि

0: विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्। तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: भर्ना खुल्यो
0: सिटीभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
3: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
0: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
3: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
4: रेडियो भेरी एफएम

0: पाइल्स र फिस्टुलाको चार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले चार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौँ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।

0: extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: रेडियो भेरी एफएम।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामनाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858-40-719 र 9858-51-715।
8: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51960, 98-481-19336 र 98-488-29966।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू:
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44631।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 5601 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoyanus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoyanus.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 0385/2148 र 5207/2।
6: सबैको मन सुने
7: रेडियो भेरी एफएम।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिवाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना, आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने। नेपाल खबरमा अब पूरा खबर। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट इनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डौ जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाण्डौका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 जना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 को प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित 3 जनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सुरजु शाह विरूद्ध विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 को बाल संरक्षण अनुदानको भत्ता रकम इनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी इनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डौ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि ढिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टा भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। ढिस्को उचाई 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको ढिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा ट्विन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छनृ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लाहन सिधराहले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-33-493-555।
0: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानकर्षण भएको र वहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। वहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नु भएको छ। अब विदेशको खबर। युरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यसअघि प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अरबौं युरो जरिमाना तिरिसकेको छ। अब खेल खबर। सन् 2027 को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। चार भन्छङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा मुद्दा दायर, आठजना मध्ये पाँचजना फरार प्रतिवादी। चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिमाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिमाना। आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।
6: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, डेस्क पेपर लगायतका पाठ्य सामग्री,
7: लोक सेवा आयोगका किताबहरू,
6: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
8: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
9: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
10: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार, साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
11: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
12: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
13: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैंकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: रेडियो भेरी एफएम

0: formula. Extreme energy drink.
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने।
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
5: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी एफएम।

0: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा

0: सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9066।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-525-045।
2: रेडियो भेरी एफएम।

0: फाइल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारछुत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480 44631।
4: सूचना:
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
6: Extreme energy drink. Time check. अहिले ठीक 4 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको निगमको दावी, उपभोक्ता भने ग्यास नपाएको गुनासो गर्दै, दैलेखको डाँडा पराजुललाई पक्की सड़क सञ्जालसँग जोड्ने उद्देश्यले शुरू गरिएको सड़क 17 वर्षपछि बल्ल कालो पत्रे, र नेपाल भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज प्रमुख उपाधि दावेदार एवं आयोजक पाकिस्तानको सामना गर्दै। उपभोक्ताले खाना पकाउने एलपी ग्यास नपाएको गुनासो गरेका बेला नेपाल आयल निगम सुर्खेतले ब्रेन्डरमा एलपी ग्यासको अभाव नभएको बताएको छ। निगमले भारतबाट आवश्यक परिणाममा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको भन्दै अभाव नभएको बताएको हो। निगम सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले पछिल्ला समयमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा बढ़ी ग्यास संचय गर्ने प्रवृत्ति बढ़ेकाले वितरणमा केही प्रभाव परेको बताउनु भएको छ। उपभोक्ताको सहजताका लागि एक व्यक्ति एक सिलिण्डरको व्यवस्था लागू गरी अधिकृत विक्रेता मार्फत विभिन्न कम्पनीका ग्यासहरू वितरण गरिएको उहाँले बताउनु भएको छ। विभिन्न कम्पनीका 2922 एलपी ग्यास 14.2 केजीको प्रति सिलिण्डर रू 2060 बिक्री भइरहेको पनि प्रमुख घिमिरेले बताउनु भएको छ। नेपाल ग्यासका 320 सिलिण्डर भने ब्रेनगर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी एन ट्रेड एण्ड सप्लायर्स मार्फत वितरण गरिने निगमले बताएको छ। निगमले उपभोक्तालाई अधिकृत विक्रेताबाट मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा ग्यास संचय नगर्न तथा तोकिएको मूल्यभन्दा बढ़ी रकम असूल गरेको र बाँकी हुँदा हुँदै पनि बिक्री नगरेको वा अनगृत रूपमा संचय गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ। यता उपभोक्ताहरूले भने निगमले ग्यासको अभाव नभएको बताए पनि आफूले भनेको समयमा ग्यास नपाएको बताएका छन्। उनीहरूले 2-3 दिनदेखि लाइन बस्दा पनि ग्यास नपाएको गुनासो समेत गरेका छन्। दैलेखको डुंगेश्वर गाउँपालिकाको केन्द्र डाँडा पराजुललाई पक्की सड़क सञ्जालसँग जोड्ने उद्देश्यले शुरू गरिएको सड़क 17 वर्षपछि बल्ल कालो पत्रे भएको छ। सम्झौता अवधिभन्दा करिब एक वर्ष अघि नै सड़कको मुख्य निर्माण कार्य सम्पन्न भएपछि स्थानीयले लामो समयदेखि भोग्दै आएको हिलो धुलोको समस्या अन्त्य हुने विश्वास गरेका छन्। संघीय सरकारको स्थानीय सड़क पूर्वाधार आयोजना कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको प्रादेशिक तथा स्थानीय सड़क सुधार योजनामा मार्फत सड़क निर्माण गरिएको हो। निर्माण कम्पनीले 28,12,00,000 रूपियाँको लागतमा सम्झौता अवधिभन्दा करिब एक वर्ष पहिला सड़क निर्माणको मुख्य काम सकिएको जनाएको छ। मुख्य काम सकिएको भए पनि सड़कमा सेफ्टी पिलर, रंगरोकन, किलोमिटर तथा दूरी जनाउने कोसे ढुंगा र ट्राफिक नियम सम्बन्धी साइनबोर्ड जडान गर्ने जस्ता काम भने बाँकी रहेको कम्पनीले जनाएको छ। वर्षायाममा हिलो र सुक्खायाममा धुलोको कारण सास्ते खेप्दैआएका स्थानीय सड़क कालो पत्रे भएपछि खुशी भएका छन्। र नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज उपाधिको मुख्य दावेदार एवं आयोजक पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार साँझ 5:45 शुरू हुनेछ। इस्लामाबादमा जारी च्याम्पियनशीपमा पाकिस्तानले यसैका दुवै खेल 3-0 सहज सेटमा जितेको छ भने नेपालले दुवै खेल 5 सेटमा पुगेर गुमाएको छ। नेपाल श्रीलंका र कजकिस्तानसँग समान 3-2 को सेटमा पराजित हुन पुगेको हो। प्रतियोगितामा नेपाल, कजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोलीले सहभागिता जनाएका छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल यात्रा तय गर्नेछन्। हस्तरीलाई दिउँसो 4 बजेको भेरी हाइलाइट्स सक्यो। अहिले 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Sonia.
1: Extreme energy drink.
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
11: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
12: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409913 र 97054769993।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन हो।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
6: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
7: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
8: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
7: नाक बन्द हुने समस्या,
8: नाकबाट रगत बग्ने,
7: नाकभित्र मासुको गिर्खा पलाएको,
8: घ्राण शक्ति गुम्ने,
7: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
8: कानको संक्रमण,
7: कान सुन्न गाह्रो हुने,
8: कान बज्ने समस्या,
7: चक्कर लाग्ने,
8: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
7: घाँटी दुख्ने,
8: आवाज बन्द हुने,
7: निल्न गाह्रो हुने,
8: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
7: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
9: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने दिक्कार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
4: लकी पिराग फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन्न त,
6: हुन्छ
7: हुन्छ।
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
9: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
9: यदि तपाईँले कुनै बाल बालिकामा
4: खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्र नगर 8, खजुरा, काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्र नगर, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9868-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
9: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
10: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक, सुर्खेत। फोन 083-521-987 र मोबाइल 9858-50-696।
11: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
12: तै त ए काउजु क्या गर्न मन गर्दछ मुखभित्र
11: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
12: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
13: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
14: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
15: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489540576
16: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
17: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
18: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
19: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी आइल्याट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा बेनरमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको निगमको दावी, ग्यास नपाएको उपभोक्ताको गुनासो, दैलेखको डाँडा प्राजुलमा सड़क सञ्जाल जोड्ने उद्देश्यले बनाइएको सड़क 17 वर्षपछि बल्ल कालो पत्रे, र नेपाली भलिबल टोलीले आज पुरूष भलिबलमा उपाधि दावेदार पाकिस्तानसँग खेल्दै नेपाल पहिलो जीतको खोजीमा। उपभोक्ताले खाना पकाउने एलपी ग्यास नपाएको गुनासो गरिरहेका बेला नेपाल आयल निगम सुर्खेतले ब्रेनरमा एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। निगमले भारतबाट आवश्यक परिणाममा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको भन्दै अभाव नभएको बताएको हो। निगमका प्रमुख दीपक कुमार घिमिरेले पछिल्लो समय अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गर्ने प्रवृत्ति बढ़ेकाले वितरणमा केही प्रभाव परेको बताउनु भएको छ। उहाँले उपभोक्ताको सहजताका लागि एक व्यक्ति एक सिलिण्डरको व्यवस्था लागू गरी अधिकृत विक्रेता मार्फत ग्यास बिक्री गर्ने व्यवस्था गरिएको बताउनु भएको छ। उहाँले विभिन्न कम्पनीका 2922 एलपी ग्यास 14.2 केजीको प्रति सिलिण्डर रू 2060 बिक्री वितरण गरिने पनि बताउनु भएको छ। यस्तै नेपाल ग्यासका 320 सिलिण्डर ब्रेनर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी ट्रेन एण्ड सप्लायर्स मार्फत वितरण गर्ने पनि उहाँले बताउनु भएको छ। दैलेखको डुंगेश्वर गाउँपालिकाको केन्द्र डाँडा प्राजुललाई पक्की सड़क सञ्जालसँग जोड्ने उद्देश्यले गरिएको सड़क 17 वर्षपछि बल्ल कालो पत्रे भएको छ। सम्झौता अवधिभन्दा करिब एक वर्ष अघि नै सड़कको मुख्य काम सम्पन्न भएपछि स्थानीयले लामो समयदेखि बोक्दै आएको हिलो धुलोको समस्या अन्त्य हुने विश्वास गरेका छन्। संघीय सरकारको स्थानीय सड़क पूर्वाधार आयोजना कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको प्रादेशिक तथा स्थानीय सड़क सुधार योजना मार्फत सड़क निर्माण गरिएको हो। निर्माण कम्पनीले 28,12,00,000 रूपियाँको लागतमा सड़क निर्माणको जिम्मेवारी लिएको हो। र नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज उपाधिको प्रमुख दावेदार पाकिस्तानको सामना गर्दैछ। खेल इस्लामाबादमा नेपाली समय अनुसार साँझ 5:45 शुरू हुनेछ। प्रतियोगितामा पाकिस्तानले आफ्ना एसआईका दुवै खेल 3-0 सोझो सेटमा जितेको छ भने नेपाल दुवै खेलमा 5 सेटमा पुगेर पराजित हुन पुगेको छ। नेपालले श्रीलंका र कजाकिस्तानसँग समान 3-2 पराजित हुँदा पाकिस्तानले आफ्ना दुवै खेलमा सहज जित दर्ता गरेको छ। प्रतियोगितामा नेपाल, कजाकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोलीले सहभागिता जनाएका छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल यात्रा तय गर्नेछन्। हस् तरीलाई साँझ 5 बजेको भेरी हाइलाइट सकियो। अहिले साँझ 6:30 भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Extreme Energy Drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009-9066501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
3: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
2: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
5: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-29-66।
1: भर्ना खुल्यो।
2: सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120
3: 91850 97120 91950
6: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी टिलर, थ्रेसर, पानी ताने फर्म, पावर टिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घर श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छ नि। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
6: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सबैको मन सुने
9: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702।
6: रेडियो भेरी एफएम

0: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
1: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12 देखि 16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
2: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
0: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 0383-522-360।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिज, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा वात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, वात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 0383-522-148 र 520-702।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो,
8: त्यही गएर सुरजन रोकायलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो?
8: ल टिपिराख, फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी,
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन
8: अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: यो जिन्दगीले पनि केही लछर बाटो लाउला त साई, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डियानै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो,
8: त्यही गएर सुरजन रोकाईलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
8: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
10: Radio Berry FM.
11: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ.
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर, सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
0: चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने।
1: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध, साउनको मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
2: रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो, प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
0: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा, अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
1: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डियोलाद्वारा अस्वीकार, सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिड्स आईसीजेले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन्। संयुक्त विज्ञप्ति मार्फत ती तीन संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन्। सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न बहालवाला न्यायाधीशलाई राजीनामाका लागि दवाब दिने वा महाभियोगको धम्की दिने सम्मको प्रयास भएको विश्वसनीय रिपोर्ट प्राप्त भएका पनि विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनैतिक दवाब दिइएको र उहाँहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको रिपोर्ट प्राप्त भएको ती संस्थाको दावी छ। सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढ़ाएको र बहालवाला न्यायाधीशलाई राजीनामा वा महाभियोगको दवाब दिएको आरोप लगाइएको छ। यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्ने उनीहरूको ठहर छ। साथै नेपाल सरकारलाई न्यायाधीशमाथि राजनैतिक दवाब नदिन, स्पष्ट संवैधानिक आधार बिना महाभियोग प्रक्रिया अघि नबढ़ाउन, न्यायिक नियुक्तिलाई पारदर्शिता योग्यतामा आधारित बनाउन तथा संवैधानिक परिषद ऐनमा गरिएका संशोधनलाई खुला संसदीय प्रक्रिया मार्फत पुनरावलोकन गर्न पनि उनीहरूको आग्रह रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नु पर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्याख्या गरिएको छ। स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध सर्वोच्च अदालतमा अधिवक्ता प्रेमराज सिलवाल र मणिराज उपाध्यायले आज छुट्टा छुट्टै रिट दर्ता गराउनु भएको छ। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन गरिएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। राष्ट्रपतिले भने राज्यकोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा जोड़ दिएको छ।
0: 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाण्डुमा वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयका विचार गोष्ठी भएको छ। कार्यक्रममा सहभागी भएका नेताहरूले वर्तमान सरकार विरूद्ध साझा रणनीतिसहित अघि बढ़नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिको रणनीति समयमै बुझ्न नसक्दा संविधान निर्माण पक्षधर राजनैतिक दलहरूले ठूलो क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले गएको भदौ 23 र 24 गते भएका घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको समेत बताउनु भएको छ। साथै उहाँले अब सरकारलाई चौतर्फी रूपमा घेराबन्दी गर्ने गरी अघि बढ़नुपर्ने बेला आएको समेत बताउनु भएको छ।
1: नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 विरूद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डु जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दर्ता दायर भएको हो। बाल संगठन काठमाण्डुका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्मचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयाग राज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्मचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो।
0: नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसपालि भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डु जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ तर्फको भित्र र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरो जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। डिस्कोको उचाइ 105 र लम्बाई 165 छ। नाम्सीको मुगलिङपट्टिको डिस्को 60 अग्लो र 100 लम्बाई रहेको छ। यो सड़क खण्डमा मध्यमदेखि उच्चसम्म गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पन्छ्याउन मुगलिङ र सेती दोबानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ।
1: दक्षिण पूर्व एशियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित अवैध सेन्टरबाट उनीहरूको उद्धार गरिएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उद्धार गरिएका मध्ये 733 जना कम्बोडियाबाट, 113 जना म्यानमारबाट, 8 जना लाओसबाट र 6 जना थाइल्याण्डबाट रहेको जानकारी दिनुभयो। प्रवक्ता छेत्रीका अनुसार कम्बोडियामा अझै 49 जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन बैंकक स्थित नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैर कानूनी कार्यमा संलग्न व्यक्तिको यथार्थ विवरण सहित कार्यवाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरी लगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेका तर फर्कन अनिच्छुक नेपालीलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छूट गराइसकेका व्यक्तिलाई तुरन्त फर्कन पनि छेत्रीले आग्रह गर्नुभएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो, उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा असारकै विद्युत महसुलमा नयाँ कर लगाएको बारे विद्युत प्राधिकरणका प्रवक्तासँग गरिएको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
8: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी 3 संस्थाको ठहर, सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त, बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर, चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दक्षिण पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट 860 नेपालीको उद्धार, 49 जना अझै कम्बोडियाको जेलमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, सरकारले यही साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलमा समेत यो विषयले चर्चा पाएको छ। तर नेपाल विद्युत प्राधिकरण ले भने साउन महिनादेखिको महसुलमा मात्रै भ्याट समावेश गरिएको दावी गर्दै आएको छ। यसै विषयमा साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालसँग कुराकानी गर्नुभएको छ।
2: यस्तो पहिला चाहिँ अब हाम्रो बिलिङ प्रणाली बुझ्नु पर्यो, होइन, हाम्रो रिडिङ चाहिँ महिनैभरि कसैको 1 गते, कसैको 2 गते, कसैको 4, कसैको 10 गरेर महिनैभरि बिलिङ रिडिङ हुन्छ, होइन, अनि 1 महिनाको खपत गरिसकेपछि अर्को महिना बिल जारी हुन्छ। यो आर्थिक वर्षमा अघिल्लो महिनाको कसैको 10 गते रिडिङ भएको छ भने साउनको 10 गते बिल जारी हुन्छ, कसैको असारको 1 गते भएको छ भने साउनको 1 गते बिल जारी हुन्छ। भ्याटको सिस्टम के हुन्छ भने जुन महिनामा बिल जारी हुन्छ त्यो महिनामा भ्याट लिने भन्ने हुन्छ। त्यो हिसाबले हामीले आन्तरिक राजस्व कार्यालयसँग पनि समन्वय गरेर अब यो बिल जारी भइसकेपछि भ्याट लिनुपर्छ भन्ने हो. अहिले यस्तो अलिकति त्यो नमिलेको जस्तो देखिए भने उपभोक्तालाई वर्षमा 12 महिना भन्दा बढीको भ्याट तिर्नु पर्दैन. जस्तो भनौँ न हजुरलाई अर्को वर्ष गएर असारमा तिर्दा त जेठको तिर्छन् नि त, त्यसपछि असारको साउनमा जान्छ. अब त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो. अब त्यो बिल जारी भइसकेपछि चाहिँ भ्याट लिनुपर्छ भनेर त्यही अनुसार चाहिँ हामीले ट्याक्स अफिसर पनि सल्लाह गरेर त्यो सिस्टम चाहिँ लागू भएको.
11: तर उपभोक्ताले त असार लगायतको शुल्कमा भ्याट जोडिएर आएपछि नीति विपरीत भयो, सरकारले नयाँ आर्थिक
2: वर्ष अर्को वर्ष के गर्ने त. अब जस्तो भने अहिले त अब जस्तो ठ्याक्क जुन बेलामा नीति नियममा आयो एउटा त्यो कट अफ पोइन्ट हुने भयो. जस्तो अर्को वर्ष त त्यही हुन्छ नि त. अर्को वर्ष जस्तो असार कसैको त असार 15 गते रिडिङ भएको छ भने 15 दिन असारको आयो, साउनको 15 दिनको बिल आउँछ कि. सबैको चाहिँ भनौँ न असारको लास्टमा अथवा साउनको लास्टमा हुने भइदिएको भएदेखि एउटा कुरा हुन्थ्यो होला. त्यो रिडिङ डेटको मिसम्याच हुनाले रिडिङ डेट फरक भएर त्यो भएको हो. तर फन्डामेन्टली के हो भने एक आर्थिक वर्षमा 12 महिनाकै भ्याट लिने हो होइन, 13 महिनाको लिने होइन. त्यो चाहिँ टाइम हुन्छ कि. जस्तो कसैको चाहिँ साउनको 28 गते पनि रिडिङ हुन्छ होइन, 29 गते पनि रिडिङ हुन्छ होइन. त्यो हुँदा चाहिँ अब असारको 2 दिनको आयो होला, अनि यता त पुरै साउनको आयो नि त. त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो होइन. बिल एकै दिन जेनेरेट हुँदैन नि त सबैको. त्यो रिडिङ डेटले फरकले गर्दा हो. त्यो त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले.
11: प्राधिकरणले असारदेखि नै भ्याट थोपरेर असुल्न थाल्यो भन्ने उपभोक्ताको गुनासो प्रति यहाँको सन्देश के छ?
2: अब यस्तो भयो, त्यो लागेको हुन सक्छ होइन. अब यो आर्थिक वर्षबाट भ्याट लिने भनेर सरकारले नीति लागू गरे र ठ्याक्कै कट अफ पोइन्ट अब साउनमा गर्दाखेरि असारको बिलमा आयो भन्ने हुन सक्छ. तर के हुन्छ भने अब 83-84 असारमा जाँदा पनि जेठको बिल मात्रै भ्याट लाग्छ. त्यसो गर्दा पनि एउटा आर्थिक वर्षमा 12 महिना भन्दा बढीको भ्याट लाग्दैन होइन. अब 13 महिनाको भ्याट लाग्ने हो कि भन्ने खालको चाहिँ मिसकन्सेप्सन भएको हो जस्तो लाग्छ मलाई आम जनतामा. त्यो चाहिँ हुँदैन होइन. अब एउटा आर्थिक वर्षमा 12 महिनाको भ्याट लाग्ने हो. अब रिडिङ डेट फरक फरक भएको कारणले गर्दा फरक फरक डेटमा बिल जारी हुने भएको हुनाले त्यस्तो चाहिँ अलिकति मिसकन्सेप्सन भएको हो कि जस्तो लाग्यो. बुझाइ छ फरक भएर जस्तो लाग्यो.
0: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल. फेरि पनि खबरकै सिलसिला, नेपाल कार्पेट म्यानुफ्याक्चर्स एण्ड एक्सपोर्ट्स एसोसिएशनले कार्पेट निर्यात र कच्चा पदार्थ आयातमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराएको छ. आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा एसोसिएशनका अध्यक्ष बलराम गुरूङले क्षेत्रगत समस्याहरू प्रस्तुत गर्नुभएको हो. भेटका क्रममा व्यवसायीले अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकृतिका समस्याहरू राखेका थिए. अहिले अमेरिका निर्यात गरिएका नेपाली कार्केटमा कन्ज्युमर सेफ्टी सर्टिफिकेशनको अनिवार्य व्यवस्थाका कारण रोकिएको जानकारी गराउँदै व्यवसायले यसमा सहजीकरण गरिदिन आग्रह समेत गरेका छन्. यो विषयमा प्रधानमन्त्री शाहले तत्कालै सम्बन्धित निकायलाई कूटनैतिक पहल गर्न निर्देशन दिनुभएको अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ.
1: शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ. अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारले ध्यानाकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ. डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ. उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै यिनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ.
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ. ट्राफिक प्रहरी कार्यालय लहान सिराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो. बागमती प्रदेश 02-00025-5231 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ. सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचना सहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो. सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ. यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिवाना तिराएको थियो. त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघन को कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो.
1: नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सड़क पूर्वाधारको पर्याप्त विकास र व्यवहारिक नीति बिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिक उत्सवका अवसरमा आज भएको कार्यक्रममा अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सड़क नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनु भएको छ। उहाँले नेपालको कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर, अमेरिका र युरोपका विकसित सड़कको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गर्नुभयो। सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै सिटौलाले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग पनि गर्नुभएको छ। कार्यक्रममा महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्ने जोड दिनु भएको छ। त्यस्तै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ। त्यस्तै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड़ दिनुभएको छ।
0: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
12: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
12: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाश, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
13: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
14: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
14: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
1: जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखामा कार्यरत सूरज शाह विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 2068-69 बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान दर्ता भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धी बालबालिकालाई वितरण सम्बन्धित बालबालिकाले वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा उल्लेख।
0: यस्तै काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकम सहित पक्राउ परेका छन्। उनलाई 21,000 रूपियाँ घुस सहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
1: आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको छ। आज सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भएको छ।
0: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार बन्द भएको झण्डै 15 मिनटपछि नेप्से परिसूचक 1008 अर्थात 37% घटेको देखियो। नेप्से 1008 अंकले घटेर 1717 अंकमा देखिएपछि कतिपय लगानीकर्ता आश्चर्यमा पनि परे। नेप्से परिसूचक मात्रै नभई अन्य समूहगत सूचक पनि त्यसै गरी त्रुटिपूर्ण देखिएका छन्। नेप्सेको वेबसाइटका साथसाथै नेप्सेकै कारोबार प्रणाली टीएमएसमा पनि त्यस्तै त्रुटि देखिएको छ। एकाएक गणना अंकमा कसरी त्रुटि भयो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सेले जनाएको छ।
1: हजुर, त्यसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। सुर्खेत बाँके तनहुँ लगायतका जिल्लामा पानी हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मध्य प्रदेशको एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याको कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ। निर्वासनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समय र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बंगलादेशका राष्ट्रपति राष्ट्र प्रमुख हुन् तर यो भूमिका मुख्यतया आलंकारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्री परिषदमा निहित हुन्छ। बंगलादेशको समाचार साइट ढाका ट्रिब्यूनका अनुसार शहाबुद्दीनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका सभामुख हाफिज उद्दीन अहमदले आज बेलुकाका लागि आपतकालीन पत्रकार सम्मेलन बोलाउनु भएको छ। बंगलादेशको संविधान बमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।
1: युरोपेली संघ ईयूले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा ईयूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीहरूका तुलनामा अनुचित लाभ दिलाएका ईयूको तर्क छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। पेप ग्वाडियोलाले इटाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेका छन्। यो हप्ताको शुरूमा इटालियन फुटबल महासंघ एफआईसीजीका अध्यक्ष जियोभानी मालागोले ग्वाडियोलासँग कुराकानी भएको र उनको तलबका सम्बन्धमा विशेष व्यवस्था गर्न सकिने बताएका थिए। इटालियन फुटबल महासंघका प्राविधिक निर्देशक पियोलो मालदिनीले बताए अनुसार गएको बिहिबार इटालीले शुरूमा आफ्ना पूर्व खेलाड़ी कार्लो एसेलोटीलाई सम्पर्क गरेको थियो। एसेलोटीले अहिले ब्राजिलको जिम्मेवारी सम्हालिरहेका छन्। एसेलोटीले ब्राजिलियन टोलीको प्रशिक्षणलाई निरन्तरता दिने र ग्वाडियोलाले खेलबाट विश्राम लिने आफ्नो योजनाबारे इटालीलाई जानकारी दिएका बीबीसीले जनाएको छ। लगातार तीनवटा विश्वकपमा छनौट हुन असफल भएको इटालीले आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न खेल जगतका एकजना सर्वाधिक सफल प्रशिक्षकलाई आकर्षित गर्ने प्रयास स्वरूप ग्वाडियोलालाई आकर्षक तलबका साथै आफूलाई उपयुक्त लागे अनुसार कामको स्वरूप तयार गर्न सक्ने छूट दिएको थियो।
1: र सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लर्डसको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई स्तरोन्नति असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्डसको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर। सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी। सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
0: चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी। दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने।
1: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध। साउन्ड मात्र भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
0: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा। अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
1: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डियोलाद्वारा अस्वीकार। सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
16: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
17: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
18: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
16: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
19: रेडियो भेरी एफएम,
20: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: सुर्खेतमा उपभोक्ताले खाना पकाउने एलपी ग्यासको अभाव नभएको दावी, ग्यास नपाएको उपभोक्ताहरूको गुनासो।
1: प्रदेश अस्पताल सुर्खेतभित्र रहेको फिस्टुला उपचार केन्द्रमा 43 जिल्लाका बिरामीले सेवा लिँदै अझै बिरामीहरू रोकेको अवस्थामा रहेकाले लक्ष्य पूरा गर्न चुनौती।
0: पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढ़्यो।
1: र नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज उपाधिको प्रमुख दावेदार एवं आयोजक पाकिस्तानको सामना गर्दै।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। उपभोक्ताले खाना पकाउने एलपी ग्यास नपाएको गुनासो बढ़ेका बेला नेपाल आयन निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट पारेको छ। निगमले भारतबाट आवश्यक परिणाममा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको भन्दै अभाव नभएको बताएको हो। निगम सुर्खेतका प्रमुख दीपक कुमार घिमिरेले पछिल्लो समय अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गर्ने प्रवृत्तिले वितरणमा केही प्रभाव परेको बताउनुभयो। उपभोक्ताको सहजताका लागि एक व्यक्ति एक सिलिण्डरको व्यवस्था लागू गरी अधिकृत विक्रेता मार्फत बिक्री गर्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ। प्रमुख घिमिरेले विभिन्न कम्पनीका एलपी ग्यास 14.2 केजीको प्रति सिलिण्डर 2060 बिक्री वितरण भइरहेको पनि बताउनु भएको छ। नेपाल ग्यासका 320 सिलिण्डर वीरनगर औद्योगिक क्षेत्रमा रहेको र न्यू जानकी ट्रेड एण्ड सप्लायर्स मार्फत वितरण गरिने व्यवस्था गरी कम्पनी निगमले जनाएको छ। निगमले उपभोक्तालाई अधिकृत विक्रेताबाट मात्रै ग्यास खरिद गर्न आवश्यक गर्न त्यस्तै अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न पनि भनेको छ। यसै गरी तोकेको मूल्य भन्दा बढ़ी रकम असुल गरेको, मौजात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रूपमा सञ्चय गरेको जानकारी भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ।
0: प्रदेश अस्पतालभित्र रहेको फिस्टुला उपचार केन्द्रमा 43 जिल्लामा बिरामीहरूले पिसाब चुहिने समस्या, फिस्टुला रोगको शल्यक्रिया सहितको उपचार सेवा लिएका छन्। नेपालभित्र मात्र नभएर छिमेक देश भारतबाट पनि फिस्टुलाको उपचार सेवा लिएर फर्कने गरेको केन्द्रले जनाएको छ। साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतले भवन, उपकरण र सेवासहित प्रदेश अस्पताललाई 2081 सालमा हस्तान्तरण गरेको हो। सन् 2009 फिस्टुलाको निशुल्क उपचार सेवा शुरू भएपछि हालसम्म 562 जनाले सेवा लिएका छन्। नेपालभित्रका 42 जिल्लाका बिरामीले सेवा लिएका छन् भने 18 जना भारतका बिरामी रहेका छन्। फिस्टुला उपचार केन्द्रका सेक्सन प्रमुख कान्त प्रसाद सुवेदीले हालसम्मको प्रगति समीक्षा सार्वजनिक गर्दै 17 वर्षको अवधिमा 562 जना बिरामीको 678 शल्यक्रिया भएको जानकारी दिनुभयो। सबैभन्दा धेरै सुर्खेतका 66 जनाले पूर्ण सेवा लिएका छन् भने त्यसपछि कपिल वस्तुका 38 जना, बाँकेका 38 जनाले सेवा लिएका छन्। उहाँले कैलालीका 30 जना, बैतडीका 25 जना, अछामका 23 जना, कालीकोटका 20 जना, दाङका 20 जना, बर्दियाका 19 जना, प्युठानका 18 जना, स्याङ्जा र रूकुम पश्चिमका 17 जनाले केन्द्रबाट सेवा लिएको बताउनुभयो। यो अवधिमा भारतबाट पनि 18 जनाले सेवा लिएको उहाँको भनाइ छ। विभिन्न पालिकाहरूमा पनि यस रोग यसको उपचार प्रक्रिया लगायत सबै विषयमा आमा समूह स्वास्थ्य कार्यकर्ताहरूलाई सचेत गराउने काम जारी रहेको उहाँको भनाइ रहेको छ। रोगको उपचार लगायत सम्पूर्ण खर्च निशुल्क छ भने उपचार अवधिभर खाना र बस्ने सुविधा पनि उपलब्ध भएकाले बिरामीले निशुल्क उपचार सेवाबारे पर्याप्त जानकारी पाउन नसकेको उहाँले बताउनु भएको छ।
1: यस्तै गत आर्थिक वर्षमा फिस्टुला जाँच 90 जनालाई गरेकोमा यस वर्ष 95 जनाको जाँच गर्ने लक्ष्य रहेको छ भने गत वर्ष 60 जनाको शल्यक्रिया भएकोमा यस वर्ष 65 जनाको शल्यक्रिया गरिने योजना रहेको छ। अझै पनि लाञ्छना विभेद भोग्ने डरले अरूले थाहा पाउने हुन् कि भन्ने त्रासले फिस्टुलाका बिरामीहरू उपचारमा कमै आउने गरेको पाएको उहाँको भनाइ छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरूलाई लक्षित गर्दै सुर्खेतमा सञ्चालनमा रहेको फिस्टुला उपचार केन्द्रबाट महिलाले ठूलो सेवा पाउने गरेको केन्द्रका सेक्सन प्रमुख सुवेदीले बताउनुभयो। केन्द्रमा 1700 संचारमा रहेको उहाँको भनाइ छ। 2030 फिस्टुला अन्त्यको लक्ष्य राखिए पनि उपचारमा कम बिरामी आउँदा चुनौती देखिएको छ। अझै पनि बिरामीहरू लुकेको अवस्थामा रहेकाले सबैको खोजी गरी उपचारमा ल्याउन सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। प्रदेश अस्पतालका निर्देशक डाक्टर गणेश थापाले केन्द्र स्थापना भएपछि फिस्टुलाको उपचार सहज बन्दै गएको बताउनुभयो। उहाँले पिसाब चुहिने रोगबाट महिलाहरूले बढ़ी तनाव भोग्नु परेको हुँदा अब सुर्खेतमा निशुल्क उपचार हुन्छ भन्ने व्यापक प्रचार गर्ने बिरामीलाई उपचारको दायरामा ल्याउनु पर्ने सुझाव दिनुभयो। उपचार पद्धति महँगो भए पनि निशुल्कका कारण सहजै बन्दै गएकोले बिरामीलाई लाभ लिन पनि उहाँले आग्रह गर्नुभयो। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृष बहादुर साईले फिस्टुला उपचारका लागि अब बीमासँग जोडेर लैजान सकिने बताउनुभयो। उहाँले नेपालमा करिब 3-4 हजार बिरामी भए पनि उपचारमा 500-700 जना मात्रै आउने गरेको हुँदा अझै धेरै बिरामीहरू उपचारको पहुँच भन्दा बाहिर रहेको बताउनुभयो। सैनिक अस्पताल आइएनएफ नेपाल सुर्खेतका प्रमुख ललित बहादुर सारूले फिस्टुला उपचार केन्द्रले पिसाब चुहिने समस्याबाट पीड़ित महिलाहरूको उपचारमा योगदान पुर्याएको बताउनु भएको छ।
0: दैलेखको डुंगेश्वर गाउँपालिकाको केन्द्र डाँडा पराजुललाई पक्की सड़क सञ्जालसँग जोड्ने उद्देश्यले शुरू गरिएको सड़क 17 वर्षपछि बल्ल कालोपत्रे भएको छ। सम्झौता अवधि भन्दा करिब 1 वर्ष अघि नै सड़कको मुख्य निर्माण कार्य सम्पन्न भएपछि स्थानीयले लामो समयदेखि भोग्दै आएको हिलो धुलोको समस्या अन्त्य हुने भएको छ। संघीय सरकारको स्थानीय सड़क सुधार आयोजना कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको प्रादेशिक तथा स्थानीय सड़क सुधार योजना मार्फत सड़क निर्माण गरिएको हो। निर्माण कम्पनीले 28 करोड़ 12 लाख रूपियाँको लागतमा सड़क निर्माणको जिम्मेवारी लिएको थियो। सम्झौता अनुसार निर्माण अवधि आउँदो चैत मसान्तसम्म तोकिएको भए पनि निर्माण कम्पनीले तोकिएको समयभन्दा करिब 1 वर्ष अघि नै मुख्य निर्माण कार्य सम्पन्न गरेको हो। डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले सड़क कालोपत्रको मुख्य काम सम्पन्न भए पनि केही सहायक तथा सुरक्षा सम्बन्धी काम भने बाँकी नै रहेको बताउनुभयो। सड़क सेफ्टी पिलर रंग रोगन किलोमिटर तथा दूरी जनाउने कोसेढुङ्गा र ट्राफिक नियम सम्बन्धी साइन बोर्ड जडान गर्ने काम बाँकी रहेको कम्पनीले जनाएको छ। वर्षायाममा हिलो र सुक्खायाममा धुलोका कारण शास्ति खेप्दै आएका स्थानीय सड़क कालोपत्रे भएपछि खुशी भएका छन्। यस्तै स्थानीय उत्पादनको बजारीकरण शिक्षा स्वास्थ्य तथा अन्य सेवा सुविधामा समेत पहुँच सहज हुने विश्वास व्यक्त गरिएको छ।
2: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस
2: नाक बन्द हुने समस्या
3: नाकबाट रगत बग्ने
2: नाकभित्र मासुको गिर्खा पलाएको
3: घ्राण शक्ति गुम्ने
2: कान सम्बन्धी समस्याहरू कान दुख्ने
3: कानको संक्रमण
2: कान सुन्न गाह्रो हुने
3: कान बज्ने समस्या
2: चक्कर लाग्ने
3: घाँटी सम्बन्धी समस्याहरू ग्ल्यान्ड सुन्निने
2: घाँटी दुख्ने
3: आवाज बन्द हुने
2: निल्न गाह्रो हुने
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल
2: चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081-538-150 081-535-151।
4: मलाई त कस्तो भोक लाग्छ तिगराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरानी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586 56455।
7: रेडियो भेरी एफएम।
0: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको निगमको दावी, ग्यास नपाएको उपभोक्ताहरूको गुनासो, प्रदेश अस्पताल सुर्खेतभित्र रहेको फिस्टुला उपचार केन्द्रमा 43 जिल्लामा बिरामीले सेवा लिँदै अझै बिरामीहरू लुकेको अवस्थामा रहेकोले लक्ष्य पूरा गर्न चुनौती रहेको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। बाजुराको बढीमालिका नगरपालिका 9 स्थित सेलाघाट बस्तीमा बाढ़ी पश्चात 13 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो 81 घरभित्र पसेपछि स्थानीय विस्थापित भएका छन्। बाढ़ी पहिरोले बस्ती नै जोखिममा पारेपछि स्थानीय त्रसित बनेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराले बस्तीको माथिबाट पहिरो खस्न थालेपछि स्थानीयलाई घर छाडेर सुरक्षित स्थानमा सारेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश बहादुर साईले जोखिममा परेका 16 घरधुरी मध्ये 3 घरधुरी उच्च जोखिममा रहेको बताउनुभयो। बाढ़ी पहिरोका कारण विस्थापित भएका परिवारलाई तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाएको छ। उनीहरूका लागि तिरपाल, भाँडावर्तन र खाद्यान्न वितरणको पहल भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
0: सल्यानमा गत आर्थिक वर्ष 2082-83 230 अपराधका मुद्दा दर्ता भएका छन्। यस अवधिमा 178 जना अभियुक्त पक्राउ परेका छन् भने अदालतबाट फरार रहेका 117 जना प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले 87 थान अवैध हात हतियार बरामद गर्नुका साथै विभिन्न कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले वर्षभर 230 अपराधका दर्ता भएको बताउनु भएको छ। यो एक वर्षमा चालू र पेण्डिङ दुवै प्रकृतिका गरी 287 मुद्दाको टुङ्गो लागेको उहाँको भनाइ छ। दर्ता भएका 230 मुद्दा मध्ये 58 वटा जघन्य तथा गम्भीर प्रकृतिका छन्। तीमध्ये 3 कर्तव्य ज्यान, 15 जना ज्यान मार्ने उद्योग, 17 जबरजस्ती करणी, 7 जबरजस्ती उद्योग, 10 सवारी ज्यान, 2 हात हतियार तथा खर खजाना र 4 विद्युतीय कसुरका मुद्दा रहेका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधतर्फ 7 वटा बहुविवाहका मुद्दा दर्ता भएका छन्। यसै गरी आर्थिक अपराधतर्फ 39 मुद्दा दर्ता भएका छन् भने यी मध्ये 34 बैंकिङ कसुर, 4 ठगी र 1 जुवा सम्बन्धी मुद्दा रहेका छन्। सामाजिक अपराध अन्तर्गत 28 मुद्दा दर्ता भएका छन्। तीमध्ये 18 अभद्र व्यवहार, 7 लागू औषध, 2 चोरी तथा 1 आपराधिक उपद्रव सम्बन्धी मुद्दा रहेका छन्। अन्य शीर्षकका 98 वटा मुद्दा दर्ता भएको जनाइएको छ। चालू आर्थिक वर्षमा मुद्दामा 6 जघन्य, 62 गम्भीर र 109 सामान्य प्रकृतिका अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ। यसै गरी लागु औषध आरोपमा एक वर्षमा 22 जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। यस्तै 7 ग्राम 820 मिलिग्राम ब्राउन सुगर, 136 ग्राम 970 मिलिग्राम चरेस, 950 ग्राम सुकेको गाँजा, 40 ग्राम हरियो गाँजा तथा 8 वटा लागु औषध जन्य ट्याब्लेट बरामद भएको छ। यस अवधिमा हराएका 83 जनालाई प्रहरीले खोजतलाश गरी परिवारको सम्पर्कमा ल्याएको जनाएको छ। फेला पर्नेमा 40 महिला, 22 पुरूष, 16 बालिका, 4 बालक र 1 जना ज्येष्ठ नागरिक रहेका छन्। प्रहरीले विभिन्न कार्यवाहीमा 85 वटा सवारी साधन समेत नियन्त्रणमा लिएको जनाएको छ।
1: जाजरकोटको शिवालय गाउँपालिकाको ताङका चुलीमा सम्बन्धित सतहबाट करिब 2400 मिटरको उचाइमा 1200 मिटर लामो पैदल मार्ग निर्माण गरिएको छ। पैदल मार्ग निर्माण गरिएको स्थान जाजरकोट र सुर्खेतको सिमानाको रमणीय स्थानमा रहेको छ। शिवालय गाउँपालिका तीन स्थित ताङका चुलीमा आन्तरिक तथा बाह्य पर्यटन प्रबन्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग निर्माण गरिएको हो। त्यहाँ जने पूर्णिमाका अवसरमा मालिका मन्दिरमा हजारौं
0: विभिन्न कार्यवाहीमा 85 वटा सवारी साधन समेत नियन्त्रणमा लिएको जनाएको छ।
1: जाजरकोटको शिवालय गाउँपालिकाको ताङका चुलीमा सम्बन्धित सतहबाट

0: आउने यात्रुको सहजताका लागि 900 भन्दा बढ़ी सिँढ़ी निर्माण गरिएको बताउनुभयो। करिब 300 मिटरको दूरीमा विश्रामका लागि चौतारा पनि बनाइएको छ। तथा आर्थिक वर्ष 82-83 करिब 15 लाख रूपियाँको लागतमा पालिकाले निर्माण गरेको यो पदमार्ग धार्मिक आस्थाको केन्द्र मालिका मन्दिरसम्म पुग्न सहज बनाउने लक्ष्य समेत तयार गरेको छ। नगरपालिकाका प्राविधिक शंकर पोखरेलले प्राकृतिक सुन्दरताले भरिपूर्ण यो ठाउँको महाबू पदमार्गले अझै बढ़ाए पनि यसलाई स्तरोन्नति गर्न पहल भइरहेको बताउनुभयो। चालू आर्थिक वर्षमा पैदल मार्गलाई नयाँ व्यवस्थापनका साथ अझै लामो पैदल मार्ग बनाउने योजना अगाडि बढ़ाएको पनि उहाँले बताउनु भएको छ।
1: पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका मध्येको एक नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढ़ेको छ। नेपालगंज भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा आयात करिब 13% र निर्यात करिब 10% वृद्धि भएको जनाएको छ। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत आर्थिक वर्षमा यस नाकाबाट 87,09,04,53,000 रूपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 को यही अवधिमा 77,57,73,62,000 रूपियाँ बराबरको वस्तु आयात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात 10 अर्ब रूपियाँ भन्दा बढ़ीले वृद्धि भएको छ। त्यसै गरी गत आर्थिक वर्षमा नेपालगंज नाकाबाट 3,51,10,78,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा 3,20,82,52,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा निर्यात करिब 31 करोड़ रूपियाँले बढ़ेको छ। नेपालगंज नाकाबाट सबैभन्दा बढ़ी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, चामल, दलेका तथा नदलेका दाल, कपड़ा, मकै, अन्य खाद्यान्न, चीनी, तरकारी तथा फलफूल लगायत विभिन्न मेसिनरी सामानहरू रहेका छन्। यसै गरी निर्यात हुने प्रमुख वस्तुहरूमा जड़ीबुटी, खोटो, तारपिन तेल, काजुको बोक्रा, अदुवा, सुटो, खरेटो र कुचो, बहुमूल्य पत्थर, शिलाजित पेस्ट र सिमेन्ट लगायतका वस्तुहरू रहेका छन्।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
0: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
0: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
0: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा

0: जानकारी गराउँदछौं।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586 56455।
3: रेडियो भेरी एफएम।
4: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकेका राप्ती सोनारी, डुडुवा र नरेनापुर गाउँपालिकालाई जोड्ने उद्देश्यले झोलुङ्गे पुल निर्माण हुने भएको छ। ब्रिज डिभिजनका डिभिजनल इन्जिनियर कैलाश मोक्तानका अनुसार पुल निर्माणका लागि प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ भने चालू आर्थिक वर्षको बजेट आवश्यक रकम समेत विनियोजन भएकाले विस्तृत सर्वेक्षण सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढ़ाइनेछ। उहाँका अनुसार हाल पुलको डिजाइन, लागत अनुमान तथा निर्माण विधि तयार गर्ने काम भइरहेको छ। करिब 15,000 रूपियाँको लागतमा निर्माण हुने बहुस्पान झोलुङ्गे पुल 2 मिटर चौडा र 550 मिटर लामो हुनेछ। पुल निर्माणपछि राप्ती सुनारी गाउँपालिका 7 का फरेदा, पिप्रभा, देवपुरुवा लगायतका बस्ती, डुडुवा गाउँपालिका 1 का बालुवापुरुवा, चौफेरी तथा नरेनापुर गाउँपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएको छ।
2: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपाली भलिबल टोलीले कावा पुरूष भलिबल च्याम्पियनशीपमा अहिले उपाधिको प्रमुख दावेदार एवं आयोजक पाकिस्तानको सामना गर्दैछ। इस्लामाबादमा जारी च्याम्पियनशीपमा पाकिस्तानले यसअघिका दुवै खेल 3-0 सेटमा जितेको छ भने नेपालले भने दुवै खेल 5 सेटमा पुगेर गुमाएको थियो। नेपाल श्रीलंका र काजाकिस्तानसँग समान 3-2 पराजित भएको थियो। च्याम्पियनशीपमा नेपाल, पाकिस्तान, उज्बेकिस्तान, काजाकिस्तान, श्रीलंका र बंगलादेश गरी 6 टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। एकअर्कासँग खेलेपछि शीर्षक 4 टोलीले सेमी फाइनल खेल्दैछन्। झण्डै 1 दशक अघि सेन्ट्रल जोनमा नेपाल कास्य पदक जितेको थियो। पुरूष भलिबलमा नेपालले जितेको थियो पहिलो अन्तर्राष्ट्रिय पदक हो।
4: आईसीसी विश्वकप लीग 2 को उपाधि जित्ने दौड़बाट नेपाल सहित 4 देश बाहिरिएका छन्। सन् 2027 को विश्वकप छनौट अन्तर्गत एसोसिएटका ओडीआई मान्यता 8 टोली बीच 2024 शुरू भएको दोस्रो संस्करणको लीग 2 मा नेपाल, यूएई, क्यानाडा र नामिबिया उपाधि दौड़बाट बाहिरिएका हुन्। लीग 2 मा सबै टोलीले समान 36 खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछन्। पहिलो संस्करण 2019-2023 स्कटल्याण्डमा 50 अंकका साथ च्याम्पियन बनेको थियो। यसपटक अमेरिका 32 खेलमा 21 खेलमा जित, 11 खेलमा हार र 1 खेलमा नतिजा विहीन बन्दै 43 अंकका साथ शीर्ष स्थानमा रहेको छ। नेपाल, क्यानाडा, यूएई र नामिबियाले लीग 2 मा खेल्न बाँकी सबै खेल जिते पनि 43 अंक नपुग्ने हुँदा उपाधि दौड़बाट बाहिरिसकेका हुन्। नेपाल लीग 2 मा 30 खेलमा 11 खेलमा जित, 17 खेलमा हार र 2 खेलमा नतिजा विहीन बन्दै 24 अंकका साथ 5 औं स्थानमा छ। नेपालले यसै साथ नेदरल्याण्डस र नामिबिया विरूद्ध 1 खेल खेल्दैछ। नेदरल्याण्डमा जारी त्रिदेशीय श्रृंखलामा यी दुवै टोलीसँगको पहिलो खेल हारेको छ। यो श्रृंखलापछि अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग समान 2 खेल खेल्नेछ। उपाधि दौड़बाट बाहिरिएका यी 4 देश शीर्ष 4 मा रहे पनि सोझै विश्वकप र शीर्ष 6 मा रहेर 1 दिवसीय मान्यता बचाउनका लागि परेका छन्। नेपाललाई शीर्ष 4 मा रहेर सोझै विश्वकप छनौट खेल्न बाँकी 7 मध्ये 6 खेल जित्नुपर्ने हुन्छ। ओडीआई सोझै बचाउन कम्तीमा 4 खेल जित्नुपर्ने आवश्यक हुन्छ।
2: ख खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
4: सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको निगमको दावी, ग्यास नपाएको उपभोक्ताको गुनासो।
2: प्रदेश अस्पताल सुर्खेतभित्र रहेको फिस्टुला उपचार केन्द्रमा 43 जिल्लाका बिरामीले सेवा लिँदै अझै बिरामीहरू लुकेको अवस्थामा रहेकाले लक्ष्य पूरा गर्न चुनौती।
4: पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगंज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढ़्यो।
2: र नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज उपाधिको प्रमुख दावेदार एवं आयोजक पाकिस्तानको सामना गर्दै।
4: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार। सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580409013 र 97054769993।
5: Radio Bhedi FM, Radio Bhedi FM,
6: Radio Bhedi FM, Antana Betuplu Cha, Rekse Dui Tuplu, 7 MHz.
7: Extreme Energy Drink, Time Check, Ahile Thik, 7 Baje Ko Cha.
8: Extreme Energy Drink, Taste the Difference, Feel the Energy.
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
9: रेडियो भेरी एफएम।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-3636 र 98-488-966।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
5: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालबाट एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात। कालीमाटी बजारमा 60 वटा कृषि उपज उपभोग अयोग्य। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह।
1: मौसमी चीजहरू होइन, त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ।
0: पश्चिम एशियाको द्वन्द वार्ता र कूटनीतिबाट समाधान हुनुपर्नेमा नेपालको जोड़। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन।
2: पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
0: अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ। काठमाण्डुमा एक वर्षमा आत्महानिका 1271 घटना। 12 जनाको जीवित उद्धार। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गर्यो। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह।
3: सशस्त्र प्रहरी बल नेपालले स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रतिकारका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ।
0: र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: थोरै लगानीमा धेरै पैसा कमाउने उद्देश्य लिएर श्रम सम्झौता नभएका प्रतिबन्धित देशहरूमा रोजगारीमा जाने नेपाली युवाको संख्या दिनानुदिन बढ़दो क्रममा छ। आर्थिक अवस्था कमजोर भएका र नेपालमै रोजगारीको अवसर नहुँदा नेपालको पैसासँगै नेपाली श्रम विदेशमा कैदीबन्दी भइरहेको छ। युवालाई रोजगारसँग जोड्न सरकारले अहिले नै पहल नगरे गम्भीर समस्या निम्तिन सक्छ।
5: नेपालले एक वर्षमा अमरिसोको कुचो निर्यातबाट 86 करोड़ रूपियाँ भन्दा बढ़ी विदेशी मुद्रा आर्जन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालले 13,038 मेट्रिक टन अमरिसोको कुचो निर्यात गरेको छ। यसको कुल निर्यात मूल्य 86,70,98,000 रूपियाँ रहेको विभागले जनाएको छ। नेपालको कुचो विशेष गरी बंगलादेश र भारत निर्यात भएका छन्। अमरिसोको नेपालको पहाड़ी जिल्लाका किसानले उत्पादन गर्ने प्रमुख नगदे बाली मध्ये एक हो। यसको खेतीले कम लगानीमा राम्रो आमदानी दिनुका साथै भिरालो जमीनमा माटो संरक्षण र भूचय नियन्त्रणमा पनि सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ। कुचो व्यवसायहरूका अनुसार अमरिसोको उत्पादन प्रशोधन र गुणस्तर अभिवृद्धिमा जोड़ दिन सके अन्तर्राष्ट्रिय बजारमा यसको माग अझ बढ़ने र ग्रामीण किसानको आय वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै नेपाल कुचो का अध्यक्ष राजकुमार कार्की।
6: बंगलादेश र इन्डिया गरेर हामी सालमा 1 अरबभन्दा बढीको निर्यात गर्छौँ भने नेपालमै त्यही मात्राको खपत छ। नेपाल आफ्नै नेपालमा पनि धेरै ठुला ठुला बजारहरू भएर शहरीकरण भएको कारणले ती बजारहरूमा त्यति नै बराबरको खपत छ। र यो चाहिँ के भन्दा किसानसँग अन्यन्याश्रित सम्बन्ध छ भनेको अम्लिसोको फुल बढार्नको निम्ति कुचोको रूपमा प्रयोग हुन्छ भने त्यो घाँस चाहिँ गाई वस्तु व्यवसायमा लागेका किसानहरूको निम्ति अत्यन्त पौष्टिक खानेकुरा भएको हुनाले त्यो घाँसको रूपमा चाहिँ प्रयोग हुन्छ र यसले चाहिँ एकातिर निर्यात बढाएको छ भने स्वदेशमै गाई वस्तु व्यवसाय गर्ने र गाई वस्तु पालनमा चाहिँ यति ठुलो महत्व दिएको छ जसले गर्दा दुध दही र मासुजन्य पदार्थहरूको आपूर्तिमा ठूलो सहयोग गरिरहेको छ।
5: कालीमाटी फलफूल तथा तरकारी बजारमा गत वर्षमा 60 वटा कृषि उपजका अत्याधिक विषादी पाएको छ। अवशेष परीक्षण प्रयोगशालाले समितिका रहेका कृषि उपजहरूको गत आर्थिक वर्ष 2082-83 4,187 वटा फलफूल तथा तरकारीका नमूना परीक्षण गरेको थियो। समितिका अनुसार परीक्षण गरिएका नमूना मध्ये 60 वटा नमूना उपभोगका लागि अयोग्य भेटिएपछि नष्ट गरिएको छ। चौथो त्रैमासिक अवधिमा मात्रै 1,474 वटा नमूना परीक्षण गरिएका मध्ये 8 वटा नमूना उपभोग अयोग्य पाइएका थिए क्या उपभोग अयोग्य ठहरिएका फलफूल तथा तरकारी तत्काल नष्ट गर्नुका साथै सम्बन्धित कृषि ज्ञान केन्द्र र किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगबारे जानकारी तथा सचेतना प्रदान गरिएको समितिले जनाएको छ। विज्ञहरूले उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोर दिएका छन्। तरकारी किन्दा विषादी सहित तरकारी कसरी चिन्ने सीआईएनसँग कुरा गर्दै विषादी प्रयोगका विज्ञ मनोज पोखरेलले भन्नुभयो,
1: मौसमी चीजहरू चाहिँ हामीले एउटा चाहिँ छनौट गर्दाखेरि मौसमी चीजहरू होइन त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ एउटा छनौट गर्दा। दोस्रो कुरा चाहिँ हामीले छान्दाखेरि होइन थोरै किराले खाएको छ भने हिचकिचावट गर्छौं त्यो गर्नु हुँदैन। हेर्नुहोस् है त्यहाँ किराले खाएको छ किराहरू देखिएको छ भने त्यो सेफ हो कि जुन सुन्दर छ किरैले खाएको छैन त्यस्तो भन्दा चाहिँ थोरै किराले होइन कुनै भाग चाहिँ खाएको अथवा किरा देखिएको चीज चाहिँ सेफ हो। तेस्रो कुरा चाहिँ छनौट गर्दाखेरि एउटै किसिमको तरकारीहरू नगर्नुहोस् भान्डा मात्रै चाहिँ भान्सामा चाहिँ होइन त्यो मात्रै नखाने विभिन्न जरे बालीहरू गेडागुडीहरू अनि त्यसपछि कतिपय त अझ हाम्रो चाहिँ होइन वन जंगलमा पनि पाइने कन्दमूलहरू फरक फरक खालको तरकारीहरूको छनौट गर्ने।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारदर्शी मितव्यायी र जनउत्तरदायी बनाउन खुला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने उल्लेख गरिएको छ। नियुक्ति हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक तह हुनुपर्ने तथा समावेशितालाई प्राथमिकता दिन पनि सांसदहरूलाई भनिएको निर्देशन अनुसार स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैर सरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिएको हुनुहुँदैन। साथै सांसदको जिम्मेवारीसँग स्वार्थ बाँचिने कुनै अवस्था पनि हुन नहुने उल्लेख गरेको छ। राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियारले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
2: पारिवारिक सदस्यहरू नहुन् यस अगाडिको विकृतिको अन्त्य होस्, जस्तो उसको चाहिँ ध्यान होस् न्यूनतम स्नातक होस् होइन कानून संसदीय मामिला अथवा राजनीतिक सुजुज भएको होस् युवा होस् पार्टी जनसंगठनसँग पार्टी संसदसँग र जनतासँग पनि समन्वय सहकार्य गर्ने व्यक्ति होस् भन्ने चाहिँ मूल लक्ष्य हो। अझ सबैभन्दा बढीको ठूलो लक्ष्य चाहिँ अलिकति बढी पारदर्शितालाई चाहिँ हामीले अग्रभागमा राखेका हौं जवाफदेहीलाई अग्रभागमा राखेका हौं। यस अगाडिको विकृति विसङ्गति जुन थियो नातावादलाई त्यसलाई चाहिँ अलिकति अत्यन्त न्यूनीकरण गरेर अन्त्य गर्ने सवालमा माइल स्टोन होस् भनेर पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
5: यसैबीच संघीय संसदका सदस्यलाई व्यक्तिगत स्वकीय सचिव अर्थात पीए राख्न दिने नेपाल सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि सुनवाईका लागि साउन 11 गते पेशी तोकिएको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलोवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्ष बनाएर रिट दायर गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन सहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद जोखिममा परेका 347 जना नागरिकहरूको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीले नदी ताल तथा खहरे खोलाहरूमा डुबिएका तथा बगाएका 211 घटनाहरूबाट 86 जनाको जीवितै उद्धार गरेको छ भने घटनामा परि मृत्यु भएका 122 जनाको शव निकालेको छ। विपदको उच्च जोखिम लगायत बाढ़ी डुबान तथा कटानका घटनामा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उहाँका अनुसार हावाहुरीमा परेका 12 जनाको उद्धार गरिएको छ। त्यसको पहाड़ी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवितै उद्धार गरिएको छ भने सशस्त्र प्रहरीले देशभर 226 स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालन भई सो आगलागीमा परि घाइते भएका 4 जनाको समेत सकुशल उद्धार गरेको कार्कीले बताउनुभयो। देशका विभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनाहरूमा 6 जनाको सकुशल उद्धार गरेको छ भने 807 जनाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालतर्फ पठाएको छ। पानी लगातार परिरहेकाले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्दै सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सीआईएन मार्फत जानकारी दिनुभयो।
3: मनसुनजन्य पानीजन्य विपदहरूबाट पीड़ित हुनेको संख्या उल्लेख्य छ। सशस्त्र प्रहरीबल नेपालले आफ्ना युनिटहरू स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रतिकारका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ। यसको लागि अब मैले आम नागरिकहरूलाई सचेत रहन कुनै विपद आइपरे सशस्त्र प्रहरीबल नेपालको 11-14 वा हरेक जिल्लामा विपद आपतकालीन कार्य सञ्चालन केन्द्र छ त्यसको 1234 11-14 सशस्त्र प्रहरीबल नेपालको भयो 1234 चाहिँ जिल्लाहरूमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन् त्यसमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरे।
5: सरकारले पश्चिम एसियामा जारी दण्डबारे आफ्नो धारणा यथावत रहेको जनाउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड़ दिएको छ। परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेको अन्तर्राष्ट्रिय प्रयासलाई नेपालले समर्थन गरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिक हाल सुरक्षित छन्। कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा मुफाभित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै कम्बोडियाको जेलमा रहेका 49 नेपालीको रिहाईका लागि पहल भइरहेको उहाँले बताउनुभयो।
7: हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट 860 नेपालीको उद्धार गरिएको छ भने ती मध्ये 733 कम्बोडियाबाट 113 म्यानमारबाट 8 लाओसबाट र 6 थाइल्याण्डबाट रहेका छन्। कम्बोडियामा हाल 49 नेपाली जेलमा रहेका छन्। उनीहरूका लागि आवश्यक कानूनी सहायता लगायतको समन्वय बैंकक स्थित नेपाली दूतावासबाट अगाडि बढ़ाइसकिएको छ। उक्त क्षेत्रमा प्रतिबन्धित काममा अझै पनि नेपालीहरू जाने क्रम नरोकिएको र केही नेपालीहरूको फिर्तीका लागि प्रक्रिया पूरा भए पनि उहाँहरू नफर्केको।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि सत्ता र काठमाण्डु केन्द्रित हुनु कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गर्नुभएको छ। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ता समीकरणमा केन्द्रित हुनु कार्यनीतिक आवश्यकता भए पनि दीर्घकालीन रणनीतिकै उद्देश्यलाई पर्याप्त महत्व दिन नसकिएको बताउनुभयो। जिल्ला प्रहरी परिसर काठमाण्डौले गत आर्थिक वर्षमा आत्महानिका 1271 घटना दर्ता भएको जनाएको छ। परिसरले सार्वजनिक गरेको विवरण अनुसार ती घटना मध्ये 377 जनाको मृत्यु भएको छ भने 827 जना घाइते भएका छन्। प्रहरीको समयमै हस्तक्षेपका कारण 12 जनाको भने जीवित उद्धार गरिएको छ। प्रहरीले मानसिक तनाव वा आत्महानी सम्बन्धी सोच आएमा परिवार साथीभाइ वा सम्बन्धित स्वास्थ्य तथा परामर्श सेवा तत्काल सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशका खबर। भारत सरकारले सार्वजनिक परीक्षामा हुने प्रश्नपत्र चुहावट नियन्त्रण गर्न ल्याएको पेपर लिंक संशोधन विधेयकलाई मन्त्री परिषदबाट स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले विधेयक पारित गर्दै यसलाई जुलाई 27 संसदमा पेश गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट लाखौं विद्यार्थी र अभिभावकसँग जोड़िएको गम्भीर विषय भएकाले दोषीमाथि कड़ा कार्यवाही हुने कानूनी व्यवस्था गरिने बताउनु भएको छ। यो विधेयक गत मे महिनामा भएको नीट यूजी परीक्षामा प्रश्नपत्र चुहावट प्रकरण पछि ल्याइएको हो। घटनाको अनुसन्धान 88 केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले गरिरहेको छ भने हालसम्म 13 जना पक्राउ परेका छन्। यसैबीच दिल्ली उच्च अदालतले सार्वजनिक परीक्षा सम्बन्धी मुद्दाको छिटो सुनवाईका लागि फास्ट ट्र्याक अदालत गठन गरेको छ।
8: गोठमै निशुल्क पशु उपचार पाएपछि तुलसीपुरका किसानमा खुशी।
9: खास कृषक हुन् तिनी कृषकलाई उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई उत्साह जगाउनेछ।
8: महँगो उपचारको झन्झट हट्यो रिपोर्टसँगै मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली र बुझाई लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रहरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा 57 विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षमा पक्राउ परेका 57 मध्ये 47 आवश्यक कानूनी प्रक्रिया पूरा गरी अध्यागमन विभाग मार्फत सम्बन्धित देशमा रिपोर्ट गरिएको जनाएको छ। परिसरले काठमाडौँमा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको विवरण अनुसार बाँकी 10 रिपोर्ट प्रक्रिया जारी रहेको छ। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन। बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
13: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 दुहुनो सहित 25 गाई छन्। तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
14: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलिक महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशुको उपचार हुन थाल्यो भने किसान धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा ठूलो राहत गर्छ भन्ने लाग्छ।
13: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर साथ श्रीगाईका छविलाल भण्डारी।
15: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो। अब किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो। किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
13: तुलसीपुर 3 विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। 4 अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनुभएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
9: जति पनि कृषि फर्महरूलाई अहिले निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिरहेको छ। कृत्रिम गर्भधारणमा हामीले हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नु भएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साह
13: लागेको छ। 4 अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनुभएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
9: जति पनि कृषि फर्महरूलाई

0: शिशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 वडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यवसायी किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली:
1: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गहरूको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12, 13 नम्बरको वडा चाहिँ हाम्रो उरारी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15 र 16 को लागि चाहिँ डुवाङपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
0: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
2: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी शुरू गरेका छौं कि किसानहरू हामीसँग जोडिनुहुन्छ, त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढ़ाउन सक्छ, त्यो सामर्थ्य राख्छ।
0: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैंसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जीत सागर, जीएम, सीआईएन रेडियो, हाम्रो पहुँच, तुलसीपुर, दाङ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बुझ्न आम नागरिकलाई असहज।
4: त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
3: मौसम पूर्वानुमानका शब्दावली नागरिकले सजिलै बुझ्न सक्न बनाउने आवश्यक लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम पूर्वानुमानमा हल्कादेखि भारी वर्षा, मेघगर्जन, हावाहुरी, हिमपात, तुवालो, आंशिकदेखि सामान्य बदली तथा सम्भावना जस्ता शब्दावली प्रयोग गरिन्छ जसले मौसमको अवस्था र जोखिमको स्तर जनाउँछन्। यी शब्दहरूको सही अर्थ बुझ्दा नागरिकले पूर्व तयारी गर्न, जोखिम न्यूनीकरण गर्न र दैनिक गतिविधि सुरक्षित रूपमा सञ्चालन गर्न सजिलो हुन्छ। त्यसैले मौसम सम्बन्धी शब्दावलीलाई सरल र स्पष्ट रूपमा कसरी बुझ्ने, हामीले मौसमविद रोजन लामिछानेसँग कुराकानी गरेका छौं।
4: यसरी हामीले चाहिँ अब यो जुन अलिकति एक्सटेन्डेड फोरकास्ट भन्छ, अलि लामो समयको पूर्वानुमान जुन हाम्रो नेपालभन्दा पनि साउथ एसियाको रिजनहरूमा अथवा ग्लोबल फोरकास्ट मोडलहरूले चाहिँ दिँदै गर्दाखेरि चाहिँ हाम्रो नेपाल क्षेत्रमा पनि सरदर आसपास चाहिँ वर्षा हुन सक्ने सम्भावना भनेर चाहिँ देखिन्छ। बेला बेलामा पानी पर्ने खालको मौसम चाहिँ छ र यो जुन मध्य प्रदेशतिर अथवा अलिकति तराई भूभागहरूतिर चाहिँ अलिकति कम छ कि भन्ने अनुमान चाहिँ छ। पहाडी भूभाग, हिमाली भूभागहरूतिर चाहिँ सामान्यतया वर्षा हुन सक्ने सम्भावना
7: के यो मौसमसँग सम्बन्धित शब्दावलीहरू जुन शब्दावलीहरू चाहिँ अलिकति बुझ्नलाई गाह्रो भयो भन्ने खालको गुनासो हामी कहाँ आइरहेका शब्दहरू जस्तो प्रतिशतमा यहाँहरूले यति प्रतिशत पानी पर्ने सम्भावना छ, पानी पर्यो भन्नुहुन्छ, त्यो कुरा चाहिँ बुझ्नलाई एकदमै धेरै गाह्रो भयो भन्दै गुनासो किसान दिदी हुनुहुन्थ्यो छलफुलका क्रममा, उहाँले भन्नुभएको थियो। त्यो खास के हो, उहाँलाई बुझाउँदाखेरि कसरी बुझाउने?
4: अब हामीले चाहिँ यति ठाउँमा यति प्रतिशत पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ त्यो ठाउँ चाहिँ हामीले कति एरियामा पानी पर्छ, एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ, 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ

0: 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणान गर्दाखेरि कति भ्यालु आउँछ त्यसरी चाहिँ हिसाब गरेर चाहिँ 80% पानी पर्न सक्ने सम्भावना भन्छौँ। र हामीले अलिकति सामान्य
1: जति धेरै प्रतिशत पानी पर्ने सम्भावना भयो त्यति धेरै पानी पर्ने सम्भावना भयो, जति कम भयो त्यति चाहिँ पानी नपर्दैन है भन्ने खालको पनि बुझ्नु पर्यो।
0: यस्तो हुन्छ यसमा चाहिँ जति धेरै पानी पर्ने सम्भावना चाहिँ
1: जस्तो 100% भयो, 100 मा 80% सम्भावना छ भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
0: हजुर हजुर एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
1: एरियाको हिसाबले
0: र जुन पानी पर्ने जुन प्रतिशत कति छ त एक्युरेसी कति छ त त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
1: अर्को भनेको चाहिँ सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, त्यसमा पनि धेरैजना चाहिँ अलिकति कन्फ्युज हुनुभएको जस्तो देखियो। यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको?
0: हजुर यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि चुकिने भएको हुन्छ,
1: हामीलाई पनि बुझ्नलाई।
0: हजुर हजुर अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिने गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ। र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ। र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ हामीले
1: हजुर
0: आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भने त्यसलाई हामीले आंशिक भन्छौँ। त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणतया बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ, अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ। सामान्यतया थोर थोरै बादल लागेको छ, केही भूभागहरूमा चाहिँ निलो आकाश छ, केही भूभागहरू चाहिँ बादल छ भने चाहिँ आंशिक बादल लागेको भन्छौँ, र अलिकति बढी भूभागमा बादल छ, थोरै भूभागमा चाहिँ आकाश देखिएको खुलेको छ भने अलिक उज्यालो छ भने चाहिँ हामीले साधारणतया बादल भन्छौँ। त्यसै गरी अलि धेरै भूभागहरूमा करिब करिब सबै जस्तो भूभागहरूमा लागेको छ भने चाहिँ अधिकांश अथवा पूर्णतया बादल भनेर चाहिँ हामीले त्यसरी चाहिँ भन्ने गरेको छ।
1: अर्को धेरै कन्फ्युजन हुने भनेको चाहिँ अघि हामीले सुरुमै पनि कुरा गरिसकेका छौँ, यो हल्का वर्षा, मध्यम वर्षा, भारी वर्षा, अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त, अनि त्यो कस्तो खालको पानी भन्ने कुरा त थोरै थोरै कुरा गरेको छट्टमा भन्दाखेरि जस्तो भारी र अति भारीमा के फरक हुन्छ?
0: मैले अघि पनि भनिसकेको थिएँ अब हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा भन्नुभयो। त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ, अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा भन्छौँ। त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म त्यो वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्ने गर्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा थियो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ, र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो, त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
1: कहिले कहिले आउँछ कि समाचारहरूमा, यहाँले पनि सुन्नुभयो होला, आधी घोप्टे वर्षा भन्छ, अस्ति इन्डियामा बादल फटा भनेर भन्यो होइन, कहिले कहिले चाहिँ बादल फाटेर एकदमै ठुल्ठुलो पानी पर्ने त्यो धारा नै हुँदैन, त्यहाँनिर पानी घोप्टाए जस्तो पानी पर्छ, त्यो पानीलाई चाहिँ के भन्ने?
0: अब हजुरले भने जस्तै हाम्रो बोलचालीको भाषामा चाहिँ कहीँ आँडी घोप्टे वर्षा पनि भन्छ, कहीँ चाहिँ आरी घोप्टे वर्षा पनि भन्छ, त्यो ठाउँ अनुसार फरक फरक छ। र हामीले चाहिँ त्यो 300-400 मिलिमिटर भन्दा नि बढी थोरै समयमा चाहिँ धेरै पानी पर्नु, अब जस्तै 1 घण्टामा 100 मिलिमिटर नै पानी पर्यो, त्यो पनि कन्टिन्युस लगातार अब केही घण्टामा नै धेरै पानी पर्यो भने चाहिँ एकदमै 300-400-500 मिलिमिटर भन्दा नि बढी पानी पर्यो भने चाहिँ हामीले त्यसलाई आरी घोप्टे अथवा हाँडी घोप्टे भनेर भन्छौँ। र केही वर्ष अगाडि विशेष गरी यो कञ्चनपुर आसपासको क्षेत्रहरूमा चाहिँ एकदमै ठूलो पानी परेको अवस्था थियो।
1: यसपालि पनि त्यो सम्भावना छ भन्छन् नि मौसम विभाग।
0: हजुर, अब यो हाम्रो
1: एकदमै धेरै कतै कतै चाहिँ धेरै नै ठूलो पानी पर्ने, आधी घोप्टी नै पानी पर्ने सम्भावना छ, पानी नै पर्दैन भन्ने खालको।
0: जस्तै अस्ति चितवनमा एक थोरै समयमा धेरै पानी परे जस्तै त्यो सम्भावना चाहिँ रहन्छ, किनभने मौसम प्रणाली हो, हामीले मनसुनको समय सकिसकेको अवस्था छैन।
2: नेपालमा एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अम्रिसोको कुचो निर्यात गरिएको छ। कालीमाटी बजारमा 60 कृषि उपज उपभोग अयोग्य देखिएको छ। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह छ। पश्चिम एशियाको द्वन्द वार्ता र कूटनीतिकबाट समाधान हुनुपर्नेमा नेपालको जोड़ छ। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाइ छ। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन छ। अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ गरिएको छ। काठमाण्डुमा एक वर्षमा आत्महानिका 1000 भन्दा बढ़ी घटना भएका छन्, जसमा 12 जनाको जीवित उद्धार गरिएको छ। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गरेको छ। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: डिप्रेसनलाई बुझौ जीवन रोजौ
4: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु कुनै काममा रुचि हराउनु धेरै वा निकै कम सुत्नु भोक घट्नु वा बढ्नु थकान महसुस हुनु आफूलाई बेकार ठान्नु भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्
3: डिप्रेसन कमजोरी होइन यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस् आफ्नो परिवार साथी शिक्षक स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस् तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो सबै मिलेर मौन होइन संवाद गरौं डिप्रेसनको उपचार सम्भव छ आत्महत्या रोक्न सकिन्छ साथ दिउँ आशा जगाऊ जीवन बचाऊ
4: यदि तपाईँको परिवार साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ आफूलाई बोझ ठानिरहेको छ मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस् उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस् दोष नदिनुहोस् आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस् स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस् आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
6: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858551715
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100 देखि 15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
3: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
4: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 9858054899 र 97679404043
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि.
7: हो,
8: त्यही गएर सूर्जन रोकाईलाई भेट.
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
8: लटिपिराग फोन नम्बर 9820293948, 9820293948.
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री. आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल. वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन.
10: रेडियो भेरी एफएम

0: Media.
1: Extreme energy drink.
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
5: शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
7: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98585159960, 98481936 र 98488896।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
7: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर जोड़नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोड़नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
7: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
0: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Media.
1: Extreme energy drink.
3: सिटी बीटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054693।
4: रेडियो भेरी एफएम

ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरूद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरूषले ब्रिटेनको अक्सफोर्डमा समाचार सुन्नुहोस्। युक्रेनको राजधानी किएव नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू सुरक्षित रहेको जनाएका छन्। तर यो आक्रमण किएवको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने देखिएको छ। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। मध्य अफ्रिकामा फैलिरहेको इबोला भाइरस विरूद्ध विकास गरिएको एउटा प्रयोगत्मक खोप पहिलो पटक एक व्यक्तिलाई दिइएको छ। 37 वर्षीय ती पुरूषले ब्रिटेनको अक्सफोर्डमा उक्त खोप लगाएका हुन्। वैज्ञानिकहरूले परीक्षणमा सहभागी व्यक्तिलाई इबोला भाइरससँग सम्पर्क नगराई प्रतिरोधी क्षमताको विश्लेषण गर्ने बताइएको छ। हाल फैलिरहेको बुन्डी बुग्यो प्रजातिको भाइरसको प्रकोपका कारण 1,000 भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। चीनले ट्रम्प प्रशासनले 60 भन्दा बढ़ी देशमाथि ट्यारिफ लगाएपछि अमेरिकालाई नयाँ व्यापार युद्ध शुरू नगर्न चेतावनी दिएको छ। ती देशहरूले बाध्यकारी श्रम नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेकाले त्यस्तो कदम चालेको वाशिङटनको भनाई छ। तर अमेरिकाका धेरै सहयोगी राष्ट्रहरूले ती करहरू अनुचित भएको बताएका छन्। फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको अघिल्लो ट्यारिफ व्यवस्थालाई असंवैधानिक ठहराएको थियो। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आफ्नो कार्यकाल समाप्त हुन करिब 2 वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसीनाका निकट मानिने उनले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, भारत निर्वाचनमा रहेकी हसीनाले आफू बंगलादेश फर्किने योजनामा रहेको संचार माध्यमसँग

0: भारतमा जारी युवा प्रदर्शनका नेताहरूले शिक्षा मन्त्रीको राजीनामाको मागबारे जवाफ दिन सरकारले 24 घण्टाको समय मागेको बताएका छन्। कक्रोच जनता पार्टी सीजेपीका प्रतिनिधि र सरकारी अधिकारीहरू बीच आज दिल्लीमा भएको वार्तामा सरकारी प्रतिनिधिहरू प्रश्नपत्र बाहिरिएको घटनाबाट प्रभावित परिवारलाई मुआवजा दिने र प्रदर्शनकारीमाथि कुनै कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत भएका सीजेपीका प्रवक्ता आशुतोष राकाले बताए। प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शुरू भएको प्रदर्शनले पछिल्ला दिनहरूमा राजधानीलाई प्रभावित तुल्याएको छ र शिक्षा मन्त्रीको राजीनामा उनीहरूको मुख्य माग बनेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईंलाई पुनः स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई सरकारले राजीनामा दिन दवाब दिएको नभए महाभियोग लगाइदिने धम्की दिएको भन्ने अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावीको उनीहरूले नै पुष्टि गर्नुपर्ने बताएकी छन्। उनले सरकारले त्यस्तो विषय कतै नबोलेको र कसले त्यस्तो धम्की दिएको रहेछ भन्ने जवाब विज्ञप्ति निकाल्ने संस्थाहरूले दिएर त्यसको पुष्टि गर्नुपर्ने बताएकी हुन्। आज एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले सरकारले सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको नभए महाभियोग लगाउने धम्की दिएको दावी गरेका छन्। सुनौ एउटा रिपोर्ट। एउटा संयुक्त विज्ञप्तिमा ती तीन संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दवाब दिइएको र यदि उनीहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको विश्वसनीय रिपोर्टहरू प्राप्त गरेको उल्लेख गरेका छन्। ती संस्थाहरूका भनाईमा स्पष्ट संवैधानिक औचित्य बिना न्यायाधीशहरू विरूद्ध महाभियोगको प्रयोग वा धम्कीपूर्ण प्रयोगले अदालतको संरचनालाई प्रभाव पार्ने, संवैधानिक कार्यविधिहरूलाई प्रयोग गरिएको र सम्भवत विचाराधीन मुद्दाको नतिजामा समेत प्रभाव पार्न खोजिएको जस्तो देखिने जोखिम पैदा भएको छ। हालै प्रधान न्यायाधीशका रूपमा मनोज कुमार शर्माको नियुक्तिले चिन्ता अझ बढ़ाएको ती संस्थाहरूको ठम्याई छ। उनीहरूको लिखित धारणामा उजुरीहरूको कुनै अर्थपूर्ण सार्वजनिक परीक्षण नगरिकनै उनको नियुक्ति अनुमोदन गरेको भन्दै संसदीय सुनवाई समितिको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। उनीहरूले विज्ञप्तिमा भनेका छन् तीनजना वरिष्ठ न्यायाधीशहरू पदमा बहाले रहेको अवस्थामा शर्मालाई गरिएको नियुक्तिले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश लाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्ने नेपालको लामो समयदेखिको अभ्यासको विचलन हुन पुगेको छ। उनीहरूको दावी सहितका यी आरोपहरूबारे हामीले कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग संक्षिप्त कुरा गर्दै शुरूमा यी आरोप युक्त धारणाबारे सरकारको भनाई के हो भनेर सोधेका छौं।
2: कसले यो धम्की दियो, कसले बाध्य पार्यो भन्ने कुराको जवाब चाहिँ उहाँहरूले नै दिनु पर्ला। गभर्नमेन्टले यस्तो काम गर्दैन, गरेको पनि छैन।
1: सरकार आफैलाई चाहिँ यसमा अब उनीहरूलाई प्रतिक्रिया दिन अथवा जवाफ माग्न आवश्यक छ भन्ने लागेको छ कि छैन?
2: तपाईँले नै मलाई पठाएर मैले थाहा पाएँ यस्तो विज्ञप्ति आएछ भनेर। गभर्नमेन्टले यस्तो काम कुनै पनि हालतमा गर्दैन। म कुन आफै पनि कानूनको विद्यार्थी भएको कारणले गर्दाखेरि न्यायपालिकाको संवेदनशीलता म बुझ्दछु। तर जुन किसिमको अहिले यहाँले मलाई चाहिँ यो पठाउनु भयो, एकदम संगीन आरोप भयो। यसका विषयमा हामी थप अगाडि कसरी बढ्ने एउटा बाटो त पहिल्याउँछौ नै, तर अहिले हेर्दाखेरि चाहिँ एकदम किसिमको आरोप लागेको छ। त्यो आरोप चाहिँ उहाँहरूले पनि पुष्टि गर्नुपर्छ, किनभने सरकारले यस्तो गर्यो भन्ने कुरा त अनुमान गरेर भन्न पाइएन नि त, विज्ञप्ति निकाल्न पाइएन नि त। उहाँहरूले चाहिँ एकदम पुष्टि गरेरै भन्नुपर्छ जस्तो मलाई लाग्छ।
1: यसमाथि तपाईँहरू अध्ययन चाहिँ गर्नुहुन्छ र आवश्यकता अनुसार जवाफ माग्ने अथवा प्रतिक्रिया जनाउने चाहिँ गर्नुहुन्छ सरकारको तर्फबाट?
2: मन्त्री परिषदमा सल्लाह गर्छु, मन्त्रीज्यूहरूसँग सल्लाह गर्छु, किनभने विधिको शासनभित्र सरकारको सीमा कति हो, न्यायालयको सीमा कति हो भन्ने कुरा म बुझ्दछु। जति पनि यस्ता खालका कपोकल्पित कुराहरू आइराखेका छन्, विज्ञप्ति नै निकाल्ने भनिसकेपछि विज्ञप्ति निकाल्ने संस्थाहरूले चाहिँ पुष्टि गरेर भन्नुपर्छ भन्ने मलाई लाग्दछ। हेरौँ अब अगाडि बाटो कसरी जान्छ।
1: उनी थिइन् कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम। अब अर्को विषय नेपालमा देखा परेको दुई दशक भन्दा बढ़ी भइसकेको डेंगीको जोखिम यो बर्खायाममा पनि उत्तिकै रहेको अधिकारीहरूले बताएका छन्। सन् 2004 नेपालमा पहिलो पटक पहिचान भएको डेंगी संक्रमण यो वर्ष साउनको पहिलो सातासम्म 1500 भन्दा बढ़ीमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीलाई सम्पर्क गरी शुरूमा

0: यो वर्ष अहिलेसम्म डेंगीको जोखिमको अवस्था कस्तो छ भनेर सोधेका छौँ।
1: अहिले कुरा गर्दाखेरि पनि हामीसँग भएको तथ्याङ्कले 71 जिल्लामा 1500 भन्दा बढी व्यक्तिहरू संक्रमण पुष्टि भएको अवस्था छ यो वर्षमा।
0: अहिले चाहिँ हामी पिकमा छौँ कि पिक हुने समय आउँदैछ उच्च देखिने समय?
1: महिनाकै हिसाबले कुरा गर्दा अबको आउने महिनाहरू चाहिँ अलिकति संक्रमण उच्च हुने अलिक बढ्ने महिनाका रूपमा हाम्रो तथ्याङ्कहरूले विगतमा देखाएको छ। यो वर्ष पनि अब साउन भदौ असोजमा संक्रमण उच्च रहने अवस्था छ। अब अहिले नै उच्च हो भनेर भन्न सकिने कुरा चाहिँ ठ्याक्कै भएन। अहिले चाहिँ हाम्रो वर्षको बितेका दिनहरू भन्दा संक्रमण उच्च रहेको अवस्था छ। आउने दिनहरू चाहिँ अनुमानित रूपमा संक्रमण उच्च रहन सक्ने खालका समयहरू हुन्।
0: विगतको वर्ष भन्दा यो पालि अझै अवस्था खराब हुने अथवा पोहोर जति घातक नहुने भन्ने खालको छ कि के छ अवस्था हेर्दाखेरि चाहिँ?
1: हामीले त्यसरी ठ्याक्कै भन्ने भन्दा पनि संक्रमणको जोखिम उच्च रहेका महिनाहरू हुन्। अब यसलाई गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा हामी अहिले पनि जोखिममा छौँ। तथ्याङ्कीय हिसाबले भन्दा पनि जोखिम हिसाबले कुरा गर्ने कुरा सहज होला। त्यसो गर्दाखेरि हामी जोखिमको हिसाबमा उच्च जोखिममा नै छौँ। अहिले गएका वर्षहरूको तथ्याङ्कहरूसँग तुलना गर्दा तलमाथि होला, तर जोखिमको हिसाबले वर्षभरिको हिसाबले संक्रमणलाई अनुकूल हुने समयको हिसाबले हेर्यौं भने हामी उच्च जोखिममा छौं।
0: यो पालि चाहिँ मौसम विज्ञान विभागले विगत वर्ष भन्दा यो पालि कम पानी पर्ने भन्ने पूर्वानुमान गरेको छ। त्यसले चाहिँ यो डेंगीलाई अलिक जोखिम बनाउने त्यस्तो हुन्छ कि हुँदैन?
1: जस्तो आज पानी पर्यो, अबको एक महिना पानी परेन भने चाहिँ संक्रमणको जोखिम अलिकति कम हुन सक्ला। तर आज पानी पर्यो, एक हप्ताभित्रमा फेरि दुई तिन दिन फेरि पानी पर्यो, तर थोरै पर्यो, फेरि पर्यो, थोरै पर्यो भने चाहिँ त्यस्तोले चाहिँ संक्रमण उच्च नै बनाउन सक्छ। त्यसलाई कम गर्नका लागि चाहिँ हामीले गर्न सक्ने भने पानी जम्ने खालका ठाउँहरू हुन्छन्, थोरै सङ्लो पानी जहाँ जम्छ त्यहाँ लामखुट्टेले वृद्धि विकास त्यसको अण्डा पार्ने ठाउँ हो, ती ठाउँहरू चाहिँ कम भए हामीले सरसफाई बढी गर्यौं भने चाहिँ संक्रमण पानीसँग पनि जोडिने भयो, हाम्रो सरसफाईसँग पनि जोडिएर कम हुने अवस्था चाहिँ हुने भयो।
0: छिमेकी भारतमै पनि त्यहाँ खोप आयो भन्ने समाचारहरू आएका छन्। हाम्रो नेपालमा चाहिँ यसका लागि खोप ल्याउने विषयमा के तयारी छ सरकारको?
1: खोपको उत्पादन त्यसको पछिसम्मलाई कसरी लिएर जान सकिन्छ भन्ने कुराहरूमा हामी सम्बन्धित निकायहरूसँग समन्वय गरेर त्यसैका आधारमा हामीले काम गर्छौँ। खोप ल्याउने कुरा, ल्याउने कुरा, सरसफाई कुराहरू सबै कुरामा हामी केन्द्रित हुन्छौँ नै। अहिलेका लागि खोप ल्याउने गरी हामीसँग त्यस्तो खालको प्राविधिक सल्लाह अथवा प्राविधिक रूपमा गर्नै पर्छ अथवा आउँछ खोप यतिसम्म छ भन्ने खालको आइसकेको अवस्था छैन। अहिलेसम्म हामीसँग भएको सबैभन्दा बढी प्रभावकारी उपाय भनेको लामखुट्टेको वृद्धि विकासलाई रोक्ने, वृद्धि विकास भइसकेको लामखुट्टेबाट टोकाईबाट हामी बच्ने, संक्रमित व्यक्तिहरूलाई झन् अरू व्यक्तिमा संक्रमण हुने खालको वातावरणलाई रोक्ने, स्वस्थ व्यक्तिहरूलाई पनि संक्रमित लामखुट्टेबाट संक्रमण हुने कुराहरूलाई रोक्ने नै सबैभन्दा बढी प्रभावकारी उपाय हामीसँग रहेको अवस्था छ। त्यही भएर अहिले सरकारले खोज र नष्ट गर अभियान सँगसँगै यो सरसफाई र हप्ताको एक दिन आफ्नो वरिपरि सरसफाई गर्ने, कहीँ पानी जमेको छ भने त्यो पानी घोप्ट्याउने, पोख्ने, ताकि एक हप्ताभित्रमा त्यो अण्डाबाट वयस्कसम्म लामखुट्टे नबनोस् र संक्रमित भएको लामखुट्टेको अर्को पुस्ता तयार नहोस्, ताकि यो वर्ष र आगामी वर्षहरू पनि संक्रमण हुने जोखिम चाहिँ कायम गर्न नपाओस् भनेर हामीले काम गर्दैछौँ।
0: त्यसो भए अब अहिले खोप यही वर्ष आउँछ भन्ने अथवा कति समय लाग्छ भन्ने यकिन गर्न सकिने अवस्था चाहिँ होइन?
1: खोपका सन्दर्भमा हामीले थप अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने, प्राविधिक छलफल गर्ने, प्राविधिक रूपमा त्यसको विश्लेषण गरेर हामी यसरी जाने भन्ने कुराहरू छलफलको पाटोहरू चलिरहेको अवस्था छ। त्यसलाई हामीले अझ सघन रूपमा चलाउँछौँ। प्रमाण आधारहरू र सबै सिफारिस, सबै विज्ञहरूको सिफारिसका आधारमा हामी अगाडि बढ्छौँ। अहिलेकै लागि हामीले खोप ल्याउने कुनै निर्णय गरिसकेको अवस्था छैन। खोपको विकास भएको भन्ने कुराहरू हामीले पनि सुनेका छौँ, तर त्यसको प्रयोग गर्दाखेरि त्यसको प्रभाव कस्तो हुन्छ, कसरी जान्छ भन्ने कुराहरू हामी नजिकबाट हेर्छौँ। त्यसको प्रभावकारिता भयो भने पक्कै पनि सरकारले त्यसलाई प्राथमिकता दिन्छ, गर्छ।
0: उनी थिए स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनको राजधानी कियेभ नजिकैको एउटा ड्रोन प्रविधि सम्बन्धी प्रदर्शन स्थलमा रूसी बलिस्टिक क्षेप्यास्त्र हमला हुँदा कम्तीमा 10 जना मारिएका छन् भने 100 जना घाइते भएका छन्। युक्रेनी रक्षा क्षेत्रका केही प्रमुख व्यक्तिहरूले आफूहरू जीवित रहेको जानकारी दिएका छन्, तर यो आक्रमण कियेभको ड्रोन उद्योगका निम्ति ठूलो धक्का साबित हुन सक्ने बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: किएवमा रहेका बीबीसी संवाददाताका अनुसार त्यस प्रकारको सार्वजनिक कार्यक्रम आयोजना गरिएकोमा र त्यसको व्यापक प्रचार प्रसार गरिएकोमा मानिसहरूमा व्यापक आक्रोश देखिएको छ। त्यहाँका महान्यायाधिवक्ताले उक्त प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र त्यहाँ कस्ता प्रकारका सुरक्षा उपाय अपनाइएका थिए भन्ने पत्ता लगाउन कोशिश भइरहेको बताएका छन्। त्यस्तै पूर्वतर्फ डोनेट्स्क क्षेत्रका अधिकारीहरूले स्लोभ्यान्स्कका आवासीय इलाकाहरूमा भएको अर्को रूसी आक्रमणमा 5 जना मारिएका बताएका छन्। युक्रेनले ड्रोन प्रविधि मार्फत रूसका भित्री भूभागमा आक्रमण गर्ने क्रम बढ़ाइरहेका बेला यी आक्रमणका श्रृंखला देखा परेका हुन्। त्यसअघि युक्रेनी सेनाले युद्धको अग्रमोर्चाबाट करिब 1000 किलोमिटर पर रहेको किरोव स्थित एउटा सैन्य केन्द्रमा आक्रमण गरेको थियो जसमा 6 जना मारिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: রেডিও ভেরি এফএম 98.6 আর রে বাটা 102.7 বীরেন্দ্রনগর সুরখেত বাটা।
1: गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजल।

जाजरकोट की गजलमन जयन्ता सुधा को आफ्नै आवाजमा रहेको यी गजलका शेरहरूको वाचन सँगसँगै नमस्कार अनि गजलमय अभिवादन व्यक्त गर्दछु। गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजलको यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै नजिकको साथी म हेन्द्रको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यस्तै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म हिमाल पहाड हुँदै तराई समयकै साथ गुञ्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np र हाम्रो पात्रो लगायतका माध्यमबाट हामी तपाईँको छेउमा तपाईँकै गाउँ बस्तीमा आवाज बनेर उपस्थित हुने गर्छौं। कार्यक्रम गीत गजल विशुद्ध गजल प्रधान कार्यक्रम हो, यसर्थ पनि हामी गजलकै नजिकमा रहेर गजलसँग सम्बन्धित भएर यो समयलाई व्यतीत गर्ने गर्छौं, बिताउने गर्छौं र कार्यक्रमको विषयमा हामी विभिन्न खालका गजल प्रस्तुतिहरू तपाईँको माझमा राख्ने गर्छौं। कतिपय श्रृंखलामा हामी गजल वाचन गरेर सुनाउँछौं, कतिपय श्रृंखलामा हामी महफिलमय श्रृंखलालाई प्रस्तुत गर्छौं, अन्तर्वार्तात्मक श्रृंखलालाई हामी तपाईँको माझमा राख्छौं, कृतिगत श्रृंखलालाई पनि हामी तपाईँको माझमा पस्कँदै आइरहेका छौं। आजको बसाई भने के भिन्न प्रकारको बसाई छ। आजको श्रृंखलामा म गजल स्रष्टाहरूले विभिन्न ठाउँमा पस्कनुभएका गजललाई जस्ताको तस्तै उहाँकै आवाजमा तपाईँको माझमा प्रस्तुत गर्ने जमर्को गर्दैछु। आजको श्रृंखलामा म 5 जना गजल मनहरूलाई तपाईँको माझमा प्रस्तुत गर्नेछु। गजल मन सुमन स्मारिका, मुक्त उदास, प्रदीप रोदन, सुशीला श्रेष्ठ र ईश्वर दाहाललाई म तपाईँको माझमा आज उहाँकै आवाज र उहाँकै आफ्नै प्रस्तुति शैलीका साथ तपाईँको माझमा म पस्कनेछु। आशा छ आजको श्रृंखला पनि तपाईँले सुनेर साथ दिनुहुनेछ भन्ने आशा विश्वास म मनमा सँगाल्छु र एउटा मिठो गीतले तपाईँलाई सर्वप्रथम स्वागत गर्छु। गीतपछि आउनेछु म स्रष्टा र उहाँका गजलको साथमा।

0: यो सुमधुर संगीतपछि म तपाईलाई पुनः हार्दिक स्वागत गर्छु। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं र गीत गजलको आजको श्रृंखलामा म विभिन्न स्रष्टाहरूलाई उहाँको आवाज उहाँकै प्रस्तुतिका साथमा तपाईँको माझमा जोड्ने जमर्को गर्दैछु। अब म ढिला नगरी आजका स्रष्टाहरूलाई तपाईँको माझमा जोड्ने प्रयत्न गर्छु। सर्वप्रथम म गजल मन सुमन स्मारिकालाई यहाँनिर जोड्दैछु। सुमन स्मारिका आफ्ना गजलमा यसरी बहनुहुन्छ, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु,
1: घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, न खाना दिन्छ न भोक मेटाउँछ पेटको, न खाना दिन्छ न भोक मेटाउँछ पेटको, न खाना दिन्छ न भोक मेटाउँछ पेटको, क्षमता छ उसको पनि राहदानी के गर्नु, क्षमता छ उसको पनि राहदानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै,
2: पोखिन देऊ बगरले त,
1: पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै, पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै, राखेर आँखामा यति धेरै पानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, गर्न त गरिन्छ नि रोज दुःखको कारोबार, गर्न त गरिन्छ नि, गर्न त गरिन्छ नि रोज दुःखको कारोबार, हुँदैन अलिकति पनि आमदानी के गर्नु,
2: हुँदैन अलिकति पनि आमदानी,
1: अलिकति पनि आमदानी के गर्नु, गर्न त गरिन्छ नि रोज दुःखको कारोबार, शङ्का पनि सही ठाउँमा गर्न सक्नुपर्छ साहेब,
2: शङ्का पनि सही ठाउँमा गर्नुपर्छ साहेब,
3: शङ्का पनि
1: ओ साहेब, शङ्का पनि सही ठाउँमा गर्न सक्नुपर्छ, शङ्का पनि सही ठाउँमा गर्न सक्नुपर्छ साहेब, फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु, फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु, शङ्का पनि सही ठाउँमा गर्न सक्नुपर्छ साहेब, तिमी छैनौ भएर यो जवानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, धन्यवाद। अर्को गजल, घरि घाम आउँछ आँगनमा घरि त्वालो आउँछ, घरि घाम आउँछ आँगनमा घरि त्वालो आउँछ, झल फुट्दिनुहोस् घरभित्र उज्यालो आउँछ, घरि घाम आउँछ आँगनमा घरि त्वालो आउँछ, झाल फोडिदिनुस् घरभित्र उज्यालो आउँछ, दुश्मनलाई एउटा लट्ठी किनेर उपहार पठाउनु छ, दुश्मनलाई एउटा लट्ठी उपहार किनेर पठाउनु छ, उसले बिर्सेको छ सफरमा उकालो ओह्रालो आउँछ, उसले बिर्सेको छ सफरमा उकालो ओह्रालो आउँछ, दुश्मनलाई एउटा लट्ठी उपहार किनेर पठाउनु छ, यो सहर जिउँदा मान्छेलाई मुर्दा बनाउने चिहान हो, यो सहर जिउँदा मान्छेलाई मेसिन बनाउने चिहान हो, यहाँ भविष्य बनाउन किताब बोकेर गोठालो आउँछ, यहाँ भविष्य बनाउन किताब बोकेर गोठालो आउँछ, घरि घाम आउँछ आँगनमा घरि त्वालो आउँछ, मुर्दा बिहानैदेखि घाटमा पर्खिएर बसेको छ, मुर्दा बिहानैदेखि घाटमा पर्खिएर बसेको छ, मुर्दा उसको कति बेला जल निपालो आउँछ, मुर्दा बिहानैदेखि घाटमा पर्खिएर बसेको छ, उसको कति बेला जल निपालो आउँछ, झाल फुट्दिनुहोस् घरभित्र उज्यालो आउँछ, मन भत्काउन बेला बेला तिमी आउनु, मन भत्काउन बेला बेला तिमी आउनु, मन भत्काउन बेला बेला तिमी आउनु, घर भत्काउनका लागि त भुइँचालो आउँछ, घर भत्काउनका लागि त भुइँचालो आउँछ, मन भत्काउन बेला बेला तिमी आउनु, घरि घाम आउँछ आँगनमा घरि त्वालो आउँछ, झाल फोडिदिनुहोस् घरभित्र उज्यालो आउँछ, धन्यवाद।
0: हजुर सुमन स्मारिका र उहाँका दुईवटा गजल हामीले तपाईँको माझमा पस्क्यौं र निकै मीठा गजलहरू तपाईँको माझमा हामीले राख्न पायौं। सुमन स्मारिकाजी प्रति म आभार व्यक्त गर्छु। सँगसँगै म अर्का गजल मनलाई यहाँनिर जोड्न चाहन्छु। गजल मन मुक्त उदास आफ्ना गजलमा यसरी अगाडि बढ्नुहुन्छ। असफल मान्छे पनि सपनाको प्यारमा छ, असफल मान्छे पनि सपनाको प्यारमा छ, सपनालाई लाग्दो हो आफू कारागारमा छ, सपनालाई लाग्दो हो आफू कारागारमा छ।
3: असफल मान्छे पनि सपनाको प्यारमा छ, असफल मान्छे पनि सपनाको प्यारमा छ, सपनालाई लाग्दो हो आफू कारागारमा छ। असफल मान्छे पनि सपनाको प्यारमा छ, सपनालाई लाग्दो हो आफू कारागारमा छ। किनारको त्यो बुढो माझीले ग्राहक कुरे झैं, किनारको त्यो बुढो माझीले ग्राहक कुरे झैं, किनारको त्यो बुढो माझीले ग्राहक कुरे झैं, मृत्यु जीवनभर मान्छेको इन्तजारमा छ। मृत्यु जीवनभर मान्छेको इन्तजारमा छ। ऊ पसलको गुडिया तान्छे म उसलाई तान्छु, ऊ पसलको गुडिया तान्छे म उसलाई तान्छु, ऊ पसलको गुडिया तान्छे म उसलाई तान्छु। खल्ती रित्तो छ छोरीको खुशी बजारमा छ, खल्ती रित्तो छ छोरीको खुशी बजारमा छ। गजलको अन्तिम शेर, देश छोडु या देशमै बसु म दोधारमा छु, देश छोडु या देशमै बसु म दोधारमा छु, देश छोडु या देशमै बसु म दोधारमा छु। लाग्छ यो चोकको सालिक पनि दोधारमा छ, लाग्छ यो चोकको सालिक पनि दोधारमा छ। अर्को गजल वाचन गर्न चाहन्छु। यो दिलमा आज कसैको वचन परेको छ, यस्तो लाग्छ सिसा माथि घन परेको
4: छ।
3: दिलमा आज कसैको वचन परेको छ, यो दिलमा आज कसैको वचन परेको छ, यस्तो लाग्छ सिसा माथि घन परेको छ। जसले पुरानै कपडामा जिन्दगी काट्यो, जसले पुरानै कपडामा जिन्दगी काट्यो, आज उसको शरीरमा कफन परेको छ, आज उसको शरीरमा कफन परेको छ। भनम कि नभनम, भनम कि नभनम म सारै दोधारमा छु, भनम कि नभनम म सारै दोधारमा छु। यो भिडको एउटा मान्छे खुब मन परेको छ, त्यो भिडको एउटा मान्छे खुब मन परेको छ। गजलको अन्तिम शेर, सपनाले यतिसम्म खिचेको छ मलाई, सपनाले यतिसम्म खिचेको छ मलाई, सपनाले यतिसम्म खिचेको छ मलाई, हरेक रात जिन्दगी ऐठनमा परेको, हरेक रात जिन्दगी ऐठनमा परेको छ। भनौ पीर लाग्छ नभनौ पीर लाग्छ, यो देशको कलेजीमा सधैँ तीर लाग्छ। हेर्न त जुन हेरेको हो फूल हेरेको हो, हेर्न त जुन हेरेको हो फूल हेरेको हो, किन जे हेरे पनि तिम्रै तस्विर लाग्छ। सायद देशको नयाँ नियम कानून हो, सायद यो देशको नयाँ नियम कानून हो, बलात्कारी हत्यारालाई फूलमाला अबिर लाग्छ, बलात्कारी हत्यारालाई फूलमाला अबिर लाग्छ।
0: हजुर मुक्त उदास गजल मन मुक्त उदासले निकै मीठा गजलहरू पस्कनु भएको छ। उहाँले पस्कनु भएका गजललाई हामीले जस्ताको तस्तै तपाईँको माझमा पनि पस्किएका छौं। आशा छ तपाईँले सुनेर निकै आनन्द लिइरहनु भएको छ। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं, तपाईसँग छौं, तपाईँकै छेउमा छौं। यो रातिको समय तपाईँ हामीले सँगसँगै व्यतीत गर्न पाएका छौं र यो यात्रा गजलमय पनि बनिरहेकै छ र हामी अगाडि बढ़िरहेका छौं। अब म फेरि ढिला नगरी अर्का श्रष्टालाई यहाँनिर जोड्छु, गजलमन प्रदीप रोदनलाई जोड्दैछु। भर्खर लगाएको अक्षता पनि झारेको छ, भर्खर लगाएको अक्षता पनि झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ।
5: भर्खर लगाएको अक्षता पनि झारेको छ, भर्खर लगाएको अचेता पनि झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ। भर्खर लगाएको अचेता पनि झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ। माया लगाउनेहरूले मन कति बिगार्छन् होला, माया लगाउनेहरूले मन कति बिगार्छन् होला। भित्तामा रङ लाउनेले त लुगा बिगारेको छ, माया लगाउनेहरूले मन कति बिगार्छन् होला। भित्तामा रङ लाउनेले त लुगा बिगारेको छ, जित्नेको पनि आँखामा आँसु देखेपछि, जित्नेको पनि जित्नेहरूको पनि आँखामा आँसु देखेपछि हार्नेले बडो भत लागेर ताली मारेको छ। जित्नेको पनि आँखामा आँसु देखेपछि हार्नेले बडो भत लागेर ताली मारेको छ। म मात्र हार्थे भने चित्त बुझाउन हुन्थ्यो, म मात्र हार्थे भने चित्त बुझाउन हुन्थ्यो। मेरो नाममा बाजी थाप्नेले पनि हारेको छ, म मात्र हार्थे भने चित्त बुझाउन हुन्थ्यो। मेरो नाममा बाजी थाप्नेले पनि हारेको छ। सबैको मन राख्न सकिन्न चाहेर पनि, सबैको मन राख्न सकिन्न चाहेर पनि बाली सपार्ने झरीले बिस्कुन बिगारेको छ। सबैको मन राख्न सकिन्न चाहेर पनि बाली सपार्ने झरीले बिस्कुन बिगारेको छ। भर्खर लगाएको अक्षता पनि भुइँमा झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ। मलाई नसिकाऊ, मलाई नसिकाऊ पीडा कसरी सहनु पर्छ, मलाई नसिकाऊ पीडा कसरी सहनु पर्छ। रोदनले कयौं पटक छातीमा मुड्की बजारेको छ, मलाई नसिकाऊ पीडा कसरी सहनु पर्छ। रोदनले कयौं पल्ट छातीमा मुड्की बजारेको छ। दुःख पर्दा न दाई भेटियो न भाइ भेटियो, दुःख पर्दा न दाई भेटियो न भाइ भेटियो, खोज्दै जाँदा त आफ्नाहरू नै पराई भेटियो। दुःख पर्दा न दाई भेटियो न भाइ भेटियो, खोज्दै जाँदा आफ्नाहरू नै पराई भेटियो। यो भन्दा खल्लो के हुन्छ यो दुनियाँमा, यो भन्दा खल्लो के हुन्छ यो दुनियाँमा। लुटिएकी नानीको मुखमा मिठाई भेटियो, यो भन्दा खल्लो के हुन्छ यो दुनियाँमा। लुटिएकी नानीको मुखमा मिठाई भेटियो, धेरै खोजियो यहाँ कुनै सपना भेटिएन। बजारमा केवल निन्द्रा लाग्ने दवाई भेटियो, एउटा पीर आगोमा मेरो घर परेको छ, एउटा पीर आगोमा मेरो घर परेको छ, अर्को पीर दुश्मनको हातमा सागर परेको छ। एउटा पीर आगोमा मेरो घर परेको छ, अर्को पीर दुश्मनको हातमा सागर परेको छ। हिजो श्रीमानको हात पर्यो उनको गलामा, हिजो श्रीमानको हात पर्यो बहिनीको गलामा, आज डाम छोप्न दाईको मफलर परेको छ। हिजो श्रीमानको हात पर्यो बहिनीको गलामा, आज डाम छोप्न दाईको मफलर परेको छ। मलाई रुवाएर पुगेन र उसलाई रुवायो फेरि, मलाई रुवाएर पुगेन र उसलाई रुवायो फेरि, कि तिमीलाई मान्छे रुवाउने टेन्डर परेको छ। मलाई रुवाएर पुगेन र उसलाई रुवायो फेरि, कि तिमीलाई मान्छे रुवाउने टेन्डर परेको छ। मेरो आँखाको उपचार गरेनस् म के गरौं, मेरो आँखाको उपचार गरेनस् म के गरौं। छोरा अहिले तेरै आँखामा कसिङ्गर परेको छ, मेरो आँखाको उपचार गरेनस् म के गरौं। छोरा अहिले तेरै आँखामा कसिङ्गर परेको छ। भोको मान्छे कम गर्ने लक्ष्य राख्यो सरकारले, भोको मान्छे कम गर्ने लक्ष्य राख्यो सरकारले, थाहा छैन ककसको भागमा जहर परेको छ। भोको मान्छे कम गर्ने लक्ष्य राख्यो सरकारले, थाहा छैन ककसको भागमा जहर परेको छ। एउटा पीर आगो लागीमा आफ्नो घर परेको छ, अर्को पीर दुश्मनको हातमा सागर परेको छ। हस्, धेरै धेरै धन्यवाद।

हजुर गजलमन प्रदीप रोदन र उहाँका निकै मीठा गजलहरू तपाईँको माझमा हामीले पस्क्यौं। प्रदीप रोदनका यी मीठा गजल सँगसँगै हामी यहाँनिर अर्को एउटा मीठो संगीतलाई जोड्दैछौ। संगीतपछि फेरि उपस्थित हुनेछौ तपाईँको माझमा।

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने छ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98581960, 98481936 र 98488966।

0: यो सुमधुर संगीतपछि म तपाईलाई हार्दिक स्वागत गर्दछु। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं र कार्यक्रमको बसाईमा आज हामीले विभिन्न स्रष्टाहरूका निकै मीठा गजलहरू उहाँकै आवाजमा उहाँकै वाचन शैलीमा जस्ताको तस्तै श्रवण गर्दैछौ र यो गजल आस्वादनको अभियानमा यो गजल ग्रहणको अभियानमा तपाई पनि हुनुहुन्छ, सुनेर साथ दिइरहनु भएको छ। यो साथका निम्ति म तपाईलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्छु र ढिला नगरी अर्का स्रष्टालाई जोड्छु। गजल मन सुशीला श्रेष्ठ आफ्ना गजलमा यसरी अगाडि बढ्नुहुन्छ। ऊ ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाको लागि, ऊ ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाका लागि, अब कसले दागबत्ती देला चितामा आमाका लागि।
1: प्रेमिकाको लागि ऊ ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाको लागि, अब कसले दागबत्ती देला चितामा आमा। तम्सिएको छ एउटा प्रेमिकाको लागि ऊ ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाको लागि, अब कसले दागबत्ती देला चितामा आमाको लागि, कसले दागबत्ती देला चितामा आमाको लागि। घरै नजिकको दुई घरै नजिकको दुई उद्घाटन गरेर फर्किएछ सरकार,
2: घरै
1: नजिकको दुई उद्घाटन गरेर फर्किएछ सरकार, घरै नजिकको दुई उद्घाटन गरेर फर्किएछ सरकार। कुन दिन प्यारो बनेर आउने थकाल गोठाला, अब कसले दागबत्ती देला सीतामा आमाको लागि। नभएको होइन छन त त्यसै भरि दुई स्थानमा छ, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्। कुनै क्षण सुरक्षामा तैनात बलात्कारी र हत्याकाको लागि, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्, नभएको होइन नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्। कुनै क्षण सुरक्षामा तैनात बलात्कारी र हत्याकाको लागि ध्यान दिन तम्सिएको छ एउटा प्रेमिकाको लागि, अब कसले दागबत्ती देला सीतामा आमाको लागि। जसले नैतिकताको लेख विज्ञापनमा जसले नैतिकताको लेख विज्ञापन गर्थ्यो अखबारमा आफ्नै शरीरको शोकमा व्यापार थापेछ पैसाको लागि, जसले नैतिकताको लेख विज्ञापन गर्थ्यो अखबारमा आफ्नै शरीरको शोकमा व्यापार थापेछ पैसाको लागि, तम्सिएको छ एउटा प्रेमिकाको लागि, अब कसले दागबत्ती देला सीतामा आमाको लागि। सेतो ओढेर रङ्गहरूसँग खेल्न विवश छन् मुर्दाहरू,
2: सेतो
1: ओढेर रङ्गहरूसँग खेल्न विवश छन् मुर्दाहरू, सेतो ओढेर रङ्गहरूसँग खेल्न विवश छन् मुर्दाहरू। कसले आवाजको राखो बोक्ला यहाँ कुलताको
2: लागि,
1: कसले आवाजको राखो बोक्ला यहाँ कुलताको लागि, ऊ ज्यान दिन तम्सिए

0: हजुर सुशीला श्रेष्ठ त्यो आफ्ना निकै मिठा गजलमा प्रस्तुत हुँदै हुनुहुन्थ्यो। निकै मिठा गजलहरू उहाँले पस्कनु भएको छ। उहाँको आवाज, उहाँको गजल र उहाँकै शैली हामीले जस्ताको तस्तै तपाईँको माझमा राख्यौं। म ढिला नगरी अर्का श्रष्टालाई यहाँनिर जोड्दैछु। पूर्वेली गजल मन ईश्वर दाहाल आफ्ना गजलमा यसरी अगाडि बढ्नुहुन्छ। म चाहन्न कसैको उपहारले खेर जान परोस्, म चाहन्न कसैको उपहारले खेर जान परोस्, एक दिन तिम्रै रुमालले घाँटी कसेर जान परोस्।
1: म चाहन्न कसैको उपहारले खेर जान परोस्, म चाहन्न कसैको उपहारले खेर जान परोस्, एक दिन तिम्रै रुमालले घाँटी कसेर जान परोस्। म चाहन्न कसैको उपहारले खेर जान परोस्, एक दिन तिम्रै रुमालले घाँटी कसेर जानु परोस्। कोही बाट टेकिनै परे पर्स जसरी टेकिन पाऊ, कोही बाट टेकिनै परे पर्स जसरी टेकिन पाऊ, ताकि फर्कदा ऊ आफैले टिपेर जानु परोस्। कोही बाट टेकिनै परे पर्स जसरी टेकिन पाऊ, ताकि फर्कदा ऊ आफैले टिपेर जानु परोस्। बा आमा गाउँको हो त्यो झुपडीमा राखेको छु, बा आमा गाउँको हो त्यो झुपडीमा राखेको छु, बा आमा गाउँको हो त्यो झुपडीमा राखेको छु, जहाँ मृत्युले पस्दा पनि झुकेर जानु। पर्स जसरी टेकिन पाऊ, ताकि फर्कदा ऊ आफैले टिपेर जानु परोस्। बा आमा गाउँको हो त्यो झुपडीमा राखेको छु।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: लकी पिराक फोन नम्बर 98209393 98209393।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

गर्दा एक गराउँदा कथा प्रवचन गर्दा प्रतिमालाई स्थापित गराउने गरेर हे भगवान यसमा हजुर प्रादुर्भाव भइवक्षेस भनेर जुन परमात्माले प्रतिमाको रूपमा स्थापना गरिन्छ त्यस्ता पूजा विधिहरू कुन कुन हुन्, मास भात तिथि क्षेत्र युगमा कस्तो किसिमले पूजा गर्ने विधान छ, कुन मासमा गर्दा कुन विधिमा गर्दा कुन क्षेत्रमा गर्दा कुन तिथिमा गर्दा पुण्य हुन्छ त्यसको बारेमा निरूपण गरिबक्छ भनेर

कुवाको क्षेत्रमा गएर पवित्र माटोलाई निकालेर लिएर आउने, त्यसलाई शिव लिङ्ग बनाउने, षोडशो विधिद्वारा पूजन गर्ने, षोडशो विधिमा कस्तो प्रकारको विधान छ भने अभिषेक गर्ने, चन्दन चढाउने, पुण्य प्राप्ति गर्नको लागि नैवेद्य चढाउने, आयु वृद्धि गर्नको लागि तृप्ति तथा धूप तृप्ति प्राप्त गर्नको लागि धूप गर्ने, त्यस्तै दीपले ज्ञान प्राप्त हुन्छ, तामुल अर्पण गर्नाले भोगको प्राप्त हुन्छ, स्नादि छ वस्तु यत्नपूर्वक अर्पण गर्नुपर्छ, प्रार्थना र जपले उत्तिकै अभिष्ट सिद्धि प्राप्त हुनेछ, पूजाको अन्त्यमा भगवान परमात्मालाई भोग लगाउनु पर्छ, भोग लगाउँदा मोक्ष प्राप्त हुन्छ भनेर शिवशास्त्रको प्रमाण छ। मानसिक पूजामा पनि पूजा गर्नु राम्रो मानिन्छ, रत्न कल्पितमा आदि गरिएका मन्त्रहरूले मानसिक

मैले हजुरलाई मन्दिर बनाउन सक्ने क्षमता छैन, हजुरलाई दिव्य मणि र माणिक्य लगाएको वाल बनाएर पर्खाल लगाएर हजुरलाई दिव्य विराजमान गराउने शक्ति ममा छैन प्रभु। त्यसै कारणले हजुर मेरो आत्मामा विराजमान होइबक्छु। यो मानसिक विचार आत्मातम गिरिजा मते सहचरा, हजुरका सम्पूर्ण गणहरूलाई प्राणहरू हाम्रो शरीरमा पञ्च प्राण छन्, अपान बिहान उदान समान आदि गरिएका तिनै पञ्च प्राणहरूलाई हजुरका सहचरी गणहरू मानेको छ। प्रभु परमात्मा हजुरका स्तोत्र र मन्त्र गर्नको लागि मैले जानेको पनि छैन, पढेको पनि छैन प्रभु। त्यसै कारणले मैले लौकिक जीवनको लागि जे जस्ता शब्दहरू उच्चारण गर्छु ती सबै शब्दहरू मन्त्र भएर जाउन्। त्यस्तै प्रकारले हजुरको भजन कीर्तन गर्न मैले जानेको छैन, लौकिक रूपमा मैले गीत गाएँ भने हजुरका सम्पूर्ण भजनहरू भएर जाउँ। त्यस्तै प्रकारले प्रभु परमात्मा हजुरलाई प्रदक्षिणा गर्नको लागि मैले समय फुर्सद छैन, त्यसै कारणले जहाँ जहाँ म जान्छु मेरा कामले जान्छु त्यो सम्पूर्ण कामनाले गरेका क्षेत्रमा गएको हजुरको प्रदक्षिणा भएर जाओस्। हजुरले बुद्धि रूपी मेरो आत्मामा भगवती जगत जननी स्वरूपिणी पार्वती मातालाई विराजमान गराएर हजुरको चिन्तन र मनन मैले मनमै गर्नेछु। यो मानसिक पूजा यस्तो तरिकाले भगवान प्रभु परमात्माको पूजन गर्नु, चिन्तन गर्नु, मनन गर्नु परम पूज्य पनि मानिन्छ। पूजा भनेको के हो भने

जायते अनेन भन्ने व्युत्पत्तिबाट पूजा शब्द बन्छ। उ भनेको भोग र फलको सिद्धि दिनेवाला हो। जुन कामबाट भोग र सिद्धि प्राप्त हुन्छ त्यो नै पूजा हो। त्यसै कारणले अर्थ र ज्ञान प्रदान गरेर इष्ट भोग गराउने कर्म पूजा भनेर वेद र लौकिक भाषामा पनि प्रसिद्ध छ भनेर आज्ञा गरेको छ। ज्येष्ठ र भदौमा अनेक प्रकारका देवताहरूको पूजा गर्ने भनेर तिमीले सोधिसकेको कारण नै चैत्रको चतुर्दशीमा सम्म सदा शिवजीको एक महिनासम्म शुभ भोगको फल गराएर भोले बाबालाई पूजा गर्ने विधान छ। भाद्र महिनाको सीमामा सूर्य छँदा पूजा गर्नु एक वर्षको पाप नासिन्छ। त्यस्तै प्रकारले श्रावणको रविवारमा र हस्ता नक्षत्रमा भएको सप्तमी दिनका दिनमा माघ शुक्ल पक्षको सप्तमीमा सूर्यनारायणको पूजा गर्दा सम्पूर्ण पापहरू नष्ट भएर जानेछन्। ज्येष्ठ र भाद्रको बुधबार तथा श्रावण नक्षत्रमा परेको द्वादशी तिथिमा विष्णुको पूजा गर्नु भनेको छ। श्रावणको सोमबार तथा मृग शीर्षा नक्षत्र परेको तिथिमा नवमी तिथिमा पार्वतीको पूजा गर्नाले सम्पूर्ण ऐश्वर्यहरू प्राप्त हुन्छन् भनेर आज्ञा गरेको छ। आश्विनी शुक्ल नवमी वा विशेष गरेर कृष्ण पक्षको चतुर्दशीमा आइतबारमा देवीको पूजा गर्नु सबैभन्दा राम्रो फल हुन्छ भनेर अनेक देव देवताहरूको तिथि नक्षत्र बारहरूको पनि व्याख्या गर्दै गएको प्रकरण भगवानलाई प्रसाद लगाउने विधान छ। यो प्रसाद भनेको जुन वस्तुलाई हामीले भगवानलाई अर्पण गरिन्छ त्यो प्रसाद हुन्छ। पहिला हाम्रो नाम पनि प्रसाद भनेर जोडिन्छ। नारायणको प्रसाद भनेर त्यो व्यक्ति जन्मेको हो, त्यो व्यक्ति होइन, नारायणको प्रसाद स्वरूप जन्मेको भएर नारायण प्रसाद। शिवको प्रसादले शिवको कृपाले जन्मेको कारणले शिव प्रसाद, विष्णुको कृपाको कारणले प्रसाद स्वरूप भएर विष्णु प्रसाद, कृष्णको प्रसाद कृपा प्रसादले जन्मेको कारणले कृष्ण प्रसाद। आजकल त नाम पनि टिङ्कु पिङ्कु ठिङ्कु के हुन् कारण नाम राख्दा पनि भगवान परमात्माको प्रसादै स्वरूप ग्रहण गर्नुपर्छ भनेर वेदान्त हाम्रो शास्त्रको महिमालाई व्याख्या गर्दै जानु भएको छ। जसले महाप्रसादलाई ग्रहण गर्छ उसको अनेक जन्मका पापहरू नष्ट भएर भगवानको धाममा जान पाउँछ भनेर आज्ञा। आज शिव पुराणको महात्म तत्वको विधिवेश्वर संहिताको सोह्रौं अध्यायका कथालाई नमो नमस्कार गर्दै हुनुहुन्छ भने सुमनको चरित्र सिद्धबाट लौ त परमात्मा हजुरले आज्ञा गरी बक्सो। प्रणव अक्षर भनेको के हो? पञ्चाक्षरी मन्त्रको महात्म्य मलाई सुनाई बक्सो भनेर सुतजी महाराजले सौन कार्य ताश्याचार ऋषिहरूलाई सुनाउँदै गएको प्रकरणमा सोधिदिनुभयो ऋषिहरूले। प्रभु प्रणव अक्षर भनेको के हो भनेर आज्ञा गरे।

जसबाट उत्पन्न भएको संसार रूपी समुद्र नव भनेको त्यसबाट पार्दै अनि न हो विद्वानहरूले प्रणवको अर्थ संसार रूपी समुद्रबाट पार लगाउने जुवा नाउ सर्व त्यसै कारणले प्र भनेको प्रपञ्च संसार भनेको न छैन व भनेको तपाईँहरूलाई भन्ने अर्थमा पनि प्रणवको अर्थ लाग्ने त्यस्तै प्रकारले सबै उपासकहरूलाई बलपूर्वक मोक्ष सम्म पुर्याइदिने वाला प्रणव अक्षर हो। प्रणव अक्षरमा ओमलाई प्रणव अक्षर मानेको छ। अकारस्य उकारस्य मकारस्य ततः परम बिन्दु नाद युतम तदपि शब्द काल कलान्वितम भनेको छ। अकार उकार मकार र बिन्दु र नादले बनेको ओमकारलाई दीर्घ उच्चारण गर्नु योगीहरूले हृदयमा गमन गर्नु मकारलाई तन्त्र तरिकाले उच्चार गर्नु हर्ष प्रमाणको उच्चारण गर्नु भनेर पनि आज्ञा गरेको छ। परमात्मा यस्तो प्रकारले सम्पूर्ण प्रणव अक्षरको व्याख्या गर्दै जानुभयो। पञ्चाक्षरी मन्त्रको जसले चिन्तन गर्छ मनन गर्छ ध्यान गर्छ यसमा पाँचवटा प्रकार भएको कारणले भगवान सम्मस राशिवजीका पाँचवटा मुखहरूलाई अगोर ईशान बामन आदि गरेका पाँचवटा मन्त्रहरूलाई मन्त्र मुखहरूलाई पनि मन्त्रमा ढालेर ल्याउन सकिन्छ भनेर आज्ञा गरिदिनुभयो। पञ्चभू संस्कारहरूलाई पनि ल्याउन सकिन्छ पञ्च यज्ञादीहरूलाई पनि ल्याउन सकिने अनेक प्रकारका क्रियाकलापहरू ल्याउन सकिने भएको कारणले यो सम्पूर्ण शिव तत्वको महिमा यही हो। यसबाट माया भनेको तत्व छ। त्यो माया भनेको भगवती जगत जननी पार्वतीको मायाद्वारा संसारको सृष्टि गर्ने भगवान सम्म सदाशिवजीले गर्नुहुन्छ। मा भनेको लक्ष्मी या भनेको प्राप्ति गर्नु या जान्नु लक्ष्मीलाई प्राप्त गर्नु भन्ने अर्थमा पनि मायालाई व्याख्या गरेको पाइन्छ।

माँ लक्ष्मी यहाँ जानु वा प्राप्त गर्नु, जसले कर्म भोग गरे अनुसार लक्ष्मी प्राप्त गराएर मोहित गराउँछ, जसलाई संसारिक चीजहरू भोग गराएर उपस्थित गराइदिएर मायाको चक्करमा संसारको चक्करमा बाँच्छ त्यही नै माया हो। माँ भनेको जुन चिज छ यहाँ भनेको त्यो चिजलाई छोपिदिन्छ त्यही हो माया। जो चिज छ त्यसलाई छोपिदिने, जो चिज छैन त्यसलाई देखाइदिने माया। संसार छ मतलब यो संसार झुटा छ, दाजुभाइ इष्टमित्र सम्पूर्ण भौतिक सामग्रीहरू घर गृहस्थी सम्पूर्ण चिजहरू मिथ्या छन्, यसलाई वास्तविक जस्तै देखाइदिने। तर प्रभु परमात्मा सम्म सदाशिवजी जगतको आधार हुनुहुन्छ, परम तत्व निरूपण हुनुहुन्छ, ब्रह्मा र विष्णुलाई पनि सञ्चालन गर्नेवाला हुनुहुन्छ, उनलाई छोपेर राखिदिने यही हो माया। भगवान प्रभु परमात्माको तत्व निरूपण गर्नुको लागि अब भक्तले मायालाई हटाइदेऊ भनेर

परमात्मा को तत्व निरूपण करते जाने के लिए मां पृथ्वी संहिता को सत्रों अध्याय को कथा प्रवचन बाधा करी दिन भो माया को तत्व भने को यस्तो छ भगवान समस्त राशिविजयलाई माग्नु पर्यो भने वर माग्नु पर्यो भने लौकिक चीज को वर नमाग्नु भगवान परमात्मा को चिंतन गर्न सक्ने भक्ति ज्ञान वैराग्य प्राप्त गराइदिए बक्सिस भनेर मानिँदा सबैभन्दा उत्तम भक्त हुन्छ। सांसारिक भौतिक चीज प्रादुर्भाव गर्नको लागि भोले बाबा को चिंतन गर्यो मनन गर्यो व्यतन गर्यो भने त्यो मध्यम काल को मानिन्छ र अर्कालाई दस्नको लागि अरूलाई गाली गर्नको लागि अरूलाई नराम्रो चीज सोचेर यज्ञ गर्दैछ भने त्यसलाई अत्यन्त नीच यज्ञ भनेर मान्नुपर्छ तामसिक यज्ञ भनेर मान्नुपर्छ भनेर आज्ञा गरेको प्रकरण गीताको प्रकरणलाई जोडिदिनुभयो। लौ त परमात्मा त्यसैमा पनि लाग अब ब्रह्म पद को व्याख्या गरेको छ भगवान परमात्मालाई चिन्तन गर्दा अनेक वेदि मण्डल पर्व स्थापना गरेर त्यसको ध्यान कीर्तन गर्नु मनन गर्नु शुद्ध गर्नु अन्त्यमा नमो लगाएर चिन्तन गर्नु भनेर आज्ञा गरेको प्रकरण पनि छ। भोले बाबाको शिवलिङ्ग पूजन गर्दा प्राण प्रतिष्ठा गरेर अन्त्यमा माताको लिङ्ग छ भने त्यसलाई सिलाउनु पर्छ भनेर आज्ञा गरेको छ। शिव ज्ञानी सुलक्षेषु ध्यान युक्त विशेषते ध्यान युक्तेषु कोटिभ्य समाधिस्तु विशेषता भनेको छ। कस्तो प्रकारको विधान भने शिवभक्तको महिमा कसले गर्न सक्छ सबैभन्दा पहिला लाख शिव ज्ञानी भन्दा एउटा ध्यान योगी उत्तम हुन्छ करोड़ जना ध्यान योगी भन्दा एउटा समाधिस्थ योगी विशेष उत्तम मानेको कारणले भोले बाबाको चिन्तन गर्ने भक्त भन्दा ठूलो यो संसारमा अरू केही पनि हुँदैन भक्त हुनु सबैभन्दा ठूलो कुरा हो भनेर परमात्माको चिन्तन निरूपण गर्दै हुनुहुन्छ भन्दा विश्वेश्वर संहिताको सत्रौं अध्यायको कथालाई नमो नमस्कार गर्नुभयो। बन्धन र मोक्षको विवेचना के हो प्रभु शिव पूजाको विधान भस्मको स्वरूपमा महत्व र धारणाको रहस्य बताइ बक्सिस भनेर आज्ञा गरिदिनु भयो। लौ त प्रभु बन्धन भनेको मोक्ष भनेको बडो विचित्रको गुरु छ कस्तो प्रकारको विधान छ भने बन्धम मोक्षम तथा तथोपायम बक्षेयम श्रृणुता आधारात यो प्रकृति आदि गरेका चीजहरूले जीवलाई बन्धन बनाएको जस्तो मानिन्छ। प्रकृतिमा प्रकृति बुद्धि त्रिगुणात्मक अहंकार र पञ्चतन्त्र तन्मात्राहरूद्वारा यी आठ प्रकारका प्रकृतिहरू यिनीबाट शरीर शरीरबाट कर्म हुन्छ फेरि कर्मबाट देह र देहबाट कर्म यसरी बार बार जन्म र कर्म भइरहेकाले यो संसारमा चक्र जस्तै घुमिरहेको प्रकरण छ। सूक्ष्म स्थूल र कारण तीन प्रकारका देह शरीर हुन्छन्। स्थूल शरीर जागृत अवस्थामा विभिन्न विषय आदिमा कर्म गर्नेवाला सूक्ष्म शरीर जागृत वा स्वप्न अवस्थामा इन्द्रियहरूलाई भोग प्रदान गराउनेवाला सुसुप्ति चाहिँ जो आत्म अनुभूति हुन्छ जो परम तत्व निरूपण गर्नेवाला साम सदाशिवजीको चिन्तन मनन कीर्तन गर्नेवाला जसले जीवलाई प्रारब्ध कर्म अनुसार पुण्य र पापको कर्म अनुसार सुख र दुःख दिनेवाला त्यही प्राप्त हो। त्यो जीवलाई कर्म रूपी डोरीले बाँधे

मनुष्यलाई बाँधेर मोक्ष दिने वाला हो भनेर आज्ञा गरिदिनु। लौ त परमात्मा मनलाई एउटै मनलाई संकल्प र त्यसको विकल्प गर्दाखेरि चार प्रकारमा विभाजन गरेको छ। मन बुद्धि चित्त र अहंकार कर्म अनुसार यसलाई एउटै मनलाई चार प्रकारमा विभाजन गरे अनुसार त्यही बुद्धि चित्तले गर्दा आज हाम्रो शरीर बाँधिएको हुन्छ। एउटा उदाहरणबाट एकजना व्यक्ति व्यापारीले दसवटा खच्चर पाल्ने रहेछन्। खच्चरहरूलाई बिहान पनि काम गराउने, बेलुकी बेला बाँध्ने, यस्तो प्रकारले सम्पूर्ण क्रियाकलाप गर्दै गर्दै गर्दै जाँदा हरेक दिनहरू बितिसकेका छन्। एक दिनको दिन हो, साँझमा बिहानभरि सम्पूर्ण काम गराइसके, दाना पानी पनि खुवाइसके, साँझमा खच्चरलाई बाँध्नु पर्ने भनेर बाँध्न गएछन्। खच्चरलाई मन्टामा बाँधिँदैन, मतलब घाँटीमा बाँधिँदैन, खुट्टामा बाँधिन्छ। त्यसै कारणले खुट्टामा बाँध्ने, एउटा खुट्टामा बाँधिसकेपछि रातभरि खच्चर जहाँ बाँधेको त्यही बस्छ। त्यस्तै एक प्रकारले बाँध्दै बाँध्दै जाँदा एउटालाई बाँधे, दुईटालाई बाँधे, सबैलाई बाँध्दै बाँध्दै बाँध्दै जाँदा नवौंमा पुर्याए, दशौंवटाको पालीमा दाम्रो कहाँ गएछ गएछ, रसी कहाँ गएको, बाँध्ने चिज वरि पनि खोजे, परि पनि खोजे, यता पनि खोजे, उता पनि खोजे, कहीँ पनि नपाइसकेपछि विचार गरे, भोक लागिरहेको छ आफूलाई, कहाँ खच्चरलाई बाँधेर बस्ने। त्यसै कारणले नौवटालाई बाँधिसके, आफू जान्छु भनेर विचार गरेछन्। दाम्रो र रसीको मतलब त्यो बाँध्ने किलो र घोडाको मतलब खच्चरको खुट्टोलाई अलिकति तिन भन्का बाँधिदिए जस्तै गरेर हातले संकेत गरेर कसरी भने चिलाएर उसको खुट्टालाई छोएर वरिपरि घुमाइदिए, हातले घुमाइदिने गरे बाँधिदिए। खच्चरले के सोच्दैछ भने अब मलाई बाँधे मालिकले भनेर चुप्प लाएर बस्यो। भोलि बिहान भयो, आफ्नो कार्यमा जानुपर्ने भयो भनेर खच्चरलाई फुकाउन आएका मालिक सम्पूर्ण क्षेत्रबाट फुकाउँदै गए। नौवटालाई बाँधेकालाई फुकाउँदै फुकाउँदै गए। जुन नबाँधेको वाला छ त्यसलाई किन फुकाउनु पर्छ भनेर फुकाएनन्। नफुकाइसकेपछि ए हिन भनेर एक दुईचोटि बोले, गाली गरे, एक डन्डा पनि जमाए, खच्चर टसबाट मस पनि भएन, टस नमस। त्यसै कारणले अब हिँडेन, के गर्ने भनेर विचार गर्दै जाँदा होइन, हिजो साँझ मैले यसलाई के गरेँ भनेर सम्झँदै गए। हिजो मैले यसलाई बाँधे जस्तै गरेको छु, यसले सम्झेछ, यसले मलाई बाँध्यो, फुकाएको छैन भन्ने बुझेको कारणले अब यसलाई फुकाइदिने गरिदिनु पर्यो भनेर न्यौरी परे। किलो र खच्चरको खुट्टामा यसो दुई तीन वर्ग दुई तीन पल्ट के हात घुमाएका थिए। खच्चरले अब मलाई फुकाइदियो जस्तो सोचेछ, ए चल भनेको खच्चर चलिदियो। हाम्रो जीवन ट्याक्कै खच्चरलाई बाँधे जस्तै छ। काल्पनिक रसीले घर र सम्पत्ति, म र मेरो, मेरो दाजु, मेरो भाइ, मेरी पत्नी, मेरो छोराछोरी, एउटा पल पायो भने पनि दस रुपियाँ फाले पनि मेरो छोरीलाई चाहिए, केवल यो भरम हो भनेर आज्ञा गरिदिनु भयो। मनको कारणले बन्धनमा बाँधिएको हाम्रो संसार छ भनेर परम तत्व निरूपण गरिदिनु भयो मेरो परमात्मा। यो बन्धनलाई मोक्ष गराउनको लागि शिवको नाम रूपी महिमाले त्यसको बन्धनलाई खोलिदिनेछ। नाम तत्वको निरूपण गर्नु, भगवान परमात्माको पूजन गर्नु, लिङ्गहरूको क्षेत्रमा आएर जल धारा गर्नु, स्वयम्भू आदि गरेका लिङ्गहरू प्रकारको धेरै प्रकारका लिङ्गहरूको व्याख्या गरेको छ। त्यसबाट जप तप पूजा पाठ यज्ञ ध्यान समाधिबाट भगवान परमात्माको पूजा गरिसकेपछि भगवान प्रकट भएर माया रूपी संसारबाट पार लगाइदिनु हुनेछ। चार प्रकारका लिङ्गहरू भएको प्रकरण छ। स्वयम्भू लिङ्ग पहिलो लिङ्ग, बिन्दु लिङ्ग दोस्रो, प्रतिष्ठित लिङ्ग तेस्रो र चार, सरलिङ्ग चौथो, गुरुलिङ्ग पाँचौ भएको प्रकरण छ। सुन चाँदी पृथ्वी बेटीमा हातले लेखिएको प्रणव मन्त्रहरू सहितको लिङ्ग र यन्त्रलिङ्ग बनाएर प्रतिष्ठा आह्वान गर्नु, पूजन गर्नु, लिङ्गलाई पूजा गर्नु। स्वर्णलिङ्ग वैश्यनाम, स्वर्णलिङ्गलाई वैश्यहरूले पूजा गर्नु। रसलिङ्गम प्रमाणानाम, रसको लिङ्ग मतलब यसलाई ब्राह्मणहरूले पूजन गर्नु भनेको प्रकरण छ। क्रमैले लिङ्ग नाभि जिब्रो, नाको टुप्पो टुप्पी हुँदै कम्मर हेर्दै स्थिर तीन स्थानमा आध्यात्मिक लिङ्गको भावना चरलिङ्ग भनेर आज्ञा गरेको छ। पर्वत पौरुष लिङ्ग आदि, पृथ्वी चाहिँ प्राकृतिक लिङ्ग भनेको छ। रूख आदि पौरुष लिङ्ग हुन्, गुल्म आदि मतलब औषधिहरू, यी अन्न आदि गरिएका वृक्षहरू प्राकृतिक लिङ्ग भनेर भनेको छ। साचिया धानहरू प्राकृतिक लिङ्ग, शालिधान गहुँ आदि पौरुषको लिङ्ग आदि गरेर यस्तो प्रकारले सम्पूर्ण जीव जति देखिन्छ भगवान श्याम सदाशिवजीको लिङ्ग स्वरूप मान्ने, भगवान परमात्मालाई चिन्तन गर्ने, शिव भनेको तत्व निरूपण गरिदिनु भयो।

0: व भनेको उनकी शक्ति स्वरूपिणी माता पार्वती माता। यी पुरुष व शक्ति सम भनेको सुख नित्य सुख दिने वाला त्यही नै शिव हो भनेर शिव तत्वको पनि निरूपण गर्दै हुन्छ भने समनको चरित्र कथा आज पढौ। दिलवीश्वर संहिताको 18 अध्यायको कथा प्रवचनलाई यथा समय छोटकरीमा नमो नमस्कार गर्दै हुनुहुन्छ भने समनको चरित्र यसबाट।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छूटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-521-755 मोबाइल नम्बर 98-480-50-227। गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
1: डिप्रेसनलाई बुझौ जीवन रोजौ।
5: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु कुनै काममा रुचि हराउनु धेरै वा निकै कम सुत्नु भोक घट्नु वा बढ्नु थकान महसुस हुनु आफूलाई बेकार ठान्नु भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार साथी शिक्षक स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ। आत्महत्या रोक्न सकिन्छ। साथ दिउ आशा जगाऊ जीवन बचाऊ।
5: यदि तपाईँको परिवार साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ आफूलाई बोझ ठानिरहेको छ मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस् दोष नदिनुहोस् आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि गरी दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0385222553 र मोबाइल नम्बर 98586056455।
7: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
8: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
9: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
8: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
10: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 0385222360।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 0385900038, मोबाइल 98।